0: हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी. यस्तो चोक्तिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ.
1: होइन बुहारीसँग किन बिना सेतीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त.
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि.
3: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ.
2: सम्पर्क 98119 32811 र 98653773687.
4: बसेको परिषद बैठकले चौथो वरियताका शर्मालाई सिफारिस गरेको हो. यो सँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोडिएको छ. संवैधानिक परिषदले बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिस गरेको हो. निर्णयमा परिषदका सदस्य द्वय राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राख्नु भएको छ. संवैधानिक परिषदले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्सौटमा उच्च रेकर्ड कायम गरेका शर्मालाई न्यायालयको जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ. सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076-2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्याङ्कनमा शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि हुनुहुन्थ्यो. संवैधानिक परिषदको सिफारिस अब संसदीय सुनवाई समितिमा पठाइनेछ. समितिले शर्माका नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गर्ने, उजुरी परे छानबिन गर्दै सुनवाई गर्ने प्रक्रिया अपनाउनेछ. सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्न पाउँछन् भने शर्माले पनि कार्ययोजना पेश गर्न सक्नुहुन्छ. सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्नुहुनेछ. संसदीय प्रक्रिया पूरा गरेर प्रधान न्यायाधीशमा नियुक्त पाएपछि शर्माले 6 वर्ष कार्यकाल पूरा गर्नुहुनेछ. 2046 राजनीति परिवर्तनताका प्रधान न्यायाधीश कार्यकाल बाँकी छँदै उमेर हदका कारण अवकाशमा जाने गरेका थिए. यसैबीच काठमाडौँ विश्वविद्यालयको स्कुल अफ लका प्राध्यापक विपिन अधिकारी वरिष्ठतम न्यायाधीश बाहेक अरूलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्ने संविधान वा कानूनले रोक नलगाएको भए पनि त्यसको ठोस र संस्थागत रूपमा न्यायोचित ठहरिने कारण हुनुपर्ने बताउनुहुन्छ. दशकौंदेखि रहेको परम्परा तोड्नुपर्ने बलियो कारण म देख्दिन, उहाँले भन्नुभयो. पर्याप्त कारण बिनै वरिष्ठ न्यायाधीशहरूलाई उछिनेर कनिष्ठलाई नियुक्त गर्दा न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढ्ने ठाउँ बन्न सक्छ. यसले आफ्नो पदोन्नतिमा असर पर्न सक्ने भएका कारण फैसला गर्दा न्यायाधीशहरू सतर्क हुने अवस्था सिर्जना गर्न सक्छ. कान्तिपुरमा खबर छ.
5: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ. अख्तियारले यसअघि पोखरा विमानस्थलमा भ्रष्टाचार सम्बन्धी 2 मुद्दा दायर गरिसकेको छ. यो मुद्दासँगै विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा जोडिने पूर्व मन्त्रीको संख्या 6 जना पुगेको छ. अख्तियारले विमानस्थल निर्माणमा 3,62,00,00,000 भन्दा धेरै भ्रष्टाचार भएको आरोप लगाएको छ. ले काङ्ग्रेस नेता एवं पूर्व मन्त्री कार्की सहित 2 पूर्व सचिवलाई पनि प्रतिवादी बनाएको छ. निर्माण कम्पनीले बदमाशी गरेको भन्दै कम्पनी विरुद्ध पनि मुद्दा हालिएको छ.
4: भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्तिमा कमी आउन नदिने प्रतिबद्धता दोहोऱ्याएको छ. मन्त्रालयले सीमा विवाद समाधानका लागि वार्तामा बस्न भारत सरकार तयार रहेको पनि जनाएको छ. भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा यो कुरा बताउनु भएको हो. उहाँले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न भारत सरकार तयार रहेको तर लिपुलेख लगायतका क्षेत्रमा नेपालको एकतर्फी दावी स्वीकार नभएको बताउनु भएको खबर नागरिक दैनिकले लेखेको छ.
5: सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ. काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले झण्डै 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ. ती परिवारबाट 1 सदस्यको दरले रोजगारी दिलाउने योजना अघि बढेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनुभयो. उहाँका अनुसार आश्रय होल्डिङ सेन्टर स्थलमा राखेका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारीसँग जोड्नेछ. श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे

0: अनुसार आउँदो बजेटमै वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय राख्न गरी गृह कार्य भइरहेको छ। सुकुम्बासीहरूको पहिचान सहित तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने योजना रहेको उहाँको भनाइ छ। यसैबीच सरकारले आवश्यक तयारी र छलफल बिना भूमिहीन सुकुम्बासी हटाएको भन्दै बुटवलमा प्रदर्शन भएको छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रूपन्देहीको आह्वानमा हिजो प्रदर्शन भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: कायाकैरनमा प्री मनसुनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: मुंगुर पाले घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब
1: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: पानी पर्दा हावाहुरी चल्दा हुसू लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
5: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
6: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
5: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
7: सम्पर्क 9725073089 9804446182 र 9841995225
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
8: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
8: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
3: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
8: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 9855092260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np
9: हेलो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिस वरिष्ठताका आधारमा सिफारिस गर्ने परम्परा तोडियो राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति पोखरा विमानस्थल निर्माणमा अनियमितताको आरोपमा पूर्व मन्त्री कार्की सहित 14 विरुद्ध मुद्दा दायर सीमा विवादमा वार्तामा बस्न भारत तयार वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकार योजना लगायतका खबर प्रस्तुत गर्यौं
10: अब बाँकी खबर आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ प्री मनसुनको समयमा जुनसुकै बेला वर्षा चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ यसैबीच मौसम तत्कालै धुमिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ताभन्दा धेरै भइसक्यो अबको हप्ता पनि मौसम यस्तै रहने अनुमान छ। प्री मनसुनमा दिउँसोपछि छिटपुट वर्षा हुनु स्वाभाविकै हो, तर विगतमा सुक्खा हुने वैशाख महिनामा यसपालि बिहानैदेखि बर्खामा जस्तो पानी पर्ने भइरहेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो परेको छ भनेर साथी मदन पौड्यालले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
11: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न सुरु गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्रै सक्ने अवस्थामा पुगेको थियो। यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलिक बढी पाके पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखियो छ। त्यो हिसाबले चाहिँ असर पर्यो, पहाडमा चाहिँ अलिक बढी असर पर्यो भने अब उच्च पहाडमा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्रै सक्नु भएको छ, अब केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन, त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउने गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउनु पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै, सँगसँगै हावाहुरी मेघ गर्जन चट्याङको पनि असर छ, अनि यसले चाहिँ फाटोफुटो पशुवस्तुहरूमा क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फुल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलि बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
12: जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन, गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फुलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि अनि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फुल चिचिलाहरू बोटमै छन्, अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
11: अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अपनाउनु पर्ने हुन्छ।
12: त्यो भनेको फलफुलमा भए पनि, खाद्यान्नमा भए पनि, पशु पक्षीतिर भए पनि, त्यो अवस्था भन्ने हो।
11: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब हावाहुरी नै रोक्न त सकिँदैन, तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि त्यसले नेटको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ। र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
9: किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग प्री मनसुनका गतिविधि, कृषिमा पारेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
13: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
9: सरकारले आयातित सामानमा भन्सार बिन्दुमय अधिकतम खुद्रा मूल्य एमआरपी लागू गरेका कारण उत्पन्न विवाद समाधान भएपछि भन्सार जाँच पास नगराएर रोकिएर राखिएका सामान व्यवसायीले छुटाउन सुरु गरेका छन्। अहिले सरकारले भन्सार बिन्दुमा एमआरपीको घोषणा मात्र गरे हुने व्यवस्था गरेपछि रोकिएका सामानको जाँच पास सुरु भएको हो। वीरगन्ज भन्सार कार्यालयका अनुसार अस्ति बुधबार मात्र 800 भन्दा धेरै गाडीले जाँच पास गराएका छन्। यस्तै हिजो पनि 100 ट्रकले जाँच पास गराएका खबर कारोबारले लेखेको छ।
10: अमेरिकाको मिजोरी कान्सस सिटी र एरिजोना विश्वविद्यालयका मनोवैज्ञानिक द्वय भ्यालेरिया फाइबर र म्याथियास मेलले गरेको एक अध्ययनले डिजिटल संवादको उदय भइरहेको समय 2005 सन् 2019 मानिसले दैनिक 338 शब्द कम बोलिरहेको तथ्य हालै बाहिर ल्याएको छ। यी अनुसन्धानकर्ताहरूले अमेरिका, युरोप र अस्ट्रेलियामा 14 वर्ष लगाएर गरेको 22 अध्ययनबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर यस्तो निष्कर्ष निकालिएको हो। फेसबुक, ट्विटर, युट्युब, वाट्सएप र स्मार्टफोनको प्रयोग बढ़िरहेको समय समयमा मानिसले मानिसबीच साना ठूला संवाद घटेको पाउनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ। नेपालमा पनि यो समयमा इन्टरनेट र मोबाइलको पहुँच बढेको थियो। अमेरिकी विश्वविद्यालयको अध्ययनले पश्चिमा देशमा देखाएको बढ्दो मौनता अहिले काठमाडौँका गल्ली र रेस्टुरेन्टमा पनि स्पष्ट देखिन्छ। अध्ययनले भन्छ, डिजिटल संवादतर्फ लम्किँदै जाँदा मानिसले दैनिक 338 शब्द कम बोलिरहेका छन्। डिभाइससँग मितेरी मानिससँग मौनता आजको कान्तिपुर दैनिकमा खबर छ।
9: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
15: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
14: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
15: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
16: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
15: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
17: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौँ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
15: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश FM जारी संयुक्त अनुरोध।
17: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
18: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
17: कहाँ गएर के सिप सिकौ भन त। अब
18: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
9: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
10: अब बाँकी खबर। पुरुषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ। पछिल्लो समय युरोलोजिस्ट चिकित्सक कहाँ प्रोस्टेट रोगका बिरामीको लामो लाम लाग्ने गर्छ। नेपालका 77 जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक 3,000 बिरामी आउने गर्छन्। तीमध्ये 400 बिरामी युरोवार्ड ओपिडीमा आउने गर्छन्। अस्पतालका न्युरोलोजिस्ट वार्ड आउने बिरामी 80-100 हुन्छन्। तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी 60-70 आउने गरेका छन्। त्यस्तै प्रोस्टेटको संक्रमण भएर दैनिक 17-20 आउने गरेका छन्। यसै गरी प्रोस्टेटका क्यान्सर भएर दैनिक 4-6 बिरामी आउने गरेका छन्। नेपालमा यस सम्बन्धी समस्या बढ्दो देखिनुका पछाडि उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारण रहेको डाक्टरहरूको भनाइरहेको खबर आजको गोर्खा पत्रमा छ।
9: अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल RN रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 142(2) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको BBC हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन स्वीकार गरेपछि त्यहाँ राजनीतिक टकराको अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टी भाजपाले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सिट जित्दा तृणमूल कांग्रेस केवल 80 सिटमा सीमित भएको छ। ममता ब्यानर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 धेरै मतले पराजित हुनुभएको छ।
10: अब खेल खबर. इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई 9 रनले पराजित गरेको छ. पानी परेपछि डिएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेङ्गलुरुको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएन. टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनायो. 210 रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो. लखनऊको जितमा मिचेल मार्चले 56 बलमा 111 रन बनाए. यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गरे. बेङ्गलुरु 10 खेलमा 12 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अङ्कका साथ तालिकाको पुछारमा छ. आइपिएलमा आज बेलुकी 7:45 दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्.
9: काठमाडौँको होल्डिङ सेन्टरमा रहेका बालबालिका विद्यालय जान थालेका छन्. राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिका मध्ये 52 जना हिजोदेखि म विद्यालय जान थाले पनि उनीहरूसँग ड्रेस किताब कापी कलम केही पनि नभएको खबर कान्तिपुरले लेखेको छ.
10: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ. उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो. 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो.
9: हुम्लाको ताजाकोट गाउँपालिकामा कुपोषणले ग्रस्त भेटिएका 11 बालबालिकालाई उपचारको लागि जुम्ला लगिएको छ.
10: अर्थ मन्त्रालयले स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर सहितका 977 जना नयाँ स्थायी प्राविधिक दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ. विद्यमान जनशक्तिका कारण स्वास्थ्य संस्था सञ्चालनमा समस्या भएको भन्दै स्वास्थ्य मन्त्रालयले दरबन्दी बढाउन माग गर्दै गरेको सिफारिस अर्थले स्वीकृत गरेको खबर नयाँ पत्रिकामा छ.
9: कम्बोडियाली सरकारले अनलाइन स्क्याम ठगीका संलग्न विरुद्ध 5,000 अमेरिकी डलर जरिवानादेखि आजीवन कारावाससम्म सजाय हुने कानुन कार्यान्वयनमा ल्याएपछि त्यस्तो अवैध धन्दामा संलग्न नेपालीहरू पनि समस्यामा पर्ने भएका खबर नयाँ पत्रिकाले लेखेको छ.
10: देशभर निर्माणाधीन 303 पक्की पुल र कलभर्टका लागि रकम अभाव भएको छ. रकम अभाव भएपछि पुल र कलभर्टको काम निर्माण छिटो सक्न सरकारले रकम अन्तर तथा थप बजेट व्यवस्थापन गर्ने आदेश जारी गरेको छ.
9: लामो विवादपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सडक विस्तार निर्माण अन्तिम चरणमा पुगेको छ. आयोजना निर्देशनालयका अनुसार अहिलेसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ. आयोजनाको मुख्य निर्माण कार्य आउँदो असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको खबर कारोबार दैनिकले लेखेको छ.
10: कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड लगायतमा लगानीको बाटो खोलेका छन्. सरकारले के नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लिखित संसदलाई संस्थालाई सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड लगायतमा लगानीको बाटो खुलाएको खबर कान्तिपुरमा छ.
9: सरकारले गृह मन्त्रालय मार्फत उपलब्ध गराएका सरकारी गाडीहरू 1 पूर्व राष्ट्रपति र 4 पूर्व प्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ.
10: सरकारले पुस 2080 भारतसँग गरेको मध्यकालीन तथा दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता राजपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ. पूर्व सचिव सूर्यनाथ उपाध्यायले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले यो सम्झौता राजपत्रमा प्रकाशन गर्न निर्देशनात्मक आदेश दिएको हो.
9: काया कैरनमा अब पालो उखानको.
10: बोलेर टाँठो र दगुरेर छिटो भइँदैन.
9: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ. आजका मुख्य खबर फेरि एकपटक.
10: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिस, वरिष्ठताका आधारमा सिफारिस गर्ने परम्परा तोडियो. राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति.
9: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना. तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने. बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन.
10: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति. मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह.
9: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बङ्गालमा संवैधानिक संकट. मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै.
10: र आइपिएल क्रिकेटमा लखनऊले बेङ्गलुरुलाई हरायो.
9: र अन्त्यमा आजको कार्टुन आज हामीले आशिष खन्नालले बनाउनु भएको कार्टुन लिएका छौँ सरकारको विरोध गर्न सबैभन्दा अग्र पङ्क्तिमा देखिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र अहिलेको मौसमसँग यो कार्टुन जोडिएको छ यहाँ एकजना मान्छे पत्रिका पढिरहेका छन् पत्रिकामा लेखिएको छ यसपालि वैशाखदेखि नै पानी पर्न सुरु अनि त्यही बेला त्यहाँ पुगेका हर्क साम्पाङ जस्ता देखिने मान्छे भन्दैछन् त्यस्ता नाथे पानी रोक्न नसक्ने प्रधानमन्त्री राजीनामा दे आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौँ आगोको प्रयोग गरिसकेपछि निभाउन नबिर्सौँ नमस्कार
19: नमस्कार आदरणीय श्रोता आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेसनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि सुनिराख्नु भएको छ काठमाडौँ रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ धेरै नेपालीहरूले सुन्ने र मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ राजनैतिक आर्थिक सामाजिक कूटनीतिक विषयमा पनि हामी बहस र चर्चा गर्ने गर्दछौँ सिधा प्रश्नको सिधा जवाफ लिन्छौँ र विशेष गरी अहिले चर्चाको विषय छ यतिखेर सर्वोच्चले प्रधान न्यायाधीश पाउनै लागेको छ चौथो वरियता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशका लागि सिफारिस हुनुभएको छ प्रधान न्यायाधीश नियुक्ति सिफारिसका विषयमा पूर्व प्रधानमन्त्री तथा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति पनि प्रकट गर्नुभएको छ उहाँले परम्परा र वरियता मिस्नु गलत भएको पनि बताउनु भएको छ सुशीला कार्कीले जुन ढङ्गले चाहिँ असहमति प्रकट गर्नुभएको छ जनजी विद्रोह तापछि बनेको सरकार कि प्रधानमन्त्री समेत रहनु भएको सुशीला कार्कीले अहिलेको अवस्थामा वरियता मिच्ने काम वरिष्ठतम मिच्ने काम गलत भएको भन्दै आपत्ति जनाउनु भएको छ न्यायालयमा क्रमभङ्गता भएको छ आखिरी डाक्टर मनोज कुमार शर्मा चौथो वरियता क्रममा रहेका व्यक्ति प्रधान न्यायाधीशको कुर्सीमा सिधै कसरी पुग्ने अवसर जुड्यो यसमा के छलफल भए बहस भए प्रधानमन्त्री बालिन शाहले हिजो बसेको संवैधानिक परिषदको बैठकमा कसरी डाक्टर मनोज कुमार शर्मा राम्रो मान्छे विज्ञ मान्छे कार्य सम्पादनमा उत्कृष्ट मान्छे भन्दै उहाँको नाम लिनुभयो र त्यसै गरी प्रतिपक्षी दलका नेता संसदीय दलका नेता र राष्ट्रिय सभाका अध्यक्षले त्यसमा नोट अफ डिसेन्ट लेख्नु भएको छ उपसभामुखले भने त्यसमा सहमति जनाउनु भएको छ आजको दिनमा हामी बहस गर्न चाहन्छौँ चर्चा गर्न चाहन्छौँ अहिले न्यायालयले प्रधान न्यायाधीश पाउँदै गर्दाखेरि अब न्यायालयमा सुधार आउँछ न्यायिक संरचनामा सुधार आउँछ राजनैतिक रूपमा हुने हिजोका भागभण्डाहरूलाई यतिखेर तोड्न खोजिएको हो त संवैधानिक परिषदले सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशका रूपमा चौथो वरियतामा रहेका मनोज कुमार शर्माको नाम सिफारिस गर्दै गर्दाखेरि यतिखेर बहस र चर्चा हुन थालेको छ नेपाली कङ्ग्रेस त्यसै गरी नेकपा एमाले नेकपा लगायतका दलहरूले पनि यसलाई घोर आपत्तिजनक भन्दै न्यायालयमाथि ठाडो हस्तक्षेप भएको र तत्कालीन समयमा पञ्चायतको झल्को दिने गरी चाहिँ काम हुने हुन थालेको 2017 सालमा फर्किन थालेको भन्दै यसको विरोध जनाएका छन् र अहिलेको अवस्थामा अब न्यायालय सुधारका लागि नवनियुक्त अर्थात् अब आउने प्रधान न्यायाधीशले कसरी काम गर्न सक्नुहुन्छ भन्ने विषयमा पनि आज हामी बहस र चर्चा गर्नेछौँ नेपाली बहसमा र संवैधानिक परिषदको निर्णयले फेरि एउटा गम्भीर प्रश्न उठाएको न्यायपालिकामा स्थापित विधि वरिष्ठताको अभ्यास र संवैधानिक परम्पराको कुनै पनि मूल्य बाँकी नरहेको प्रधान न्यायाधीश सिफारिसमा वरिष्ठतम न्यायाधीशलाई व्यवस्था गर्नु केवल एउटा नियुक्तिको विषय मात्र होइन यो न्यायिक स्वतन्त्रता शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तमाथिको गम्भीर चुनौती पनि हो जब विधिभन्दा शक्ति हावी हुन्छ तब संस्थामाथिको जनविश्वास कमजोर बन्दै जान्छ मुलुकका शीर्ष नेतृत्व सहभागी रहेको संवैधानिक परिषदका सदस्यहरूले नै नोट अफ डिसेन्ट लेख्नुले यो निर्णय कति अपरिपक्व र विवादास्पद थियो भन्ने संकेत गर्दछ भन्दै नेकपा एमाले समेत यसमा आपत्ति जनाएको छ र अहिलेको अवस्थामा अब के हुन्छ यसको विषयमा पनि हामी कानुनका जानकारसँग बहस र चर्चा गर्न चाहन्छौँ सीमा विवादमा वार्तामा बस्न भारत तयार रहेको छ नेपालमा रासायनिक मल र इन्धन आपूर्तिमा कमी आउन नदिने पनि प्रतिबद्धता यतिखेर आएको छ र सीमा विवादको विषयलाई लिएर भारतले अब हामी वार्ता गर्न तयार छौँ भनिसकेको एउटा स्थिति छ र नेपालको कूटनीतिक क्षमता कस्तो रहन्छ नेपालले कुन ढङ्गले चाहिँ आफ्नो डिल गर्दछ त यो विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौँ पोखरा विमानस्थलमा भ्रष्टाचारको उडान यसमा नागरिक क्षेत्रका अगुवा डाक्टर सुन्दरबारे दीक्षित हुनुहुन्छ टक साफ नेपालीहरूले सुने धेरै कार्यक्रम धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
20: नमस्कार।
19: होइन डक साहब, तपाईँलाई मैले अस्ति पनि सम्पर्क गर्न खोजेँ, यहाँको पनि बिहानदेखिकै व्यस्तता छ होइन, अस्ति कुरा आउन पाएन। डक्टर साहबको एकदम राम्रो व्यस्तता छ बिहान बिहानै, ठिक छ। अनि अहिलेको यो न्यायालयमाथि जुन किसिमको आज विषय उठिरहेको छ होइन, प्रधान न्यायाधीशमा चौथो वरियता क्रममा जाने एउटा परिस्थिति बन्यो, डक्टर साहब यहाँले कसरी हेर्नु भएको छ?
20: अहिले के भएको छ मलाई त्यो बताउनुहोस्, मलाई राम्रो ज्ञान छैन यसमा।
19: होइन, प्रधान न्यायाधीशमा चौथो वरियतामा होइन डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनु भएको छ, पहिलो हाम्रो सपना प्रधान मल्ल हुनुहुन्थ्यो, त्यसै गरी कुमार रेग्मी हुँदै हरिफ फुयाल हुनुहुन्थ्यो, चौथोमा उहाँ हुनुहुन्थ्यो, पाँचौँमा अर्को हुनुहुन्थ्यो, छैटौँमा तिल प्रसाद हुनुहुन्थ्यो होइन, चौथो नम्बरमा को सिफारिस हुनु भएको छ। यो चाहिँ न्यायालयका लागि एउटा राष्ट्रिक चेन्ज मान्ने कि वा चाहिँ वरियता मिचेको भनेर आलोचना त्यत्तिकै भइरहेको छ डाक्टर साहब होइन।
20: यसो मलाई यो इस्युमा अब यो अहिले रिजल्ट यो आइसकेको मलाई थाहा थिएन, त्यो हिजोसम्म मैले के भनेको थिएँ भनेदेखि यो डेफिनेटली यति हतार हतारमा जुन गरे अध्यादेश ल्याइकन जुन पास गराएर चाहिँ नि यो छनौट नै जुन गरिहाले नि यसको पछाडि के उद्देश्य छ भा डेफिनेटली छ भने मतलब डेफिनेटली प्रधानमन्त्रीको यहाँ उद्देश्य छ, उनको या आफ्नै मान्छे हाल्नु थियो या आफ्नो निकटको मान्छे हाल्नु थियो या आफ्नो चाहिँ नि आफूले भने टेर्ने खालको मान्छे हाल्नु पर्थ्यो, मैले त्यो हिजोसम्म भनेको थिएँ। अब आज उहाँले चौथो वरियता लिनु भएको छ भनेदेखि हामीले खालि यो मात्रै बुझ्नु पऱ्यो चाहिँ अब यो चौथो वरियता जुन व्यक्ति हुनुहुन्छ उहाँको चाहिँ नि पहिले कहीँ सम्पर्क उहाँको थियो कि थिएन, कनेक्सन थियो कि थिएन बालन शाहसँग या राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामिछानेसँग, किनभने यो हेर्दाखेरि अचम्म लाग्यो वरियता सिनियर त सिनियर छ भनेपछि भनेपछि अचानक किन चौथो नम्बरमा गएको छ? सपना मल्ल हुँदैन मलाई थाहा छ किनभने ओलीको क्यान्डिडेट हो त्यो मान्छे, सो हामीलाई निष्पक्ष चाहिन्छ, इन्डिपेन्डेन्ट चाहिन्छ, भ्रष्टाचारको भय पनि नलागेको चाहिन्छ।
19: तर पूर्व प्रधान न्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीले पनि यसमा आपत्ति जनाउनु भएको छ होइन, जे जे तर्क गरे पनि यो गलत निर्णय भयो, सरकारले एउटा काबिल महिला न्यायाधीशलाई अपमान गर्यो भन्नु भएको छ।
20: होइन, महिलामाथि अत्याचार भएको होइन यो, किनभने हामीले क्राइटेरिया टोकु न, क्राइटेरिया पहिलो प्राथमिकता के भने कुनै पनि पोलिटिकल नियुक्ति भएको छ पोलिटिकल, अब यो मान्छे त संसदमा एमालेको मान्छे भइसकेको छ, त्यसपछि गएर ओलीको नियुक्ति हो त्यो भनेदेखि त्यो त मिल्दै मिल्दैन, मैले त भएँ सपना मैले त हुँदै हुँदैन। अब बाँकी आएको कुरा अरूको चाहिँ नि हाम्रो भने भ्रष्टाचारको भर नभएको टोटली इन्डिपेन्डेन्ट उनले दिएको डिसिसनहरू अहिलेसम्म कम इन्डिपेन्डेन्ट र प्योर न्याय र कानुन टेकेर कसैको इसारामा होइन, कि सुप्रिम कोर्टमाथि पनि हामीले धेरै शङ्का परिनिसकेका छ, पुराना जस्टिसहरूले भनिसकेका छन्, एडभोकेटहरूले भनिसकेका छन् कि त्यहाँ न्यायालयहरूमा न्यायाधीश घुस खान चाहिँ भनिसकेका छन्, सो हामीले यो सबै क्राइटेरिया बनाएर गर्दाखेरि चाहिँ नि र वरियताको पनि आधारमा त वरियता आधारमा कोही मान्छे त्यो भ्रष्ट देखिया छ उनको कहीँ न कहीँ उन आलोचना भइसकेका छ भने त्यस्तो भए फेरि हुँदैन।
19: न्यायालयप्रति जनविश्वास घट्दै गएको हो, न्यायालयप्रति जनताको आशा अलिकति निराशामा परिणत हुँदै गएको हो पछिल्लो समय,
20: यसो नि सुप्रिम कोर्टमा मान्छेको आस्था गइसक्यो अहिले त, सो अहिले सुप्रिम कोर्टमाथि मान्छेको आस्था त धेरै, सुप्रिम कोर्ट मात्रै होइन सबै न्यायालयमाथि आस्था त धेरै घटेको छ नि, आखिर सुप्रिम कोर्टमा पनि त भ्रष्टाचारको त आइसकेको थियो, कति कुरा आइसकेको थियो, पुराना न्यायाधीशहरूले सुप्रिम कोर्टलाई भनिसके हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ भने, सिनियर एडभोकेटहरूले भनिसकेको थियो नि हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ, न्यायाधीशहरू घुसे खान्छ भनेर भनि नै सकेका छन्, त्यसले आस्था छैन। अब यही भन्नु सपना मल्ल ओलीको क्यान्डिडेट अस्ति उनले पनि डिस्ट्रिक्ट अस्ति गर्दा अस्ति गर्दाखेरि तिनजना चिफ जस्टिस उनी अर्को न्यायाधीश बसेर गर्दाखेरि त्यो ओलीले नियुक्त गरेको संविधानिक अङ्ग जो व्यक्तिहरूलाई सबैले नै उनले पासै गरिदिए नि त, त्यति झुलाइकन आखिर पास उनले उनको भोटबाट भयो त, भनेपछि कुरै यो हो कि हामीले पोलिटिकल नियुक्ति त हामी लिनै हुँदैन। अब यो तर अब सुप्रिम कोर्टमाथि पनि अहिले डेफिनेट मान्छेले 100% आस्था छैन भा, यो पक्का कुरा।
19: तर आज चाहिँ नागरिकहरूले जुन किसिमले यो सरकारप्रति आशा गरेका छन् विश्वास गरेका छन् डक्टर साहब, अब त यो सरकार पनि असफल हुने छुट छैन, यो सरकारले जसरी पनि डेलिभर दिनुपर्छ होइन।
20: जनताले के को आशा गरेका थिए, यत्रो म्यान्डेट दिएको त एउटा के कुरा थियो भने भ्रष्टाचार रोक, मुलुक उन्नतितिर लग, जनताको स्तर उठाइयो, यही नै मुख्य कुरा। अब त्यो अहिले के देख्यो भने यो सरकारको दुई तिहाईको म्यान्डेटको प्राथमिकता उनले उनको तर्फबाट के देख्यो भने खालि सुकुमा हटाइदेऊ, बाबा यति हतार के थियो पाँच वर्षको म्यान्डेट पाएको सरकारले एकै महिनाभित्र मान्छेलाई घरबार विहीनै तत्काल गर्नु पर्थ्यो र अलिकति पर्खेर त्यहाँनिर लगत निकालेर को जेन्युन हो को होइन को असली हो को नक्कली हो गरेर उनलाई अलिकति सक्कलीलाई चाहिँ बसोबास पहिले राम्रो बन्दोबस्त गरेर जस्तो पहिले 58 सालमा विष्णुमतीको करिडोर गर्दाखेरि जुन जुन किसिमले गरेको थियो त्यसबाट सरकारले त्यो राजाको टाइम थियो तर कति राम्रोसँग उनले गरेका थिए भनेदेखि त्यो जनताहरूलाई पुरा चाहिँ व्यवस्था गरिकन मात्रै अनि उनीहरू आफैले घरद्वारा तिनीहरू भत्काएका थिए 58 सालमा राजाको टाइममा चाहिँ त्यसो हुने अहिले जनताको सरकारले गर्दाखेरि चाहिँ बिचल्ली पारिदिने यही हो कि अचम्मलाई हामीले त्यसरी दुई तिहाईको म्यान्डेट दिएको सरकारको चाहिँ नि अहिले हेर्दाखेरि त उनको दिशा ठिक भएको छैन बा मुख्य कुरा त्यो
19: होइन अहिले यो सरकारले चाहिँ सुशासन दिने डेलिभरी दिने भ्रष्टाचारका फाइलहरू खोल्ने होइन हिजै मात्र एउटा निकै ठुलो फेरि अर्को भ्रष्टाचार काण्डमा पनि मुद्दा दायर भएको रहेछ एक पूर्व मन्त्री र चार पूर्व तथा एक बाल सचिव सहित 14 जना विरुद्ध भ्रष्टाचार मुद्दा भएछ क्या यो पोखरा विमानस्थल निर्माणमा त निकै ठुलो घोटाला भएछ नि त डाक्टर साहब
20: यो अहिले मात्रै खोले होइन यो त पहिलेदेखि यो मुद्दा चलेकै थियो यो भ्रष्ट यो पोखराको विमानस्थलमा त भ्रष्टाचार छ भने त पहिलेदेखि मुद्दा चलेकै हो र अहिले मलाई के दुःख लाग्छ भनेदेखि सुदन गुरुङ हुँदाखेरि कति धनाधन चाहिँ नि ठुल्ठुला माछा समात्दै गए सुदन गुरुङ हुँदाखेरि कस्तो दौडाधुप जेन्युनली जनताकोलाई पिर मर्का परेको र उनको सुख सुविधाको लागि सुदन गुरुङ जुन दौडधुप गरेको थियो त्यो अचम्मसँग गरेका थियो जो हामीले प्रत्यापन लागेको थिएन त्यो सुदन गुरुङ जाने बित्तिकै हामीले हेर्दाखेरि सरकारले चाहिँ त खासै त्यो रफ्तारमा काम गरेका छैन गरे पनि बरु बिचल्ली पार्ने काम चाहिँ गरिरहेका छ यो अहिले यो पनि मुख्य त कुरा के भने यो अध्यादेशहरूलाई पार्लियामेन्टले किन बाइपास गरेको बाबा यो कुरा 3 महिनापछि हुन्थ्यो होला सुप्रिम कोर्ट चिफ जस्टिसलाई पनि 1 महिनापछि आउँथ्यो होला तर पार्लियामेन्टलाई बहस पनि गर्न चाहिँ जनताको आवाज त पार्लियामेन्टमा पो हुन्छ त यो बालनको सरकारले छैन बालनको सरकार त पार्लियामेन्टको अन्डरमा हुन्छ बा तर यसरी 8 वटा अध्यादेश चाहिँ नि रामचन्द्र पौडेलले त्यहाँ धम्की दिएर होस् जेसुकी होस् पासै गराइदिए बा पार्लियामेन्टले भर्खर जन्मिया पार्लियामेन्ट यत्रो उत्साहसँग आएको पार्लियामेन्टलाई बाइपास गर्नु हुन्छ यो त अन्याय हो यो त उनीमाथि बेइज्जती हो अपमान हो पार्लियामेन्टको यस्तो पनि गर्नुहुन्छ यो सरकार डेमोक्रेटिक हिसाबमा चल्नुपर्छ नि त यिनीहरूले रवि लामिछानेले शोभिता गौतमले पहिले भनेका थिए अघिल्लो सरकारमा चाहिँ यसरी अध्यादेश ल्याउन पाइँदैन यो पार्लियामेन्टलाई छल्न पाइँदैन भनेका थिए आफैलाई गर्दाखेरि त सही हिसाबको भन्छन् भाइ यिनीहरू कस्तो अचम्म कुरा 1 वर्ष अगाडि ओलीले गर्दाखेरि त्यही कुरा एकदमै गलत अहिले उनले त्यही कुरा गर्दा एकदमै सही अनि यस्तो दुई जिब्रे कुरा गरेपछि अनि यो सरकारबाट आशा के गर्ने हाले भन्नुहोस् त मलाई
19: होइन तर जनताले त निकै ठुलो आशा गरेका छन् डक्टर अब यो सरकारलाई फेल हुने छुट छैन यो सरकार अब सफल हुनुपर्छ जनताले न्याय पाउनुपर्छ होइन देशमा रोजगारीको अवस्था सिर्जना हुनुपर्छ
20: बुद्धि पनि चलाउनु पर्यो नि त मैले अलिकति
19: बुद्धि छैन प्रधानमन्त्रीसँग यतिखेर डक्टर साहब बुद्धि छैन प्रधानमन्त्रीको
20: हेर्नुहोस् न मैले कसरी भन्ने बुद्धि छ तपाईँको चाहिँ जब चाहिँ नि सुकुम्बासीको प्रब्लम गर्दाखेरि त अलिकति उनी मेयर पनि त थिएन त मेयरको टाइमदेखि काम गरे आउनुहुन्छ
19: होइन मेयरको टाइममा त उनलाई कामै गर्न दिएन नि त केन्द्र सरकारले दबाएर दबाइराख्यो त्यतिखेर
20: प्रधानमन्त्रीको डाइरेक्ट अर्डरबाट भएको छ नि त तर प्रधानमन्त्रीको अफिस मेयरको अफिसबाट 58 सालमा विष्णुमतीको किनारमा कसरी गएको थिएँ त्यो अलिकति विचार गरेर विचार अगाडि बढाए के हुन्थ्यो हामी डक्टरले पनि त कुनै पनि सिरियस केस छ कम्प्लिकेटेड केसमा अघिल्लो डक्टरले यसमा कस्तो गरेका थिए कि हामी हेर्छौँ त्यो न्यायालयले पनि के गर्छ भने कोर्टले बहस गर्दाखेरि अघिल्लो चाहिँ नि न्यायाधीशले फलानो इयरमा चाहिँ नि यो मुद्दामा यसै चाहिँ निर्णय दिएको थिए भन्छन् अब यिनीहरूले यत्रो मेयरको पद छ प्रधानमन्त्रीको पद छ 58 सालमा मात्रै भर्खर त भएको छ त्यो विष्णुमतीको खोलाको किनारमा त्यहाँ सुकुमा चाहिँ हटाएकै हो त त्यहाँ कस्तो किन हटाएको थियो यति पनि बुझ्न पर्छ कि पर्दैन भन्नुहोस् न मलाई अनि त्यो बुद्धिमा तपाईँलाई त्यो पो त कसरी अगाडि बढ्ने अब त्यो होइन धनाधन अर्डर ठोकेछ
19: हिसाबले कहाँ छौँ डाक्टर साहब यतिखेर लिपुलेख फेरि दुखिया छ होइन कैलास मानसरोवरको यात्रामा भारत र चिनले एकलौटी सम्झौता गर्दै गर्दाखेरि नेपालको स्ट्यान्ड कहाँनिर रहेको छ अहिले
20: नेपालको स्ट्यान्ड अहिले त अहिले नेपाललाई बरु आजको दिनमा नेपाललाई है त्यो सल्भ गर्नु भन्नु कमसे कम त्यसलाई सल्युसन निकाल्न अगाडि बढ्ने सबभन्दा ठुलो चान्स अहिले नेपालले मिलेको छ. अब त्यो यहाँका हाम्रा प्रधानमन्त्री र यिनका त्यहाँ आसेपासले कसरी त्यो लिन्छ थाहा छैन. मोदीजीले अहिले यिनीहरूलाई इलेक्सनको नतिजा पुरा नआउँदै हात फैलाएर फोन गरे, बालन शाह प्रधानमन्त्री भएपछि उनलाई फोन गरे, यत्रो हात बनाएपछि उनले पनि तत्परता देखाएर भारत गएर अहिले तात्तातै अवस्थामा मोदीजीको हात तातो हुँदा हुँदै उनले चाहिँ त्यहाँ भेट्न पर्थ्यो. भेट्दाखेरि नेपालको र भारतको सबै समस्याहरूलाई एकदम मैत्रीपूर्ण हिसाबले अहिले मोदी यति सकारात्मक छ नेपालतिर, नत्र दुई दुईचोटि मोदी जस्तोले हामीलाई फोन गर्न पर्थ्यो र भन्नुहोस् त मलाई गरे नि त. भने हामीले नर्वे नेपालबाट प्रधानमन्त्री भएपछि हामीले रिक्वेस्ट गर्न पर्थ्यो कि हामीले ऊ देऊ, हामीले चाहिँ इन्भिटेसन देऊ, हाम्रो चाहिँ भेट देऊ. आज त उनले नै भने चाहिँ औ औ औ भनिसके. अब त्यो चाहिँ सकेसम्म छिटो जानु पर्छ नि त. त्यहाँ गएपछि अनि यो मुद्दा खालि एउटा उसमा चाहिँ नि परराष्ट्रबाट यो टिपोर्ट पठाउँदै पनि त हुँदैन नि, यो नोट पठाउँदै पनि हुँदैन. यसरी चाहिँ नि फ्रेन्डसिपमा त्यो चल्दैन. चाइना र इन्डिया परिस्थिति दुइटैले चाहिँ नि हामीले एक प्रकारले भने चाहिँ हेपिसके. अब गएर कमसेकम मित्रताको आधारमा केही त गर्न सकिन्छ. त्यो त बालन शाहको बुद्धि चाहियो. अब त्यो बुद्धिको अनुसार चल्नु पर्यो. मोदीले अहिले हात बढाएका छन्, त्यसले हात समात्न जान्न पर्छ. त्यसको लागि डिप्लोमेटिक बुद्धि पनि चाहिन्छ. बुद्धि चलाउनु पर्यो सोझे कुरा छ. तर गर्न चाहिँ अहिले सकिन्छ, कमसेकम सुरुवात गर्न सकिन्छ लिपुलेको बारेमा.
0: होइन तर लिपुले कालापानीको बारेमा त आजको मुद्दा होइन, हिजोदेखि बल्झिरहेको मुद्दा होइन.
20: चार टाइमदेखि राणा कालदेखि चल्या छ. कसले वास्त गरेर ओलीजीले पनि टिचर नक्सा हाले, त्यसले के गरे त सिन्को पनि भाँचेन नि त. त्यो हाल्दैमा हुन्छ, नक्सामा हाल्दैमा हुन्छ भने कसैले गरेनन्. किनभने त्यो यति टाढा विकटमा कोही जान्छ, त्यो कोही पनि जाँदैन. त्यो त्यसरी नि कसैले वास्तव गरेकै थिएन नि त्यहाँ. भल्लो वास्तव आयो किनभने इन्डियाले त्यहाँ अब बाटो बनाएको उद्घाटन गरिदियो. अनि हो झरास भयो, बोर्डरमा हाम्रो सिडिओहरू थिएनन्, हाम्रो नेपाल सरकार थिएन, हाम्रो बोर्डरको उतापट्टि त्यत्रो बाटो बनेर जाँदाखेरि त्यो मौन बसे सबैले. यत्र हाम्रो यो 20 वर्षमा त कतिवटा चाहिँ प्रधानमन्त्री बने, कतिवटा सरकारहरू बने, उतापट्टिको चाहिँ भारतमा त्यो बाटो त्यसै बनाएको छ, ठुलो आर्मी चल्ने बाटो बनाएको छ, कति वर्ष लाग्यो होला, वस्तै गरेनन्. अहिले जब राजनाथले खोले अनि ओ ओ हामी चिचाउनु थाल्यो, हामीले वास्तव नगर्ने. अब अहिले चाहिँ उनीहरूले मजासँग खोल्दै के तपाईँको बगलको जग्गामा त्यो घर जाने चाहिँ जग्गा जाने चाहिँ मैले वास्ता गरेर भनेदेखि मिच्दै मिच्दै जग्गा त जाइन्छ बा. हामी त्यही भएको छ. तर अहिले आएर एउटा ठुलो चान्स मिलेको छ बालन शाहलाई. मोदीजीको यो मैत्रीपूर्ण जो हात उनले पठाए फोनद्वारा त्यो चाहिँ समात्न सक्नुपर्छ. त्यो समातेर गर्न धेरै कुरा सकिन्छ. तत्काल सबै मिल्दैन त सुरुवात चाहिँ हुन्छ.
21: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
22: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ. अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू. तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
23: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
24: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
25: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ. तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ.

0: महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 9845518705 र 9856564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
4: यतिखेर हाम्रो बेसमा नेकपाका नेता राजन दाल हुनुहुन्छ। दालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्कार हार्दिक धन्यवाद।
4: दालजी, फागुन 21 घाउ आलै छ कि सन्चो हुँदै गयो अहिले?
5: हामी निर्वाचनमा प्राविधिक ढङ्गले पराजित भए पनि समग्र राजनीति त हामीले हारेका छैनौँ। त्यस कारणले गर्दा फागुन 21 अप्रत्याशित र अनपेक्षित परिणामपछि सामान्यत किन यस्तो परिस्थिति पैदा भयो भन्नेसँग अध्ययन गर्ने कुरा त, चिन्तन मनन गर्ने कुरा त रह्यो। तैपनि यो आफैमा घावै हो भन्न त मिल्दैन।
4: तर जनताले त निकै चिरफारै गरिदिए नि त, होइन?
5: अब मैले यहाँलाई भन्नै पर्छ कि पछिल्लो समय अल्गोरिदमको चरम दुरुपयोग गरेर सामाजिक सञ्जाल मार्फत अझ सामाजिक सञ्जाल र पुराना पार्टीहरूको आलोचनाको जगमा उदाएको बालेन सरकार होइन पैदा भएको थियो, जुन अब एउटा संसदको उपस्थिति यहाँले राम्रोसँग थाहा छ होइन, सामाजिक योगदान, सामाजिक भूमिका, राजनीतिक पृष्ठभूमि भन्दा पनि बाहिरबाट राजनीतिमा आएका पात्रहरूको केन्द्रीकरण अहिले संसदमा छ, सरकारमा छ, भिन्न परिस्थिति पैदा भयो। त्यही पनि मैले भन्न सक्छु कि कमसेकम चैत्र 15 तिनकुने घटना, भाद्र 23-24 चाहिँ अब असाध्य अकल्पनीय र अपूर्णीय चाहिँ अब क्षति होइन, त्यसपछि फागुन 21 एउटा उत्कर्ष थियो र अहिले पनि त्यसको निरन्तरतामा हामीले देख्न सक्छौँ। यस अर्थमा जनताले चिरफार गर्यो भन्दा पनि जनता भ्रमित भएको हो कि भन्ने कुरा जनतालाई
4: जनताले चाहिँ ट्रिटमेन्ट गर्ने एउटा अवस्थामा अब तपाईँहरू पुगिसक्नु भएको थियो। जनताले चाहिँ तपाईँहरू ट्रिटमेन्ट गर्नुभयो होइन, अहिले चाहिँ यो अवस्थामा चाहिँ तपाईँहरूलाई चाहिँ निकै सानो साँगुरो शक्तिमा पुर्याइदिनु भयो नि त होइन?
5: मैले यहाँलाई मैले प्रश्न भन्नैपर्छ, जनता पछिल्लो समय विशेष चाहिँ सरकार सञ्चालन कर्मचारी परिचालन सार्वजनिक सेवा प्रभावप्रति जनताको असन्तुष्टि संस्था भ्रष्टाचारका विषयमा हामी म आफै संसदबाट निरन्तर संस्था भ्रष्टाचार विरुद्ध अभियान चलाएको नाताले पनि पछिल्ला सरकारका गतिविधिहरू जनउत्तरलाई जवाबदेही थिएनन् भन्ने कुरा प्रष्ट छ। त्यसैको आलोचनाको जगमा जनमत प्राप्त गरेको बालेन सरकार जो 1 महिना पनि नबित्दै हजारौँ जनता सडकमा आउनुपर्ने जो परिस्थिति पैदा भएको छ, त्यस कारण जनता
4: प्रचण्ड केपी शर्मा ओली र शेरबहादुर देउवा कसका कारणले चाहिँ यो विगत भोग्नु पर्यो तपाईँहरूले सुरुमा?
5: होइन, यसरी नजोड, हामीले समग्रमा जो चाहिँ अब पछिल्लो समय त सरकारमा त कङ्ग्रेस एमालेको समिति सरकार थियो नि त, कहीँ न कहीँ प्रचण्डको हिस्सा होला यो पछिल्लो समय 18 वर्षमा जाँदा, तर जति बेला हामी सरकार नेतृत्वमा गयौँ, कङ्ग्रेस प्रचण्ड सरकार नेतृत्वमा जानु हो, त्यति बेला त हामी राम्रो काम गर्ने प्रयत्न गरेका छौँ। पहिलो, दोस्रो, तेस्रो 18 महिना सरकार सञ्चालनमा सबभन्दा बढी सुशासन सम्बन्धी सामाजिक न्यायको केन्द्रीय कार्यहरू पुरा गर्ने संकल्प, भ्रष्टाचार विरोधी अभियान, संस्था भ्रष्टाचार फाइल होइन, हजारौँलाई जेल, त्यो प्रक्रिया त हामीले सुरु गरेका थियौँ। यस कारणले सँगसँगै एउटै डालामा त हाल्नु भएन, केही त छन्। तर पनि के छ भने पछिल्लो जुन सरकार होइन, अब ढल हो कङ्ग्रेस एमालेको संयुक्त सरकार, द्वितीय बहुमत नजिक हुँदाहुँदैको सरकार चाहिँ अब ढल्ने होइन भाग्ने जो परिस्थिति पैदा भयो, सिङ्गो मुलुकै जलेर खराइने भयो, उहाँहरू त सिद्धिनु भएन, मुलुकै सिद्धिएर जाने परिस्थिति भयो। तर बढी जिम्मेवार त तत्कालीन ओली सरकार नै हुने भयो यो परिस्थिति आउनुमा। तैपनि कहीँ न कहीँ आफ्नो ठाउँमा चाहिँ आएको भाग त फेरि कङ्ग्रेस प्रचण्डले लिनुपर्ने हुन्छ।
4: तर अहिले चाहिँ अब न्यायालयमा निकै ड्रास्टिक चेन्ज हुँदैछ। हिजो मात्रै प्रधान न्यायाधीशमा चाहिँ 4 वरियता क्रमका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ। अब हिजो वरिष्ठताका आधारमै हुन्थ्यो होइन, तर चाहिँ नोट अफ डिसिसन लेखिया नेता र राष्ट्रिय सभाका अध्यक्षले नोट अफ डिसिसन लेख्नु भएको छ। अब न्यायालयमा सुधार गर्न खोजिरहेछ होइन सरकारले?
5: यहाँलाई राम्रोसँग थाहा छ, नेपाली जनताले राम्रोसँग अनुभूत गरिरहेको विषय के भने न्याय पैसाले खरिद गर्नुपर्ने अवस्था विद्यमान छ होइन, सम्मानित अदालतलाई पनि ठिक ढङ्गले हामीले चाहिँ अब एउटा हुन्छ सन्तुलन र नियन्त्रणको ठिक ढङ्गले चाहिँ अभ्यास गर्नुपर्ने आवश्यकता थियो नै। तर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको विश्व अन्तर्गत चाहिँ हिजो प्रधान न्यायाधीशमा सिफारिस भएन भन्ने लाग्छ। राष्ट्रपतिको मत के हो भने मेरिटोक्रेसीलाई चाहिँ प्राथमिकता दिनुपर्छ होइन, आफ्नालाई काखा अरूलाई पाखा गर्नु हुँदैन, आफूले चाहेको भन्दा पनि कमसेकम भए मध्येको सक्षमलाई वरिष्ठतालाको आधारमा न्यायाधीश नियुक्ति गर्ने, प्रधान न्यायाधीश नियुक्ति गर्ने हाम्रो परम्परा पनि छ र अहिले चौथो वरियता क्रमका डाक्टर मनोज कुमार शर्मालाई उहाँले चाहिँ सिफारिस गर्नुभएको छ। यस अर्थमा तिनवटा चाहिँ किन अब अयोग्य भयो उहाँभन्दा छजना मध्ये एकजना योग्य हुनुको निम्ति कि त परीक्षा लिखितै लिनु पर्ला अरू कुनै चाहिँ मेरिटको आधारमा हेर्नुपर्छ। मेरिटको आधारमा हेर्दा उहाँ चौथो वरियता क्रममा होइन के कारणले गर्नुभयो म त त्यो भन्न चाहन्न। अरू बाँकी तिनजना त प्रष्ट कुन पार्टीका हुनु भनेर देख्न सकिन्थ्यो उहाँ कुन पार्टीको हुनुहुन्छ भन्ने कुरा चाहिँ अब हामीले देख्न सक्दैनौँ। तैपनि अब
4: डाक्टर मनोज कुमार शर्माको बारेमा
5: होइन राष्ट्रपाको मेरिजो क्यासी जस्तो सपना प्रधान मल्लजी अथवा कुमार रेग्मीजी हरिफुलजी चाहिँ अब कुन पार्टीसँग आबद्ध हुनुहुन्छ भनेर जनताले नि थाहा पाएका छन् होइन। तर यस आधारमा डाक्टर मनोज कुमार शर्मा कुन पार्टीसँग आबद्ध छन् भनेर जनताले थाहा पाउने गरी उहाँले चाहिँ भूमिका निर्वाह गरेको जस्तो लाग्दैन।
4: डाक्टर मनोज कुमार शर्माको विषयमा तत्कालीन बेला अलिकति कङ्ग्रेस निकट तर उहाँको चाहिँ काका दामोदर शर्मा पूर्व प्रधान न्यायाधीश अहिले चाहिँ उता तल उहाँ हुनुहुन्छ अरे उहाँ चाहिँ देवघाटमा हुनुहुन्छ होइन दारिमा भनेर चिन्छन् उहाँलाई चाहिँ तर उहाँ राजा राजदरबारसँग निकट हो उहाँहरूको फ्यामिली भन्ने चाहिँ आइरहेछ
5: होइन बाहिर आएको छ तर उहाँको आफ्नो भूमिका उहाँहरूको चाहिँ बिचको जुन कार्य सम्पादन न्याय सम्पादनदेखिको भूमिकामा चाहिँ धेरै विभाजित भएको चाहिँ हामीले अनुभव गर्न सक्दैनौँ। अझ भले अब छलफल बहसको विषय बनेको छ तैपनि मेरिटोक्रेसीको आधारमा चाहिँ अब नियुक्ति हुनुपर्छ भन्ने मान्यता राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीकै वर्षिलापमा चौथो वरियता क्रमको प्रधान न्यायाधीश नियुक्ति गर्ने कुरा चाहिँ फेरि के देखिन्छ भने जायज देखिँदैन भन्न सकिन्छ प्रारम्भिक ढङ्गले हामीले विश्लेषण गर्छ।
4: एउटा ब्रेकडाउन त भयो नि त होइन हिजो अब न्यायाधीश नियुक्ति हुँदै नै प्रधान न्यायाधीशको हुन्छ भनेर बिल्ला भिराइने जुन प्रचलन थियो त्यसमा चाहिँ अलिकति ब्रेकडाउन गर्यो होइन सरकारले।
5: त्यसो भन्दा पनि आफ्नो अनुकूलताको निर्णय गर्नको निम्ति तपाईँलाई त हामीले चौथो नम्बर हुनुहुन्थ्यो जबरजस्ती क्रेनले तानेर ल्याएको हो। अब रवि लामिछानेको मुद्दा चाहिँ सफाई दिनु पर्यो झन्नै सहकारी ठगहरू अहिले पनि पक्राउ पुर्ने जारी भएका तर फरार 1540 सहकारी ठग छन् जीवी राईदेखि लिएर होइन अब सूर्य भरत महर्जन जीवी राई 8 अरब जीवी राई 14 अरब भरत महर्जन सुरेन्द्र भण्डारी 6 अरब यस्ता लगायतका 1540 फरार अभियुक्त छन्। अब तिनलाई त समान अवस्था मुद्दा पनि छन् कि रासोपा अन्तर्गतका अब धेरै मन्त्री र सांसदहरूका पनि मुद्दा आउनेवाला छन् तपाईँले देखिहाल्नु भएको छ उहाँहरूको अपारदर्शिता गडबडी होइन पछिल्लो देखिएको चाहिँ गडबडी हेर्दाखेरि सबभन्दा धेरै मुद्दा अब रासोपा अन्तर्गत आउनेवाला छन् सबभन्दा बढी ठगको केन्द्रीकरण भयो देखिन्छ संसदमा
4: होइन सहकारी पीडितहरूले त भट्टाभट पैसा फिर्ता पाउँदैछन् नि त अहिले त
5: कहाँबाट पाउँदैछ
4: सरकारबाट
5: अनि सरकारले दिने हो त्यसो भए जीवी राईसँग कस 8 अरबमा को जोडिया छ
4: तर सरकारले दिइरहेछ नि त होइन सबैलाई अहिले
5: भरत महर्जनहरू 14 अरब छ भने त अरबौँ अपचलन गर्ने सहकारी ठगलाई उन्मुक्ति दिएर राज्यको ढुकुटीबाट पैसा फिर्ता गर्ने कुरा चाहिँ के छ त्यो पनि गैर कानुनी
4: रवि लामिछाने त सहकारीमा प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्थेन भनेर निर्णय गर्ने तपाईँहरू नै त हुने होइन त्यो बेला
5: अनि सहकारीमा प्रत्यक्ष संलग्न नभए पनि गोर्खा मिडिया नेटवर्क प्रणालीबाट 65 करोड चाहिँ अब 96 लाख चाहिँ उहाँले अपचलन गर्नुभएको छ भनेर लेख्ने पनि हामी हो नि त 65 करोड फिर्ता दिनुभयो कि त्यो 65 करोड नदिएर अनि
4: होइन उहाँ त अब एउटा म्यानेजिङ डाइरेक्टरको हिसाबले पो काम गर्नुभयो नि त अध्यक्ष त फरक थियो नि त होइन व्यवस्थापन फरक
5: होइन तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रणालीको एमडी पनि हुनुहुन्थ्यो त्यसपछि त्यसको सेयर होल्डर पनि हुनुहुन्थ्यो 15%
4: तर त्यति बेला त तपाईँहरूले के भन्नुहुन्थ्यो भने होइन उहाँको प्रत्यक्ष सम्बन्ध होइन सरकारले प्रतिशोध छाड्यो भन्नुभएको थियो
5: तर त्यहाँ लेखा त छ नि 65 करोड चाहिँ अब के अरे छाने बेला चाहिँ त्यहाँ
4: 65 करोड त अब रवि लामिछानेले लिएको भन्ने यथेष्ट तथ्य त भएन नि त होइन कर्मचारीको परिचालन खर्च गरे के गरे
5: छ त्यो गोर्खा मिडिया नेटवर्क प्रणालीमा चाहिँ अब कम्पनी ऐन अन्तर्गत कार्यवाही गर्नुपर्छ भनेर सिफारिस पनि गरेँ मैले त्यहाँ रविजीसँग मात्र जोडिनँ अरू पनि जोड्दाखेरि तपाईँले भन्नुपर्छ सहकारी ठगकै सम्पत्ति जफत गरेर त्यसो भए 14 अरब चाहिँ ठग्ने भरत महर्जन छोडिदिने 8 अरब ठग्ने दिवीराई छोडिदिने 6 अरब ठग्ने सुरेन्द्र भण्डारी छोडिदिने यस्ता छन् हामीसँग हजारौँ फेरिस्ता छन् त्यस कारण सहकारी ठक्कै सम्पत्ति जफत गरेर सहकारी पीडितलाई फिर्ता गर्नुपर्छ जहाँसम्म तपाईँले सहकारी पीडितले पैसा पाउँदैछन् भन्नुभयो कमेन्ट पत्रमा प्रधानमन्त्री हुँदै अब अर्थमन्त्री वर्षमान पुन हुँदाखेरि 5 लाखभन्दा मुनिका सहकारी पीडितहरूलाई चाहिँ राज्यले दिने भनेर हामीले गत वर्षको बजेटमै ल्याएका थियौँ भले त्यो बजेट कारणमा आएन होइन त्यो चाहिँ के छ भने 5 लाखभन्दा तल हो यसको अर्थ अरबौँ खाने सहकारी ठगलाई अनुमति दिएर त्यसै राज्यको ढुकुटी अपचलन गर्ने भन्ने कुरा चाहिँ त्यो असान्दर्भिक पनि छ र अन्याय पनि हुन्छ
4: जनतालाई। होइन अहिले चाहिँ दाहालजी तपाईँले राम्रोसँग थाहा छ नि त यो सुकुम्बासी बस्ती व्यवस्थापनका लागि सरकारले जुन आँट गर्यो त्यहाँ त धेरै मान्छेहरू त हुकुमवासी पो रहेछन् भनेको क्या हिजो भोट ब्याङ्क बनाएर राखेको रहेछ होइन त्यसलाई राजनीतिक दलले
5: यो सरकार बन्ने बित्तिकै पहिलो आक्रमण बालिङजीले के गर्नुभयो सुकुम्बासीमाथि गर्नुभयो यहाँलाई थाहा छ भूमिहीन सुकुमासीलाई लाल पूजा दिनुपर्ने र त्यसपछि बस्ती असुरक्षित छ भने स्थानान्तरण गर्नुपर्ने. म तत्कालीन प्रदेश सांसद हुँदा 2074 प्रदेश सांसद हुँदा मेरै निर्वाचन क्षेत्रमा 754 मुसहरका बस्ती घर बनाएर वैकल्पिक व्यवस्थापन गरेर हामीले घर सारेका छौँ. राज्यकै तर्फबाट घर बनाइदिएर ल अब तपाईँ ऋतु घरमा जानुहोस्, अब यहाँ चाहिँ यो असुरक्षित बस्ती पनि छ तपाईँले छोड्नु पर्यो भनेर दिया हो. भूमिहीन सुकुमवासीहरूलाई आवासको मौलिक हक हाम्रो संवैधानिक व्यवस्था छ, तपाईँले वैकल्पिक व्यवस्थापन सहित चाहिँ अब उठाउनु पर्नेमा उहाँले के गर्नुभयो भन्दा युद्धग्रस्त क्षेत्र, अहिले तपाईँ काठमाडौँका सुकुमवासी क्षेत्र हेर्नु जानु युद्धग्रस्त क्षेत्र जस्तो लाग्छ. यो गाजाको युग इरानका पनि युक्रेन आक्रमण परेको ठाउँको युग जस्तो त्यस्तो देखिन्छ कि तपाईँले त्यसो भन्न मिल्छ? गरिबको चाहिँ के यो सहर श्रमिकको होइन, गरिबको होइन, सुकुमासीको होइन,
4: व्यवस्थापन गरेर खान्छ होल्डिङ सेन्टरमा
5: मात्र हो.
4: दालजी होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरू त राम्रो ठाउँमा हुनुहुन्छ. अहिले बाढी आउँथ्यो, पहिरो आउँथ्यो, गाह्रो हुन्थ्यो होइन.
5: अनि के के का त्यस्तो अप्ठ्यारो पर हतार तर होल्डिङ होल्डिङ सेन्टर भने के हो त्यो
4: राखेको छ के अरे सुकुमवासीहरूलाई चाहिँ
5: होइन, हामीलाई त हेर्न दिएको छैन, पत्रकारलाई पनि हेर्न नदिकन राख्ने सुकुमवासीको नाम हिरासतमा त्यो पनि पुरै हिटलरको ग्यास च्याम्बर जस्तो खाना नदिएर चाहिँ उपयुक्त व्यवस्थापन गरेर गरिब विपन्नहरू सुत्केरी छन् बालबच्चाहरू छन् यति धेरै उजाड यति धेरै तबाही मचाउनु पर्ने कारण के थियो भन्नुहोस् त? मेरो मान्यता के थियो भने दुईवटा मान्यता 12,40,000 गरिब भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी छन् जो अभिधिकरण भइसकेका छन्, त्यसमध्ये अव्यवस्थित बसोबासीहरूलाई कानुनको दायरामा अथवा राजस्वको दायरामा ल्याउने करको दायरामा ल्याउने, भूमिहीन सुकुमवासीहरूलाई के छ विकल्प सहितको व्यवस्थापन गर्ने, राज्यले जनतालाई रोक्न मिल्छ. लोकतन्त्र भनेको जनताको स्वीकृति बिना शासन गर्न पाइँदैन, जनताको अनुमति बिना चाहिँ जबरजस्ती डोजर आतंक लगाएर रातारात जो सेना प्रयोग गरेर सेना प्रयोग गर्न पाइन्छ, नेपाली सेनालाई प्रयोग गरेर जबरजस्ती जो जनतालाई उठाइएको छ, तबाही मचाइएको छ होइन, जनताको चाहिँ त्यो निर्मम दमन जनतामा त्यो क्रूर दमन गरिएको छ, अमानवीय व्यवहार गरिएको छ, सीमामा होस् अथवा सुकुमवासीलाई होस् जो अमानवीय र असाध्य मानवता विरुद्ध अपराध, अझ भनौँ बालेन सरकारलाई त बालेनजीलाई त आत्महत्या दुरुसान मुद्दा लाग्नुपर्छ, दुईजनाले त आत्महत्या गर्नुभएको छ. आत्महत्या गर्नुपर्ने जो बाध्यात्मक परिस्थिति सृजना गरेको छ, त्यस कारण यो सरकार जनताको सरकार होइन, गरिबको सरकार होइन, सुकुमवासीको सरकार होइन, विपन्नको सरकार होइन, यो सरकार जनतामा पनि छैन, महँगी कालाबजारी आकाशिएको छ, तसरी आकाशिएको छ, तपाईँ हेर्दैछु त महँगी कति जुलिएको
4: छ,
5: त्यसै कारणले गर्दा गरिबका झुपडीहरू सिद्धिआएर जबरजस्ती सिद्धिआएर के अवस्था परेको छ? 5 वर्ष थियो उहाँले व्यवस्थित ढङ्गले विकल्प सहितको व्यवस्थापन दिन सक्नुहुन्थ्यो होइन, जनताको इच्छा विपरीत जसरी शासन लाद्नु भएको छ, त्यस कारणले बालेन्जीको सरकार संविधान सम्मत सरकार बन्यो तर सरकार सञ्चालन चाहिँ असंवैधानिक अलोकतान्त्रिक गैर कानुन ढङ्गले सञ्चालन गर्नुभएको छ. उहाँले बुझ्दा हुन्छ बङ्गलादेशमा शेख हसिना वाजेद द्वितीय बहुमत सहित सरकार सञ्चालनको 3 महिनामै भागेर भारत आउनुभएको फर्केर जानु पाउनु भएको छ.
4: भाग्ने स्थितिमा हो र त्यसो भए
5: अनि 1 महिना नहुँदै देशभरि हजारौँ जनता चाहिँ हाम्रो मत फिर्ताले बालन सरकार मुर्दावत भनेर हजारौँ जनता सडकमा निस्केको कुरा यहाँले पनि देखिराख्नु भएको होला नि.
4: होइन अब सडकमा निस्केर फेरि अझ द्वन्द्वतिर लैजाने देशलाई,
5: द्वन्द्व कसले लगाएर सिर्जना गरेछ? द्वन्द्व त सरकारले सिर्जना गरेछ. द्वन्द्व चाहिँ सरकारले सिर्जना गरिदिन्थ्यो भने द्वितीय बहुमतको संसद हुँदाहुँदै संसदलाई 6-8 अध्यादेश पनि ल्याइयो. आफ्नो अनुकूलको निर्णय लिनको निम्ति बाध्य बनाउनको लागि चाहिँ त्यो प्रधान न्यायाधीश नियुक्ति गर्न ल्याइएको अध्यादेश दुनियाँले थाहा छैन, मेरिटोक्रेसीको आधारमा आउँदा नआउने भयो, तर आफ्नो अनुकूलताको निर्णय लिन आफ्नो ठगरलाई सफाई दिनको निम्ति के चाहियो भन्दा अब आफ्नो गोजीको चाहिँ प्रधान न्यायाधीश नियुक्ति गर्न निम्ति अध्यादेश. अनि पुराना र उहाँमा के फरक भयो? पुरानाले नराम्रो गरे भनेर सुरु गरेको नयाँमा गएको चाहिँ जनमत अब कसरी विश्वस्त भने गएका 1 महिनामा सार्वजनिक सेवा प्रवाहमा ध्यान छैन, विकासमा ठप्प छ, मूल्य समायोजन नगरिदिएको कारणले राष्ट्रिय प्राथमिकता आयोजनको काम भएका छैनन्, त्यता ध्यान छैन, बजेटमा ध्यान छैन हो, अर्थव्यवस्थामा सङ्कट छ, 1 खर्ब ऋण गरिसकेका छ, बालेन सरकार आएको 1 महिना भएको छैन 1 खर्ब ऋण थपिसकेका छ, त्यहाँतिर ध्यान छैन, नियुक्ति मात्र ध्यान छ उहाँको, अब 1500-1600 नियुक्ति अरू पार्टीले नियुक्ति गरेका निकालिदिने आफ्ना हाल्नको निम्ति के फरक भयो? फरक पनि हुनु परेन, राष्ट्र र जनताप्रति उत्तरदायी हुनु परेन, राष्ट्र र जनता हितलाई केन्द्रमा राखेर सरकार सञ्चालन गर्नु परेन, सरकार छ कि छैन भन्ने कुरा जनतालाई थाहा छैन, सरकार छ भन्ने कुरा सुकुमवासी बस्ती उठाएपछि थाहा पाइयो, सरकार छ भन्ने कुरा त्यो डिजेल पेट्रोलको मूल्य त्यो पनि 200-300% बढाएपछि थाहा पाइयो होइन, ती भारत र यहाँको तपाईँ मूल्य समाज दक्षिण एसियन सबभन्दा बढी महँगो इन्धन नेपालमा बिक्छ, अनि कसरी सरकार छ त? सरकार संस्कार विकास सेवामा सरकार छैन, सरकार चाहिँ अब सार्वजनिक सेवा प्रवाहमा सरकार छैन, सरकार कहाँ
4: सरकार छैन त्यसो भए अहिले होइन सरकार कहाँ छ भन्ने अत्तो पत्तो छैन,
5: सरकार छ कहाँ छ त भन्दा सरकार गरिबीलाई लखेट्ने निरुम दमन गर्न चाहे सीमान्तका गरिब हुन् चाहे त्यहाँ सुकुम बस्ती सुकुमासी बस्ती हुन् भूमिहीन सुकुमासी र अवस्थी बसोबासीलाई आतंकित बनाउन सरकार छ सरकार जनतामा छैन सरकार चाहिँ सरकार कमजोरको सरकार हो नि त कमजोरलाई सरकार चाहिने हो विपन्नलाई सरकार चाहिने हो विपन्न र कमजोरलाई दमन गरेर सडकमा ल्याएर अहिले जनता चाहिँ पुलको मुनि बस्न बाध्य छन् सुत्केरी छन् बच्चा छन् अब ती बालबच्चा पढाइन् पढ्ने कहाँ हो बस्ने कहाँ हो यसरी बेघरबार बनाएर जुन गतिविधि बारेमा सरकारले गरेका छ यो कहीँ पनि संविधान सम्मत छैन जनताको आवासको मौलिक हकको विरुद्धमा सरकारले चलाएको डोजर आतंक अब यस्तै बसोबासीलाई करको दायरामा ल्याउनु मिल्दैन्थ्यो 7 करोडको घर भत्काउनु 7 करोड चाहिँ राजको दायरामा ल्याएर त्यो घर चाहिँ त्यो त राज्यको सम्पत्ति हो नि हिजो खरमोको सम्पत्ति जलाउनु भयो आज अरमोको सम्पत्ति डोजरले ढलाउनु भयो यति हो एक महिनाको परिणाम
4: राजन दाहालजी यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
5: नमस्कार
4: हुनुहुन्थ्यो नेकपा

0: 98550 26 47.
1: It's 7 o'clock. अहिले 7 बजे को छ।
2: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले आधारभूत विद्यालय तहमा स्थानीय पाठ्यक्रम हाम्रो माडी पढाउन अनिवार्य गरेसँगै माडीका धेरै विद्यालयहरूमा कम्प्युटर विषय पढाइ नहुने भएको छ। नगर शिक्षा समितिको हालैको बैठकले 100 पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाउन सबै विद्यालयहरूमा अनिवार्य गर्ने निर्णय गरेको हो। यसअघि पाठ्यभार मिलाउँदै प्राय विद्यालयहरूले हाम्रो माडी 50 पूर्णाङ्क र कम्प्युटर 50 पूर्णाङ्क मिलाई 5 क्रेडिट आवर पुर्याएर पढाउने गरेका थिए। अब स्थानीय पाठ्यक्रम हाम्रो माडीलाई नै पूर्ण अवधि पढाउनु पर्ने भएसँगै कम्प्युटर विषय धराममा परेको छ। स्थानीय पाठ्यक्रम नभन्दासम्म कम्प्युटर कक्षा चलाइए पनि अब स्थानीय पाठ्यक्रम तयार भएकाले सुनिर्णय गरिएको नगर शिक्षा शाखाले जनाएको छ। यद्यपि कक्षा 6 देखि 8 सम्मको स्थानीय पाठ्य पुस्तक भने अझैसम्म छापिएर आएको छैन। स्वतःको किताब लेखन कार्य नै पूरा भएको छैन। विगतमा कक्षा 4 देखि नै माडीका सामुदायिक विद्यालयहरूमा कम्प्युटर विषय पठन पाठन हुने गरेको थियो। यस्तोमा नगर शिक्षा समितिले सूचना प्रविधि कृत्रिम बौद्धिकता र डिजिटल साक्षरता अत्यावश्यक रहेको हालको विश्व परिवेश भन्दा विपरीत निर्णय गरेको माडीका अभिभावकहरूको गुनासो रहेको छ। माडी नगर शिक्षा समितिले आधारभूत तहमा लागू गरेको स्थानीय पाठ्यक्रमको मारमा कम्प्युटर विषय परे पनि स्थानीय केही सामुदायिक विद्यालयहरूले भने सो विषय शिक्षणलाई निरन्तरता दिने भएका छन्। पाठ्यभार मिलाएर भए पनि आधारभूत तहमा कक्षा 4 कम्प्युटर विषय शिक्षणलाई निरन्तरता दिने दिवाकर स्मृति माध्यमिक विद्यालयले जनाएको छ। माध्यमिक तहमा रहेको कम्प्युटर विषयको जग राम्रो बनाउन आधारभूत तहमा कम्प्युटर शिक्षणलाई निरन्तरता दिएको विद्यालयका सहप्राचार्य जनक भूषालले बताउनुभयो। यस्तै रदनी दोभा आधारभूत विद्यालयले कक्षा 3 देखि नै कम्प्युटर विषय पढाउन निरन्तरता दिने विद्यालयका प्रधान अध्यापक वीरेन्द्र महतोले बताउनुभयो। ब्रह्मज्योति आधारभूत विद्यालयले समेत यसलाई निरन्तरता दिएको जनाएको छ। माडीका केही संस्थागत विद्यालयहरूमा कक्षा 1 कम्प्युटर विषय पठन पाठनमा रहेको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा 6 देखि 8 साधारण शिक्षातर्फ कम्प्युटर विषयलाई अनिवार्य गरेको छैन, तर 4 पाठ्यभारको स्थानीय पाठ्यक्रमलाई भने अनिवार्य गरेको छ। यसैको प्रभावस्वरूप माडी नगर शिक्षा समितिले विगतमा कम्प्युटर विषय पढाइ भइरहेको पाठ्यभारमा स्थानीय पाठ्यक्रम हाम्रो माडी राख्ने निर्णय गरेको हो। माडी नगरपालिकाको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई आउँदो ज्येष्ठ 4 गते सोमबार बिहान 11 बजे सञ्चालन हुने भएको छ। यसअघि बिहिबार सार्वजनिक सुनवाई सञ्चालन गर्ने पूर्व तयारी रहे पनि बागमती प्रदेश सरकारले सार्वजनिक विधा घोषणा गरेसँगै सुनवाईको मिति पछि सरेको हो। अब ज्येष्ठ 4 गते सोमबार बिहान 11 बजे नगर कार्यपालिका परिसर बसन्तपुरमा सुनवाई सञ्चालन हुनेछ। नगर कार्यपालिकादेखि सबै वडाहरूमा समेत सार्वजनिक सुनवाई हुने देशकै एकमात्र स्थानीय सरकारका रूपमा देशैभर चिनिन थालिएको माडी नगरपालिकाका सबै वडाहरूको चालु आर्थिक वर्षको सार्वजनिक सुनवाई हालै सकिएको छ। जनशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले विद्यार्थीको विवरण यथार्थ नहुँदा पाठ्य पुस्तक बिक्री वितरण गर्न समस्या भएको बताएको छ। कार्यालयका अनुसार शिक्षा मन्त्रालयले उपलब्ध गराएको विद्यार्थी विवरण र पाठ्य पुस्तक बिक्रीमा असमानता नहुँदा पुस्तक बिक्री गर्न समस्या देखिएको हो। जनशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीका अनुसार मन्त्रालयले उपलब्ध गराएको विद्यार्थीको संख्या भन्दा पाठ्य पुस्तक न्यून बिक्री हुँदा पाठ्य पुस्तक वितरणमा समस्या देखिएको हो। भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकमा डाक्टर उमेश नेपाल नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाललाई निमित्त निर्देशकका रूपमा चयन गरेको हो। यस्तै सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी भएसँगै रिक्त रहेका

0: विपन्न विभिन्न स्वास्थ्य केन्द्र प्रतिष्ठान अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्ति गरेको हो। फेन्सी व्यवसाय संघको राष्ट्रिय भेला चितवनमा हुने भएको छ। राष्ट्रिय स्तरका फेन्सी व्यवसायीको छाता संगठन गठन गर्ने उद्देश्यले जेठ 23 र 24 गते चितवनमा राष्ट्रिय भेला हुने भएको हो। महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसाय संघ चितवनका अध्यक्ष श्री रामप्रसाद पौडेलका अनुसार भेलामा देशभरका फेन्सी व्यवसाय संघको सहभागिता हुनेछ, जसले फेन्सी व्यवसायलाई व्यवस्थित एकीकृत र सशक्त बनाउने अपेक्षा रहेको छ। यस खबरमा अब केही राष्ट्रिय खबरहरू। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र पूर्व अर्थ सचिव शङ्कर अधिकारी सहित 13 जना व्यक्ति र एउटा कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री कार्की सहित तत्कालीन सचिवहरू शङ्कर प्रसाद अधिकारी र महेश्वर न्यौपानेलाई विपक्षी बनाएको छ। यस्तै तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डन्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, प्रदीप अधिकारी सहित चिनिया कम्पनी सीएमसी र त्यसका प्रतिनिधि विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो। उनीहरू विरूद्ध 3,62,05,22,160 रुपियाँ बिगो कायम गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख गरिएको छ। सरकारी पक्का अधिकार पाएर पनि समयमै लिज सम्झौता नगरिएका सरकारी जग्गा र त्यसमा बनेका संरचना तत्काल खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिपत्र गर्दै सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम 2079 पुस 23 गतेसम्म लिज सम्झौता नगरेका जग्गाहरू तत्काल खाली गर्न भनेको हो। दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा तेस्रो मुद्दा दर्ता गरेको छ। बिहिबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई समेत प्रतिवादी बनाइएको छ। यस्तै दुई पूर्व सचिव सहित अन्य उच्च अधिकारीहरू विरूद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। नेपाली काङ्ग्रेस सहितका प्रतिपक्षी दलहरूले लिपुलेख, लिम्पिया धुरा र कालापानी लगायतका नेपाली भूमि फिर्ता लिन सरकारले पर्याप्त कूटनीतिक पहल गर्नुपर्ने भन्दै दबाव दिएका छन्। बिहिबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै प्रतिपक्षी सांसदहरूले भारत र चीनले नेपाली भूमिलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने कार्य आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो। तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहिबार कार्की विरूद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उनीहरू विरूद्ध 3 अर्ब भन्दा बढी बिगो मागदाबी भएको छ। अध्यक्ष चित्रबहादुर केसीले कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको सार्वभौमिकताभित्र पर्ने स्पष्ट पार्दै यस विषयलाई संयुक्त राष्ट्रसङ्घ वा अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा पुर्याएर अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन्। बिहिबार एक विज्ञप्ति जारी गर्दै केसीले नेपालको सहमति बिना भारतले लिपुलेखको बाटो भएर मान सरोवर जाने व्यवस्था गर्नु गलत भएको र यसमा चीनको भूमिका समेत अमैत्रीपूर्ण रहेको उल्लेख गरिएको छ। घोषणा गरेको 13 वर्ष बितिसक्दा पनि उचित व्यवस्थापन र अधिकार नपाएको भन्दै मुक्त कमलरी र बनकरिया समुदायले सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आफूहरूको पुनर्स्थापना, भूमि अधिकार र न्यायका लागि वर्तमान सरकारको ध्यानाकर्षण गराएका हुन्। काठमाडौँले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका सहित 10 जनालाई धरोटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको एकल इजलासले बिहिबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई 50,000 र अन्य 8 जनालाई 25,000 धरोटीमा रिहा गर्न आदेश दिएको हो। उनीहरू विरूद्ध सभा भनिने जानुका पाठकले जान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन्। रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा भइरहेको ठगी नियन्त्रण गर्न जनशक्तिको चरम अभाव रहेको बताउनु भएको छ। बिहिबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले आवश्यक कर्मचारी नहुँदा ठगी सम्बन्धी मुद्दाहरूको अनुसन्धान समयमै टुङ्ग्याउन कठिन भइरहेको स्वीकार गर्नुभएको हो। र संघीय संसदका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य शुरू भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रायोजनका लागि बिहिबारबाट सो कार्य शुरू भएको हो। अहिले संघीय संसदका विषयगत समितिहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधान व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सकिएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ निरन्तर गीत संगीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।
1: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ वरिष्ठ पत्रकार किशोर नेपाल, जसले पञ्चायतको दमन देख्नुभयो, बहुदलको उत्साह देख्नुभयो, द्वन्द्वको रक्तपात देख्नुभयो, गणतन्त्रको सपना र त्यो सपनाको बिस्तारै भत्किँदो स्वरूप पनि देख्नुभयो। आउनुहोस् सुरु गरौं किशोर नेपालसँग जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन् म स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: तपाईँले धेरै भोटो खटाउनु भयो, विशेष गरी पत्रकारितामा, राजनीतिक विश्लेषणमा, दशकौँसम्म कलम चलाउनु भयो, धेरै प्रधानमन्त्रीहरू पेहोर्नु भयो, खेप्नु भयो। अहिले बालेन्द्र शाह युवा जोस जाँगरका साथ आउनुभएको छ, मधेसको छोरो प्रधानमन्त्री बन्नुभएको छ। तपाईँहरूले विगतमा पनि युवाहरूलाई अवसर खोइ भनेर तत्कालीन नेता र नेतृत्वलाई राखराख्ती पार्नुहुन्थ्यो, अब चाहिँ राम राज्य सुरु हुन्छ।
2: भर्खर त अब बालेन्द्रजी आउनु भएको छ, एक महिना भएको छ, हलचल सुरु हुँदैछ। हेर्नु अहिले उहाँको उहाँ आएर सिटमा बस्ने बित्तिकै एकदम चकाचौँध भइहाल्छ, सबै कुरा उज्यालो हुन्छ भन्ने कुरा गर्नुभन्दा केही समय पर्खिनु जाती हुन्छ। उहाँको पर्फर्मेन्सलाई हेरौँ होइन, अहिले त उहाँ बोल्दै बोल्नु भएको छैन, धेरै कम बोल्नुहुन्छ, उहाँको भाषण पनि हामीले सुनेको छैन।
1: मर्निङ सोज द डे भन्छ नि, बिहानीले दिनको सङ्केत त गर्छ। उहाँले यसबिचमा जे जति गर्नुभयो नि, आशा राख्ने ठाउँ चाहिँ कतिको देख्नुभयो?
2: उहाँले गर्नुभएको स्पेसिफिक कुरा के हो भन्ने कुरा चाहिँ मलाई त्यति थाहा छैन। होइन, उहाँ काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो र त्यो मेयरको पद चाहिँ नि उहाँको लागि मैले महसुस गर्दा अलिक भारी भारी महसुस भइरहेको थियो, किनभने त्यो उहाँलाई त्यसको स्कोप पुगेको थिएन होला, मलाई त्यस्तो लाग्छ। अब अहिलेको मात्रै मलाई थाहा छैन, म पर्सनली पनि उहाँलाई चिन्दिनँ। होइन,
1: बालेन्द्र शाहलाई तपाईँ चिन्नुहुन्न?
2: पर्सनली म चिन्दिनँ, मेरो परिचय छैन।
1: उहाँ प्रधानमन्त्री बनिसकेपछि हाई प्रोफाइल व्यक्तिहरू पक्राउ परे, विशेष गरी चर्चामा आएको कुरा, त्यसपछि सुकुम्बासी बस्ती हटाइयो, डोजर चलाइयो अनि अध्यादेश ल्याइयो, यो बोल्ड काम हो नि होइन?
2: अब त्यो चिज त गरिहाल्छ नि, प्रधानमन्त्री भइसकेपछि उहाँको मनमा त्यो लागेको थियो होला, त्यो प्राथमिकता थियो कि थिएन त्यो अर्कै कुरा हो, मनमा लागेको थियो उहाँले गर्नुभयो सिधो।
1: जस्तो व्यक्तिहरू पक्राउ गर्नुभयो विगतमा राज्य सञ्चालन गरिसकेका व्यक्तिहरू, त्यो चाहिँ जो कोहीले आँट हिम्मत र साहस गरिहाल्न सक्ने अवस्था थिएन नि,
2: सबैले सक्थे, उहाँले अलि साहस गरेको देखाइयो धेरै, त्यस्तो होइन। अगाडि अगाडि पनि तपाईँहरूले हेर्नुभयो भने त्यस्तो कामहरू हुन्छ, मान्छेले आफ्नो इम्प्रेसन स्थापित गर्नलाई त्यो काम गर्छन्, त्यस्तो कामहरू।
1: विगत र अहिलेलाई हेर्दाखेरि चाहिँ तपाईँ आफैले कस्तो पाउनुभयो?
2: मैले अब प्रचारको हिसाबले हेर्ने हो भने मान्छेहरू खास गरेर चाहिँ युवा जमातहरूको कुरा सुन्ने हो भने चाहिँ तपाईँको एकदम गतिलो छ भन्ने लाग्यो, तर तपाईँको सिमिङली भिजिबली आँखाले देख्ने केही गतिलो कामहरू भएको छ जस्तो मलाई लागेको छ। जस्तो अहिले तपाईँको सुकुम्बासी बस्ती हटाइयो भनेर भनिन्छ, त्यो सुकुम्बासी बस्ती हटाएर तपाईँको नदी किनाराको विकास गर्ने अथवा नदी सभ्यतालाई रिस्टोर गर्ने एउटा काम त भयो होला, तर तिनीहरूको हटाइएका मानिसहरूको विरोध त छ नि फेरि, त्यसलाई के भन्नुहोस् कि ती मान्छे थिए कि थिएनन् कि, त्यो पनि हेर्नु पऱ्यो।
1: उहाँले भन्नुभएको छ हटाएका मान्छेहरूलाई, विस्थापितहरूलाई हामी विस्थापितकै रूपमा छोडिने छैन प्रधानमन्त्री शाहको
2: भन्नु पऱ्यो भने, त्यो त प्रधानमन्त्रीले त्यति पनि भएन भन्नु भएन भने त के काम लाग्छ।
1: अनि सुकुम्बासीहरूकै लागि सुकुम्बासी बस्ती हटाएको भन्नुभएको छ नि,
2: अब उहाँ अलिकति तपाईँको कलाकार मानिस हुनुहुन्छ, उहाँको गीतहरू मिठा छन्, उहाँ गीतमा धेरै आक्रामक पनि देखिनुहुन्छ, तर अब त्यो नै उहाँको राजनीतिमा त्यो नै खुबी हुनसक्छ कि सधैँ त्यो भन्न सकिँदैन होइन. त्यस कारण चाहिँ मैले समग्रमा मैले भन्दाखेरि के छ भनेदेखि उहाँ छिटो छिटो काम होस् भन्ने चाहनुहुन्छ. त्यो देखियो उहाँले अध्यादेश ल्याउनुहुन्छ, संसद बन्द गरेर अध्यादेश ल्याउनुहुन्छ. तपाईँको चाहिँ नि पुराना चाहिँ नि तपाईँको नियमहरू संसदीय नियमहरूलाई उहाँले पछ्याउँदै जान थाल्नु भएको छ होइन. प्रधानमन्त्रीको कार्यालयमा लाग्ने भिड, पिन्ती पत्र दिनेहरूको भिड कम भयो होला, मैले सिङ्गिङ गएको छैन. तर के छ भनेर अब यो कति कन्टिन्यू हुनसक्छ, कति रहन सक्छ त्यो कुरा.
3: जस्तो धमाधम काम गर्ने क्रममा राजनैतिक नियुक्तिहरू खारेज भयो. 1500 बढी व्यक्तिहरूले आफ्नो पदबाट हात धुनु पर्यो, विदाई हुनु पर्यो,
2: त्यो हुनुपर्छ नि त, अरूलाई पनि अवसर दिनु पर्यो नि.
3: यसले कतिको सुधारको सङ्केत गर्छ?
2: यसलाई त सुधारसँग जोड्न सकिँदैन, किनभने भोलि तपाईँको कम्पिटिसनमा जितेर आउने मानिसहरूले पनि तपाईँको राम्रा काम गरेर नत्र नराम्रा काम गरेन भने तपाईँ ग्यारेन्टी दिनु सक्नुहुन्न.
3: उहाँहरूले फेरि पनि राजनीतिक दाउपेचकै लागि आफ्ना मान्छे नियुक्ति गर्नकै लागि त्यसो गरेको हुनसक्छ.
2: अब हेर्नुहोस्, अब एक्सेप्सन बालेन्द्रजीलाई छोडिदिनुहोस्, पोलिटिक्समा लाग्ने मानिसहरूको आफ्नो तपाईँको चाहिँ इन्ट्रेस्ट हुन्छ. राजसपा चाहिँ तपाईँको तपाईँले मैले हेर्दा हेर्दै राताराति ठुलो पार्टी भएर आयो. दुईवटा ठुला पार्टीहरूलाई चाहिँ तपाईँको किनार झन्डै किनारामा लगाइदिनु होइन. अब त्यो पार्टीका मानिसहरूले जुन हिसाबले ती पार्टीका मान्छेहरू अब देवदूत त होइन, उनीहरूको मनमा पनि भोक होला, लालच होला, सत्तामा आएको छ अब त्यो सत्तालाई हामी पनि उपभोग गर्नुपर्छ भन्ने होला. अब तीमध्ये चाहिँ तपाईँको राजसपामा जाने धेरै मानिसहरू तपाईँको चाहिँ नि एउटा मध्यम वर्गतिर अलिक उच्च मध्यम वर्गतिर उक्लिँदै गरेका मानिसहरू धेरै देखिन्छन् होइन. नपढेका पनि कोही छैनन्, धन नभएका पनि कोही छैनन्, तर यो त तपाईँको हाम्रो देश त चाहिँ तपाईँको देश अनुसारका नेताहरू त भएको छैन नि. अहिलेसम्म कुनै पनि पार्टीले दिन सकेका छैन.
3: त्यसो माटो र मौसम सुहाउँदो नेता रवि लामिछाने, बालेन्द्र शाहहरू होइन?
2: उहाँको त प्रमाणित हुनै बाँकी छ नि. अब रवि लामिछानेजीको त कुराहरू बाहिर नगरौँ यहाँ, तपाईँले उहाँको कुरा गर्नु बोला पनि होइन. अब बालेन्द्र शाहजी त एक महिनामा के भन्न सक्नुहुन्छ तपाईँले? 3 वर्ष उहाँको महानगरपालिकाको मेयरको रूपमा उहाँको हेर्दाखेरि उहाँ चाहिँ तपाईँको अलिकति काम गर्न नसकेकोले होला अलिकति साथ देख्नुहुन्थ्यो. अब काठमाडौँको 4 महिनाको म्यानेजमेन्ट गर्ने कुरामा पनि उहाँले चाहिँ एउटा पोस्ट कदम चाल्नु भएको देखिएन. अब त्यसको कारण चाहिँ तपाईँको के थियो होला, होइन 4 माथि त्यहाँ राजनीति हुन्छ काठमाडौँमा, त्यो तपाईँलाई पनि थाहा छ के थियो होला. त्यो उहाँले भन्नु पनि भएको छैन, कसैले सोधेको पनि छैन. त्यस कारण तपाईँ एक महिनामै बालेन्द्रजी यस्तो हुनुहुन्छ हुनुहुन्छ, चमत्कारिक हुनुहुन्छ, तपाईँ उसको बारेमा के उहाँको बारेमा के भन्नुहुन्छ भनेर भन्नुहुन्छ भनेदेखि त्यो त तपाईँले सोझै चाकरी गर्नुभएको नि होइन. एउटा चाहिँ तपाईँको यत्रो ठुलो टेलिभिजन च्यानलको एङ्करले तपाईँको प्रश्न सोद्धाखेरि उसको उहाँको त्यो कुनै व्यक्तिको बारेमा प्रश्न सोद्धाखेरि चाकरीको भाव प्रकट होस् भन्ने चाहिँ सोध्नु हुँदैन. द्याट्स भेरी ब्याड.
3: तर मैले जनताको कुरा गरिरहेको छु,
2: यो जनताको कुरै होइन. जनताले बालेन्द्र शाहले
3: अपार बहुमत दिए,
2: अपार बहुमत त चाहिँ तपाईँको दिए, बालेन्द्र शाहले दिए अथवा राष्ट्रपालाई दिए, आफ्नो ठाउँबाट आफ्नो दियो होला. तर जनताको के हुन्छ त, तपाईँले चाहिँ झिरिक्क देखाइदिनु प्राइम टेलिभिजनमा कति राम्री कति राम्रो भनेर त्यसको पछि
3: रवि लामिछानेले पनि धेरै 100 ठक्कर खाँदै राजनीतिमा त आउनुभयो नि होइन.
2: आफ्नो रुचि थियो, आउनुभयो के भन्छ, आउनुभयो, दुःख खानुभयो, जेल जानुभयो, सहकारीको मुद्दा लाग्यो, छ नि कुराहरू.
3: उहाँले छोटो समयमै यो किसिमको जनमत हासिल गर्नु होला भनेर तपाईँलाई चाहिँ लाग्यो?
2: अब यो हेर्नुहोस्, यो न रवि लामिछानेजीले आफ्नो व्यक्तित्वको आधारमा पाउनुभएको बहुमत हो, नेपालजीले पाउनुभएको बहुमत हो. एउटा तपाईँको एउटा ठुलो आन्दोलन भयो, त्यो आन्दोलनले चाहिँ तपाईँको एक किसिमको त्यति बेलाको सरकारको एउटा चाहिँ नकारात्मक तस्विर प्रस्तुत गर्यो. मान्छे आक्रोशमा थिए, 6 महिनाभित्र चुनाव भयो. त्यो 6 महिनाभित्रको चुनावमा नयाँ मानिसहरू आएका छन्. यी नयाँ मानिसहरूको अहिलेदेखि नै प्रतिस्पर्धा गरेर थाल्नुभयो तपाईँले भने के हुनसक्छ भनेदेखि भोलि गएर तपाईँले सोचेको जस्तो नहुन पनि सक्छ. किनभने सरकार चलाउनु भनेको देश चलाउनु भनेको एउटा फ्याक्टरी मात्र हुँदैन, जनताको भावनाले मात्र हुँदैन, तपाईँको चाहिँ रिसोर्सेसको हालत के छ, तपाईँका चाहिँ अहिले एउटा अलिकति सानो सिमानामा सानो कन्फ्लिक्ट भयो भने पनि तपाईँका सामानहरूको आवाजात बन्द हुन्छ, हामीले के गर्न सकेका छौँ के गर्न सकेका छैनौँ, हाम्रा ठुल्ठुला फाँटहरू भनेर हामी बिच गर्थ्यौँ, त्यो फाँटमा अहिले के भइरहेको छ, वन जङ्गलको अवस्था के छ, खेतीको अवस्था के छ, मानिसको चाहिँ तपाईँको लुडो लागेर मान्छेहरू चाहिँ किन बिजनेस गइरहेका छन् होइन, विदेशमा चाहिँ तपाईँको खाडीका देशहरूमा युद्ध हुँदाखेरि किन हामी कहाँ कार्य लाग्छ, त्यस्तो कुराहरू हेर्नुपर्छ।
4: प्रशंसाभन्दा पनि प्रश्न उठाइरहेको छौँ, तपाईँको बुझाइ के हो त जनताले थाहा पाउनु पर्छ।
2: मैले बुझ्नै पाएको छैन, के बुझ्नु हुन्छ, एक महिनामा कुनै सरकारको केही बुझ्न सकिन्छ? अब म चाहिँ तपाईँको एउटा लोकतन्त्रवादी मान्छे हुँ, एउटा पत्रकार हुँ, स्वतन्त्रतामा विश्वास गर्छु। अब तपाईँको चाहिँ संसदको चाहिँ अधिवेशन भयो, अब सुरु भयो, त्यसपछि तिन चार दस आठ छ सात छ सात दिन कति चढ्यो, त्यसपछि गयो, अनि तपाईँको अध्यादेशको चाहिँ तपाईँको लहर लाग्यो, ठिकै अर्थ
4: त्यो अध्यादेश ल्याउन पाउने चाहिँ सरकारको आफ्नो अधिकार हो भन्नुहुनु भएको छ उहाँहरू,
2: होइन त्यो
4: फास्ट्र्याकबाट तपाईँको कामहरू अगाडि बढाउनलाई
2: त्यो अध्यादेशको पनि त तपाईँको धेरै आयु त हुँदैन नि, फास्ट्र्याक भनेर हाम्रै फास्ट्र्याक जस्तो हुन्छ, हाम्रो फास्ट्र्याक बनाएर आयो कति वर्ष हो सम्झिनुहोस् न, हिसाब गर्नुहोस् न, त्यसरी भएन नि, सिस्टमेटिक हुनु पर्यो, यो त चाहिँ तपाईँको एक्जिबिनिस्ट एक्जिबिनिस्ट काम हो क्या, देखाउने प्रदर्शन प्रदर्शन गर्ने कामहरू मात्र हो, अध्यादेश मैले आएर सामान्य रूपले संसदमा चल्न दिएको भए संसदीय व्यवस्था जुन सङ्घीय गणतन्त्रको व्यवस्था थियो त्यसलाई पनि मजबुत गर्नु पाइन्छ नि,
4: उहाँहरूको नेतृत्वमा संसदीय व्यवस्था चाहिँ मजबुत हुन सक्छै सक्दैन,
2: उहाँहरूको चाल चलन चरित्र क्रियाकलापमा भर पर्छ, अहिले के भन्न सकिन्छ, अहिले संसदमै बोल्नु भएको थिएन प्रधानमन्त्रीजीले एक सभा पनि भनेको त्यो मरेको मेरो मैले उहाँले चाहिँ उहाँले सब संसदलाई इग्नोर गर्नुभएको छ, के भन्नुभयो,
4: सुकुम्बासी बस्ती हटाएकै सन्दर्भमा पनि धेरै व्यक्तिहरू चाहिँ हुकुमवासीहरूले राज गरिरहेको थिए ठिकै भयो भनेका छन् नि,
2: कति कतिपय कुराहरूमा त्यो ठिक पनि होला, किनभनेदेखि पञ्चायत कालदेखि नै यहाँ चाहिँ प्रति जग्गा कब्जा गरेर तर आफू बनाएर तपाईँको नदीको दोहन गर्ने अथवा चाहिँ हाम्रा केटाकेटीले खेल्न सक्ने बगैँचा बनाउन सकिने पार्कहरू पनि डेभलप गर्न सक्ने ठाउँहरूलाई चाहिँ आफ्नो कब्जामा लिने त्यो प्रवृत्ति छ नेपालमा थियो अहिले पनि छ, त्यस कारणले अब त्यो त्यो काम गर्नु उहाँले त्यो त्यो कामको कसैले पनि विरोध गर्न मिल्दैन, तर त्यो वास्तविक सुकुम्बासीहरूलाई पत्ता लगाएर तिनीहरूको पनि चाहिँ तपाईँको खान पाउने बस्न पाउने सुत्न पाउने छोराछोरी पढाउन पाउने अधिकारलाई सुरक्षित गरिदिनु पऱ्यो कि, बाट लगेर चाहिँ तपाईँको चाहिँ यहाँबाट उठाएर लिएर गएर कहीँ अन्त लगेर पाल टाँगेर राखेर त्यसलाई चाहिँ तपाईँको म्यानेजमेन्ट भनेर,
4: सुकुम्बासीको नाममा राजनीति चाहिँ धेरै भयो होइन नेपालमा विगतका नेताहरूले भोट बाँकी बनाए,
2: सुकुम्बासीको रूपमा नाममा पनि भयो, हुकुमवासीको नाममा पनि भयो, नेपालमा राजनीति जसको नाममा हुनुपर्ने त्यो त्यसको नाममा बाँच्यो, त्यो हो जनता, तपाईँहरू जनता जान्न चाहन्छन् भन्नु सक्नुहुन्छ, जनता के चाहन्छन् भने के जान्न चाहन्छन् भनेदेखि नेताहरू किन जनतामुखी हुन सक्दैन, एकपल्ट चाहिँ पाँच वर्षमा जितेर आइसकेपछि फेरि तिनीहरू किन त्यो अर्को पाँच वर्ष नभइकन आफ्नो गाउँमा जाँदैनन्, अहिलेसम्म चाहिँ तपाईँ जिम्मेवार नेताहरूले किन चाहिँ आफ्नो ठाउँमा आफ्नो गाउँ योजनाहरू पुर्याउन सकेका छैनन्, किन स्कुलको अवस्थाहरू अहिले पनि चाहिँ तपाईँको बिग्रेको छ, ती कुराहरूलाई हेर्नु पऱ्यो,
4: विगतका नेताहरूले पुर्याउन सकेनन् भनेर
2: विगतका नेताहरूले पुर्याउन सके कि सकेनन् त्यो मूल्याङ्कनको अर्को बाटो हो, होइन नसके अब देश कसरी चल्यो भने अर्को प्रश्न पनि उठाएँ, विकासै भएको छैन केही पनि भएको छैन भन्ने पनि कुरा हो, समय सँगसँगै विकास हुन्छ, त्यो विकास चाहिँ गति कति त्यो विकास 40 किलोमिटरको रफ्तारमा हिँडेको छ कि 80 किलोमिटरको रफ्तारमा हिँडेको छ, गर्नुपर्ने कुराहरू जति गर्नुपर्ने कुरा थियो,
4: धेरै व्यक्तिहरू चाहिँ नेपालमा महाथिर मुहम्मद लिक्वान युगको दृष्टान्त दिँदै त्यस्ता नेता चाहियो भन्छन्,
2: अब चाहियो भने बनाउनु पर्ने नेता भनेर त आफै बिचबाट आउने बनाएर त्यसरी तपाईँको कल्पनामा मलाई भगवान् श्रीकृष्ण चाहियो महाभारतको युद्ध सञ्चालन हुने सुदर्शन चक्र चलाउने राइट डाइरेक्सनमा राइट डिसिजन लिनु सक्ने
4: राजनीति जस्तो चाहिँ हुँदैन हैन
2: टाइगर हुन्छ त्यस्तो राजनीतिमा त्यस्तो हुँदैन कृष्ण भगवान्ले पनि दुर्योधनलाई दुःख पाउनु भएको छ नि सयाली हेर्नुहोस् यो के भन्नुहोला भने यो सिनेमामा डायलग बोलेको जस्तो नारा लगाए जस्तो गीत गाए जस्तो गीत लेखे जस्तो भावुक भएर चाहिँ तपाईँको देश बन्ने भने त्यसको लागि चाहिँ तपाईँको चाहिँ दृढता चाहिन्छ कि म यो गर्छु जसरी पनि गर्छु म भन्नुपर्छ नेता हुने मान्छेले आफूले गर्ने काममा अरू अरूलाई हाम्रा साथीभाइहरूलाई जनतालाई कन्भिन्स गर्नुपर्छ तपाईँले विकासै गर्नुहुन्छ भने विकास त इम्पोज गर्नु पाउनुहुन्छ तपाईँको चाहिँ नि उखु नफल्ने ठाउँमा गएर चाहिँ नि उखु खेतीको विस्तार गर्नुपऱ्यो किसानले मानेनन् भनेदेखि तपाईँले त्यहाँ उखु कारखाना खोल्न मिल्छ तिनी कारखाना मिल्दैन हेर्नु पऱ्यो चारैतिरबाट हेर्नु पऱ्यो त्यसको कसरी व्यवस्थित गर्न सकिन्छ भनेर खोज्नु पऱ्यो
4: विगतदेखि आजसम्मको राजनीतिक परिदृश्यलाई हेरिरहँदाखेरि तपाईँले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक एकता चाहिँ के होला भन्ने विषयमा कहिल्यै सोच्नु
2: मैले राष्ट्रिय स्वतन्त्र पार्टी होस् नेपाली काङ्ग्रेस होस् एमाले होस् माले होस् माओवादी होस् राजनीतिक दलहरूको आफ्नै कोर्स हुन्छ आफ्नै विधि हुन्छ आफ्नै विधान हुन्छ जनतामा जाने उनीहरूको आफ्नै स्ट्राटेजी हुन्छ माओवादी पार्टीले जनतामा जाने तपाईँको चाहिँ परिवर्तन ल्याउने जनतालाई चाहिँ सशस्त्र सङ्घर्षको लैजाने भनेर एउटा स्ट्राटेजी बनायो बनायो नि आखिर नेपालको सङ्घीय गणतन्त्र भयो नेपाली काङ्ग्रेसले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र चाहिन्छ भनेर गणेश मानसिंहजीको नेतृत्वमा तपाईँको चाहिँ देशमा चाहिँ बहुदलीय प्रजातन्त्र संवैधानिक राजतन्त्रको स्थापना गर्यो त्यस कारण यो पार्टीहरूले आफ्नो आवश्यकता आफ्नो समयको आवश्यकता अनुसार डिसिजन गर्ने कुरा हो अहिले कसैले म चाहिँ नि यसलाई तपाईँको यस्तो राम राज्य बनाउँछु भनेर राम राज्य भन्नेवाला छैन पहिले त तपाईँ स्रोतको कुरा गर्नुहोस् भोलि गएर तपाईँको अर्थमन्त्रीजीले चाहिँ भन्नुहुन्छ तलब खुवाउने पैसा पनि हाम्रो ढुकुटीमा छैन भनेर भन्नु थाल्नुहुन्छ तपाईँ सुन्नुहुन्छ हामी यस्तो धेरै सुनाए रातारात केही पनि हुँदैन
4: स्रोत जुटाउन चाहिँ गाह्रो छ होइन
2: स्रोत कहाँबाट आउँछ
4: तपाईँ उहाँहरूले अहिले ऋण पनि लिनुभएको छ नि वैदेशिक लोन
2: त्यो वैदेशिक सहयोग भन्ने जुन पहिले आउँथ्यो अलिकति त्यसले चाहिँ विकासको यता चाहिँ बाटो खोलिदिन्थ्यो अब त्यो वैदेशिक सहयोग तपाईँको खतम हुँदै गइरहेको छ पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर हेर्नुहोस् नेपालको चारैतिर तपाईँले हेर्नुभयो भने कन्फ्लिक्ट देख्नुहुन्छ पाकिस्तानमा कन्फ्लिक्ट छ बङ्गलादेशमा कन्फ्लिक्ट छ अब इन्डिया चाहिँ तपाईँको ठुलो इकोनोमिक पावर भएर आउँदैछ चाइना ठुलो इकोनोमिक पावर छँदैछ अब त्यस्तो चाहिँ ठाउँमा हामी बसेर चाहिँ विकास गर्न खोजिरहेको छौँ भनेदेखि हाम्रा लागि झन् डिफिकल्ट झन् कठिन अवस्था छ यो कठिन अवस्थामा हामी उत्तौलो भएर पनि केही काम छैन तपाईँको चाहिँ न्याममा परेर बसेर पनि केही काम छैन
4: नेपाल भू राजनीति हिसाबले चाहिँ कुन ठाउँमा छ अहिले
2: भनेर मैले भर्खर भड्कानुहोस्
4: जस्तो यो लिपुलेख प्रकरणकै पनि अहिले फेरि विषय बरकरार आयो
2: लिपुलेख प्रकरणको कुरा छोडिदिनु भड्कानुमा छ भनिसकेपछि भड्क्यानेको बाहिर भागमा के छ तपाईँ आफै पत्ता लगाइहाल्नु
4: यसलाई चाहिँ कसरी ट्याकल गरेर कसरी डिल गरेर
2: त्यो गर्ने चाहिँ तपाईँको काम चाहिँ नि तपाईँको राजनीतिज्ञहरूको भूगोलशास्त्रीहरू तपाईँको राम्रा चाहिँ जान्ने जानी प्रकार विज्ञहरूको सहायता राजनीतिज्ञहरूले लिएर सरकारले एउटा चाहिँ नि आफ्नो मत बनाएर त्यो मतमा चाहिँ तपाईँको के भनेदेखि मेरो मात्रै मत हो यो भनेर भन्नु नभएर साझा एउटा चाहिँ भावना लिएर गयो भनेदेखि जित्न सकिन्छ एकतामै बल हुन्छ अब हामी कहाँ चाहिँ के छ भन्नुभयो भने अब भोट चुनावमा धेरै भोट पाएर जित्ने राजनीतिक दलले अरू दलहरूलाई हेप्नु थाल्छ हिजोको अवस्था पनि त्यही थियो भोलि पनि यही अवस्था आउँछ किनभने लागेको बानी त छुट्दैन हेर्नुहोस् फेरि झगडा किन हुन्छ राजनीतिक दलहरूको बिचमा अथवा राजनीतिक मानिसहरूको बिचमा भनेदेखि हामीसँग स्रोत कम छ होइन थोरै स्रोतबाट मान्छेहरू चाहिँ बढीभन्दा बढी लिन खोज्छ त्यसले गर्दाखेरि हामीलाई अप्ठ्यारो पर्छ
4: जस्तो चिन र भारतले गरेको एउटा सहमति मानसरोवरको बाटोको विषय होइन लिम्पिया धुरा लिपुलेख र कालापानीको विषय अहिले फेरि उत्खनन भएर आयो तपाईँलाई के लाग्छ यसलाई कसरी समाधान गर्नुपर्ने
2: म त सामान्य एउटा पत्रकार हुँ होइन म त्यो लिपुलेखको चाहिँ नि छेउमा पुगेको छु त्यति बेला यस्तो राजनीतिक बहस थिएन जीवन सहज रूपमा चलिरहेको थियो अब अहिले भारत पनि विकसित भयो चिन पनि विकसित भयो दुवै शक्ति राष्ट्रहरूले चाहिँ तपाईँको चाहिँ आफ्नो आफ्नो बिचमा आर्थिक सुधार सामाजिक सुधारहरू गर्नुपर्ने आवश्यकता देखे उनीहरूले सम्झौता गरे. त्यो सम्झौतामा नेपालले के अडान लियो ओलीजीले चाहिँ नि चुच्चे झन् नक्सा नै तपाईँको राखिदिनु भयो. त्यसको के चाहिँ नि प्रतिक्रिया भयो यी कुराहरू केलाउने काम यहाँका चाहिँ तपाईँको चाहिँ कुटनीतिज्ञहरू होइन यहाँका चाहिँ नि तपाईँको त्यो जान्ने भूगोल जान्नेहरू उनीहरूको काम हो. मैले के जान्नु
4: अहिले कुटनीतिक नोट पठाएको छ नि नेपालले फेरि
2: पठायो होला त्यो अब सामान्य कुरा हो पठाइहाल्छ नि कुनै ठुलो कुरो सबैको.
4: यो सुल्झाउन चाहिँ धेरै गाह्रो छ होइन
2: सुल्झाउन तपाईँको सबैको मन सफा भयो भनेदेखि सुल्झिन एक मिनट पनि लाग्दैन. जसरी झगडा हुन एक मिनट लाग्दैन त्यसरी सुल्झिन पनि एक मिनट लाग्दैन.
4: नेपाल भारत सम्बन्धको कुरा हरेको मैले
2: नेपाल भारत सम्बन्धलाई के भएको छ र
4: बिग्रिएको छैन
2: छैन
4: बिग्रिँदैन
2: बिग्रिँदैन बिग्रेर साध्य पनि लाग्दैन. धेरैपल्ट बिग्रियो फेरि भन्नै पऱ्यो सुध्रिनै पऱ्यो फेरि कहिले कहीँ एउटा मिलन बिन्दु भइहाल्छ नि. अहिलेदेखि हाम्रो भारतसित कहिले पनि मिल्दैन भनेर तपाईँको चाहिँ त्यो पोइन्ट खोजेर हिँड्नुपर्ने जग्गा छ.
4: नेपालमा अहिले कुन चाहिँ विदेशी शक्ति चाहिँ बढी हाई भएको देख्नुहुन्छ तपाईँ?
2: मैले
4: विश्लेषण गरिरहँदाखेरि हेरिरहँदाखेरि
2: मैले त त्यस्तो देखाएको छैन. मैले त सबै स्वदेशी शक्ति लागेर चाहिँ तपाईँको यत्रो परिवर्तन लिएर आएको थियो. विदेशी शक्तिले आएर चाहिँ तपाईँको सिंहदरबारको आगो लगाएनन् होला होइन अथवा त्यो संसद चलिराख्ने त्यो मानिसहरूको सेवागृह उनीहरूले आगो लगाएनन् होला अथवा मान्छेको हतारजना त्यतिकै मरेनन् होला विदेशीले गरेर. अब कसैले कुनै विदेशीले चाहिँ तपाईँको तपाईँहरू उन्नति गर्नुहोस् केही गर्नुहोस् हामी मद्दत गर्छौँ भनेको थियो भने र त्यो मद्दत हुन्छ भनेर गरे हुन्थ्यो आन्दोलन भनेदेखि आफ्नो ठाउँमा त्यो कुरा खुतल्दै जानु पऱ्यो. त्यो मेरो काम होइन. तर के छ भनेदेखि त्यति बेला पनि तपाईँको राज्य निरीयो भयो. अब अहिले तपाईँको यो सङ्क्रमण कालबाट बाहिर आएको छौँ हामी चुनाव भइसकेका छ. अहिले पनि हाम्रो राज्य तपाईँको बलियो हुन सकेका छन् निरीयो नै छ. अब यो सबै चाहिँ उहाँले चाहिँ मान्छे कस्नुभयो यो गर्नुभयो हट्यो अब प्रतियोगिताबाट हुन्छ भन्ने कुरा त्यो सब चाहिँ तपाईँको केही कुरा होइन. प्रतियोगिताबाट राम्रो मान्छे नै आउँछ र नराम्रो मान्छे नै आउँछ
4: त्यति बेला राज्यले चाहिँ के गर्नुपर्छ त
2: कहिले
4: राज्य छ भन्ने अनुभूति दिलाउँछ.
2: राज्य छ भनेर राज्यले आफैलाई इस्टाब्लिस गर्ने हो कि. राज्य छ यहाँ पानी आउँछ धारामा राज्य छ किसानको खेतीमा मल आउँछ हामी पुर्याउँछौँ राज्य छ हामी अस्पतालको मा चाहिँ सुविधा दिन्छौँ राज्य छ हामी राम्रोसित केटाकेटीलाई पढाउँछौँ त्यो हो त्यो हो ग्यारेन्टी भनेको. त्यो ग्यारेन्टी पहिले लिनु पऱ्यो. अब यस्तो चाहिँ तपाईँको के भनेदेखि भित्री तहमा हुने चाहिँ चर्खेलमा धेरै जनतालाई भुल्याएर कति शासन गर्नु सकिँदैन. त्यो
4: तपाईँले यो तहको विस्फोट होला भनेर चाहिँ सोच्नु भएको थियो जसरी मैले
2: मैले विस्फोटहरू
4: कसै भवनहरू जलाइए ऐतिहासिक
2: यस्ता विस्फोटहरू मैले धेरै हेरेँ. मैले 64 वर्षको पत्रकारिता गरेको मैले कति विस्फोट हेरेँ कति क्रान्ति हेरेँ कति मान्छे मरेको हेरेँ. तपाईँको 1 करोड जनसङ्ख्या हुँदाखेरि तपाईँको 50 मान्छे मर्थे अथवा सरकारद्वारा मारिन्थे सरकारी सेनाहरूद्वारा मारिन्थे भनेदेखि अब त्योभन्दा बढी अहिले मैले किनभने जनसङ्ख्या पनि बढाएको छ. तर त्यो प्रवृत्ति चाहिँ उस्तै छ क्या. त्यो प्रवृत्तिलाई पहिले चेन्ज गर्नु पऱ्यो. एकपल्ट जनताले चुनिसकेपछि चुनिएर आएको मान्छे हामी चाहिँ अब शासक हौँ भन्ने मानसिकता त्यागेर हामी सेवक हौँ भन्ने मानसिकतामा पुग्नु पऱ्यो. संसदीय प्रजातन्त्र त्यतिकै चाहिएको होइन. गणतन्त्र सङ्घीय गणतन्त्र त्यतिकै चाहिएको होइन. तपाईँको चाहिँ 6 चाहिँ गाउँपालिकामा चाहिँ तपाईँको अस्पताल दिन नसक्ने चाहिँ स्थिति थियो हाम्रो. अहिले प्रदेशहरूले कमसेकम चाहिँ पुर्याएका छन् ठाउँ ठाउँमा. अब भ्रष्टाचार हुन्छ भने त चेक गर्नु पऱ्यो नि. तपाईँको कर्मचारी तन्त्रमै त्यत्रो भ्रष्टाचार छ तपाईँ त्यही चेक गर्न सक्नुहुन्न. खालि जनताको घाँटी मात्रै नाकेर हुन्छ र पहिले त सरकारले आफैलाई रिभ्यू गर्नु पऱ्यो. कस्तो भालेन्जीले के भन्नु म कस्तो सक्कास्तो ठाउँमा बसेको छु यो सर यो ठाउँमा बसेपछि मैले कसरी काम गर्नुपर्छ भनेर उहाँले सोच्नु पऱ्यो.
4: नेपालमा सङ्घीयता चाहिँ बलियो हुने टिक्ने सम्भावना देख्नुहुन्छ तपाईँ?
2: सङ्घीयतालाई हुन्छ.
4: जस्तो अहिले बागमती प्रदेशको मुख्यमन्त्रीलाई नै अनुसन्धान गर्ने उहाँको घरमा छापा मार्ने
2: के
4: सङ्घीयतालाई कमजोर बनाउने खेल भयो.
2: एउटा चाहिँ तपाईँको मुख्यमन्त्रीको घरमा छापा मार्नेमा सङ्घीयता कमजोर हुन्छ र अब गऱ्यो होला भोलि गएर चेन्ज भएको
4: त्यसको पूर्व अभ्यास हो भन्न थालिसक्यो
2: जसले चाहिँ त भन्न थाल्यो त त्यो त रियाक्सन त आइहाल्छ नि यहाँ रियाक्सन आउँछ अब आज उहाँलाई भयो होइन भोलि अर्कोलाई होला पछि अर्कोलाई होला
4: जस्तो प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री
2: कार्यालयमा प्रधानमन्त्री त
4: बालेन शाह अहिले कुन पथमा हुनुहुन्छ तपाईँले देख्दाखेरि
2: बालेन पथमै हुनुहुन्छ उहाँ अब उहाँको त के भनेदेखि धेरै मैले चाहिँ भाषण पनि सुन्नु पाएको छैन उहाँ भाषणै गर्नुहुन्न के सुन्नु होइन उहाँको एउटा दुइटा गीत सुन्दाखेरि अब चमेलीको गीत मलाई पनि मनपर्छ
4: गरिबको चमेली बोलिदिने कोही
2: छैन छैन ठिक छ उहाँले चाहिँ नि त्यो गरिबको चाहिँ नि गीत गाउन सक्नुभयो गरिबलाई चाहिँ उन्नति गराउन सक्नुभयो मारे साह जित्नुभयो सिद्धिको
4: म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने गीत पनि गाउनु भएको थियो
2: अनि ठिकै छ
4: उहाँले नेपाल हँसाउन सक्नुहुन्छ होइन
2: उहाँले नेपाल हँसाउनुहुन्छ हँसाइराख्नु भएको छ हँसाउनुहुन्छ
4: जग हँसाउनुहुन्छ कि साँच्चीकै रूपमा नेपाल
2: हँसाएपछि जग पनि हाँस्छ मानिस पनि हाँस्छ पृथ्वी पनि हाँस्छ वन जङ्गल पनि हाँस्छ सबै हाँस्छ त्यसो के भयो म त आशा गर्ने हो मैले एक महिना भयो मैले उहाँलाई बिहे गरेको
4: पालन शाहप्रति अहिले थप धेरै टिका टिप्पणी गर्नु जरुरी छैन
2: जरुरी छैन कसैप्रति पनि जरुरी छैन काम गरेर हेर्नु छ महिनापछि अथवा तिन महिनापछि मूल्याङ्कन गर्ने एउटा टाइम आउला नि सरकारको सय दिन भएको छैन हामी उहाँले के गर्नुहुन्छ
4: उहाँलाई अहिले नै इलेक्टेड अटोक्रेटको बाटोमा उद्धत हुनुभयो उहाँ भन्नेहरूलाई चाहिँ तपाईँको जवाब के छ त्यसो
2: भने मेरो उहाँ उद्धत हुनुभएको छैन उहाँ उद्योग हुनुभएको छैन उहाँलाई अलिकति चाहिँ तपाईँको उहाँलाई पनि के भने मान्छेलाई उकुस मुकुस हुन्छ हतार हुन्छ यत्रो चाहिँ तपाईँको दायित्व लिएको छ कुच्चे देश भए पनि चाहिँ तपाईँको दसवटा चाहिँ षड्यन्त्रले घेरिएको देश छ दायित्व लिएको छ मैले कसरी गर्ने भन्ने एउटा हुन्छ नि मान्छेहरू
4: उहाँमा काम गर्ने हुटुटी चाहिँ छ होइन
2: देखिन्छ
4: पुराना नेताहरू पुराना दलहरूलाई चाहिँ कसरी सम्झिनुहुन्छ
2: उनीहरूको ठुलो योगदान छ नेपालको निर्माणमा प्रेरणा गरेको ठुलो योगदान छ
4: जस्तो केपी शर्मा ओली
2: केपी शर्मा ओलीले पनि तपाईँको देश निर्माणको लागि काम गर्नुभएको छ जेल बस्नुभएको छ त्यत्रो बिरामी हुनुभएको थियो उहाँमा चाहिँ नि तपाईँको निर्णय क्षमता पनि छ उहाँको बुद्धि पनि छ म त तारिफ गर्छु अब राजकाजमा चाहिँ तपाईँको कहिले काहीँ कहीँ बाटो बिराउनु भयो होला अत्यधिकै आधारमा उहाँले चलाउनुपर्ने केही कारण छ
4: जेएनजी आन्दोलनपछि उहाँ रक्षात्मक अवस्थामा पुग्नु पर्यो त्यो पार्टीभित्रै उहाँको विकल्प खोज्न थाले
2: एउटा कुरा तपाईँहरूले जान्नुभएको कुरा मलाई सोध्नु मन लाग्छ रहेछ यो जेएनजी आन्दोलन चाहिँ कसरी भयो नेपालमा किन भयो तपाईँ त रेगुलर हुनुहुन्छ यो
4: सुशासन भएन भ्रष्टाचार बढ्यो डेलिभरी भएन भनेर जेएनजी आन्दोलन गरायो भनिरहेको छ
2: अब तपाईँ छ महिना त्यो सुशासन हुन्छ कि हुँदैन भ्रष्टाचार घट्छ कि गर्दैन अनि डेलिभरी हुन्छ कि हुँदैन भन्ने कुरा त्यहाँदेखि छ महिना पर्खेर हेर्नुहोस् हरेक सरकारलाई छ महिना त दिनु पऱ्यो नि बालेन्द्रीले त्यो गर्न सक्नु भएन भने यही फ्लोरमा आएर फेरि तपाईँलाई म कुरा गर्नु अनि उहाँको आलोचना गर्न थाल्नु उहाँलाई टाइम दिनुपर्छ राम्रो काम गर्न सक्नुभयो भने उहाँ सफल हुनुहुन्छ त्यो सफलता उहाँको हो हामी सबै त्यसबाट खुसी हुन्छौँ राम्रो काम गर्न सक्नु भएन भने अरू जसरी बिदा भएको छ त्यसरी बिदा हुनुहुन्छ अब त्यसमा के हो ठुलो कुरो भयो डेमोक्रेसी हो जनताले चाहिँ भोलि मन पराउनु चित्त बुझ्नु बुझ्न सकेन भने हिजो जेएनजी आन्दोलन हो भोलि फेन्जी आन्दोलन होला गरिब देशमा के हुन्छ आन्दोलन बाहेक
4: पुष्पकमल दाहाल प्रचण्ड भन्ने बित्तिकै चाहिँ तपाईँको दिमागमा झट्ट के याद आउँछ
2: एउटा मान्छे जसले चाहिँ तपाईँको त्यत्रो ठुलो लामो जनयुद्ध हाँक्यो देशलाई चाहिँ सङ्घीय गणतन्त्रको बाटोमा लग्यो सफल भयो अब त्यसपछिका कुराहरूमा उहाँले के गर्नुभयो मलाई नसोध्नु
4: पछिल्लो पटक चाहिँ तपाईँले उहाँको विषयमा एउटा लेखेको कुरा निकै चर्चामा आयो झापामा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको कुरा खास के भएको थियो तपाईँले के आधारमा लेख्नु भएको थियो
2: पत्रकारले हाम्रो सोच डिस्क्लोज गरेर त्यो निस्कोतिराख्नु
4: उहाँहरूले खण्डन गर्नुभयो नि
2: त्यो खण्डन गर्नुभयो
4: भेटेकै छैन
2: गर्नुभयो के अरे त्यहाँदेखि भ्रिगुटी मण्डलमा भाषण दिनुभयो उहाँहरूको कुरा हो मलाई के छैन
4: त्यही भएर यो विषयमा चाहिँ तपाईँ के भन्नुहुन्छ
2: म केही पनि भन्दिनँ मैले केही भन्नु नै छैन मैले मेरो हिसाबले मैले तथ्य राखिदिएँ उहाँहरूले प्रतिक्रिया दिनुभयो सिधो
4: नेपालमा राज संस्था फर्किन सक्ने सम्भावना देख्नुहुन्छ तपाईँ
2: त्यो फर्किने कारणै थाहा छैन मलाई किन फर्किने अहिले सबै राजै जस्तो न छन् छैन तपाईँ राजा जस्तो हुनुहुन्न यत्रो टेलिभिजनको चाहिँ तपाईँको चिफ एङ्कर भएर हिँडिराख्नु भएको छ त्यहाँ पत्रकार भएर एउटा तपाईँको इलेक्ट्रोनिक मिडियाको चाहिँ तपाईँको एउटा सेन्सेसनल अवतार हुनुहुन्छ तपाईँ राजा होइन
4: देशको राजाको कुरा गरेको मैले
2: तपाईँ पनि देशको तपाईँको राजा त यो देशको होइन प्राइम टेलिभिजन
4: ज्ञानेन्द्र शाहको कुरा गरेँ
2: मैले ज्ञानेन्द्र शाह त अब इतिहास भइसक्यो
4: उहाँ अहिले पोखरा भ्रमणमा हुनुहुन्छ
2: ज्ञानेन्द्र शाह पोखरा छैन हुँदैन सेवा तालमा सेयर गर्नु हुँदैन ढुङ्गा शाह उहाँको स्वतन्त्रता छैन
4: छोरी व्यक्तिहरूले चाहिँ राजा सक्रिय हुन थाल्नु हो
2: सक्रिय
4: संस्था आउँछ
2: सक्रिय
4: नभएर पनि भिजाउँछन्
2: सक्रिय नभएर के दरबारमा कुचेर बसिरहेको छ जानु पर्ने घुम्नु उहाँ झापा जानुहुन्छ उहाँको चाहिँ आफ्नो खेतीपाती चिया बगान के छ पोखरा जानुहुन्छ घुम्न चियाबाट चाहिँ तपाईँ लुम्बिनी भगवान् बुद्धको दर्शन गर्न जानु होला अथवा तानसेन रमाइलो गर्न जानु होला ए के हो तपाईँहरूको मुभमेन्ट भइहाल्छ हुन दिनु हुन दिनुपर्छ उहाँले के अरे राज्य शासन सबै छोडेर हिँड्नु भएको छ अब आफ्नो देश पनि घुम्नु नभएको नि अब राजा ज्ञानेन्द्रको चाहिँ भ्रमणलाई चाहिँ तपाईँको ठुलो इस्यु बनाउनु पर्ने कुरा केही पनि छैन हो राजा ज्ञानेन्द्रले नेताहरूसँग भेटेर चाहिँ केही कुरा निकाल्नु खोज्नुभयो भनेदेखि त्यो अर्कै कुरा हो तर उहाँले त्यसो गर्नुभएको देखाएको छैन यसमा जोसँग भेट्नु भएको छ शिष्टाचार भेट गर्नु भएको छ
4: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा पक्राउ बुर्जी सामना गरेर बसिरहनु भएको छ
2: के गर्ने
4: देश बाहिर हुनुहुन्छ
2: ठिकै
4: उहाँलाई कसरी स्मरण गर्नुहुन्छ सङ्गत गर्नुभयो
2: 49 वर्षको उमेरमा चाहिँ प्रधानमन्त्री हुनुभएको थियो हेर्नुहोस् राम्रो मान्छे हो अब राजनीतिमा कति चाहिँ तपाईँको आरोप लाग्लान् कति चाहिँ अभियोग लाग्लान् त्यो लाग्दै गर्छन् उहाँ पञ्चायतै गर्नुहुन्छ त्यो आफै क्लियर गर्दै जान्छ किनभने अब उहाँले केही गर्नुभएको छ अथवा उहाँका चाहिँ कोही आसेपासे मान्छेहरूले कसरी केही गरेका छन् भने त्यो अर्को अर्को कुरा हो अब मैले चिनेको शेरबहादुर देउवाले चाहिँ त्यस्तो नेपालका विरुद्ध देशका विरुद्ध कोही जघन्य अपराध गर्ने मान्छे उहाँ होइन
4: उहाँ विरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा आकर्षित गर्ने
2: त्यो त अब भोलि
4: अनुसन्धान हुने
2: म त तपाईँकै सम्पत्ति पनि शुद्धिकरण गर्नु पऱ्यो भनेर मुद्दा हालिदिनु होला के भयो तपाईँले हाल्नु त हाल्छ त्यो त मुद्दा त हालिहाल्छ नि सरकारले नै हाल्छ अरूले पनि हाल्न पाउँछ निर्णय त फेरि भोलि गऱ्यो भने गर्ने
4: सरकारले गरेको एक हिसाबले ठिकै होइन सम्पत्ति शुद्धिकरण
2: एकदम विषय एकदम राम्रो अब तपाईँको सबैको सम्पत्ति शुद्ध हुन्छ अनि देश राम्रो हुन्छ
4: 62-63 पछिका सार्वजनिक पद धारण गरेका
2: म चाहिँ के भन्छु भने 62-63 होइन तपाईँको 17 साल पुसे गते पछिका सबैको सम्पत्ति एकपल्ट जाँच गर्नुपर्छ त्यति बेला पञ्चायतको पनि इतिहासमा लेखाएको छ नि गोर्खापत्र त्यति बेला अरू अखबार थिएन नि टेलिभिजन थियो गोर्खापत्रमा छापिएको हुन्छ रेकर्डहरू त्यसबाट चाहिँ तपाईँको मान्छेहरूको नाम बटुलेर सबैको सम्पत्ति शुद्धिकरण गरेर
4: अनि भ्रष्टाचारका फाइलहरू पल्टाउने भन्नुभएको
2: पल्टाउनुपर्छ एकदम र पल्टाइ हुँदैन
4: व्यापक राजनीतिक शुद्धिकरण गर्नु
2: एकदम एकदमै शुद्धिकरण
4: धेरै पत्रकारहरू चाहिँ नेता बन्न खोजे नि यो बिचमा तपाईँलाई पत्रकारिता गर्दै गर्दाखेरि चाहिँ नेता बनाऊ राजनीति गरौँ जस्तो लाग्यो
2: लागेन म त एकपल्ट पत्रकारकै नेता भएँ महासङ्घको संस्थापक अध्यक्ष हो म सभापति
4: पत्रकारिताबाट राजनीतिमा उदाएका व्यक्तिहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
2: राम्रो राम्रो गर्दै जानुहोस् पत्रकारिता राम्रो गर्न सक्नु भएन त्यसमा राजनीतिमा राम्रो राजनीति राम्रो चलाउनु सक्छ के भन्छ
4: पत्रकारिता राम्रो गर्न नसक्ने व्यक्तिहरू चाहिँ राजनीतिमा लागेका छन् होइन
2: नत्र भनेदेखि तपाईँको पत्रकारिता जस्तो पेसा छोडेर राजनीतिमा लाग्नुको के औचित्य हुन्छ
4: तपाईँलाई चाहिँ लाग्दै लागेन यो 7 दशकको जीवनयात्राको क्रममा
2: कहिले पनि लाग्यो
4: कतै नियुक्ति खाउँ देशको सेवा गरौँ अझै पनि जिम्मेवारी लिऊ
2: मैले नियुक्ति खाएको छु किशनजी प्रधानमन्त्री हुनुहुँदाखेरि म उहाँको प्रेसर लगाएको थिएँ
4: नेपालको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ
2: एकदमै सुन्दर भविष्य एकदमै सुन्दर भविष्य
4: त्यो भनेको कसरी सुन्दर बनाउन सकिन्छ
2: हेर्नुहोस्
4: त्यसलाई कसरी युटिलाइज गर्ने
2: तपाईँ दार्जिलिङको मान्छे होइन डेमोक्रेसी नआएको भए दार्जिलिङबाट यहाँ आएर यो पोजिसन गर्छु भन्ने तपाईँलाई आउँछ थियो थिएन नि तपाईँको दार्जिलिङ जाने बाटोमा सुरुङ मार्ग बनिसकेको छ, खुल्ला छैन क्यारे, त्यसो हुन्छ भने थाहा छ। हामी तपाईँको चाहिँ भएका कुराहरूमा लाइफमा रमाउन सक्दैनौँ, हामीलाई नभएको कुरा चाहिन्छ। तपाईँ मेरो खल्तीमा चाहिँ तपाईँको 20 रुपियाँ पनि छैन अहिले, तर म चाहिँ मेरो खल्तीमा कसैले 200 रुपियाँ हालिदियो भने तर 2000 रुपियाँ हुन्छ। यो बाध्यताले देश बन्द गर्छ। हाम्रो चाहिँ तपाईँको उसतिर पनि भन्थ्यो, पाहाडतिर पहिले भन्थे, मधेसतिर पनि भन्थे, म काटेर हात चाट्छ भनेर भन्थे, अलिअलि चाट्यो होला। तर सबै कर्मचारी भ्रष्ट छैनन्, सबै कर्मचारी चाहिँ तपाईँको लखपति पनि छैन। काठमाडौँमा जति घर बनाए देख्नु, जति घरहरू धेरै जसो चाहिँ तपाईँको आधुनिक घरहरू ब्याङ्कको लोनमा बनेका छन्।
4: अब त कर्मचारी सङ्गठनहरू खारेज गर्नु, विद्यार्थी राजनीति
2: त्यो चाहिँ त्यो सबै कुरा हुँदैन क्या। भालेन्जीले चाहेर पनि हुँदैन, कसैले चाहेर पनि हुँदैन,
4: ट्रेड युनियनहरू खारेज
2: कुनै पनि केही पनि गर्न सक्नुहुन्न उहाँहरूले। ट्रेड युनियनहरू बालिन शाहको सरकारभन्दा भोलिया छ। विद्यार्थी सङ्गठनहरू भोलि उठ्यो भने के गर्नु तपाईँले? अरब स्प्रिङ त थाहा होला है तपाईँलाई, के भयो?
4: धेरै दबाउन खोजियो भने विस्फोट हुन सक्छ, धेरै दबाउ ठुलो आन्दोलन हुन्छ।
2: अब दबाउनै पर्दैन, अलिकति छिच्यो, अलिकति छिच्यो धक्का लगाए पनि मान्छे प्रतिक्रिया दिन्छ। दबाउने कुरा त भइसक्यो तपाईँको कोही बेलामा,
4: त्यसले विस्फोटकै रूप लिन सक्छ। तपाईँले धेरै लामो समयसम्म पत्रकारिता गर्दै गर्दाखेरि नेताहरूको पनि सङ्गत गर्नुभयो, राजनीतिक कर्मीहरूसँग पनि घुलमिल हुनुभयो, आजसम्म देशको लागि सोच्ने होइन, त्यसपछि मनपर्ने नेता चाहिँ को हो तपाईँले?
2: सम्झिनै पर्ने नेताहरूको म एउटा कृष्णप्रसाद भट्टराईलाई सम्झिन्छु, बिपी कोइरालालाई सम्झिन्छु, गणेश माझीलाई सम्झिन्छु, अर्थशास्त्रीहरूमा म देवेन्द्र राज पाण्डेलाई सम्झिन्छु। यिनै हुन् त्यस्तो धेरै छ।
4: हस्, समय र संवादको लागि यहाँलाई धन्यवाद।
2: धन्यवाद,
4: हस्, नमस्कार।

0: आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
1: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
0: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
4: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550 63938 र 98550 65542
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौँ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-63-5 र 98-5570-53
14: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
15: It's 8 o'clock अहिले 8 बजेको छ

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा रिदम सिंहको नमस्कार। देशभर निर्माणाधीन 303 पक्की र कलभर्टका पक्की पुल र कलभर्टका लागि रकम अभाव भएको छ। रकम अभाव भएपछि पुल र कलभर्टको काम निर्माण छिटो सक्न सरकारले रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्न आदेश जारी गरेको छ। राजपत्रमा आदेश प्रकाशन भएसँगै ती पुल निर्माणका लागि रकमान्तर गर्न सडक विभाग अन्तर्गतको पुल खालाई बाटो खुलेको छ। 2068 सालदेखि ठेक्का भएका पुलको काम सकिएको छैन। ती पुलमा बजेट अभावले काम पूरा हुन नसकेको सम्बन्धित आयोजनाहरूको भनाइ छ। सबै पुलको कुल ठेक्का रकम 35,56,30,00,000 रुपियाँ रहेको छ। तिनमा 23 माघ 2082 सम्ममा 21,03,22,00,000 रुपियाँ मात्रै भुक्तानी भएको छ। ठेक्का लागेका पुलमा 14,61,48,00,000 रुपियाँ दायित्व रहेकोमा चालु आर्थिक वर्षमा 2,62,70,00,000 रुपियाँ मात्रै विनियोजन गरिएको छ। उक्त रकम अपुग भएको विभागले जनाएको छ। निर्माणाधीन पुलको एमआरपी लेभल आफ्नै गोदाममा लगेर लगाएपछि मात्रै बजारमा पठाउन पाइनेछ। सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। सरकारले सरकारको सार्वजनिक संस्थामा सार्वजनिक नियुक्ति लिएका व्यक्तिहरूलाई बर्खास्त गर्ने निर्णय र अध्यादेश जारी भएपछि बैंकका अध्यक्षहरूले पनि राजीनामा दिएका हुन्। अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षसहित सबै सञ्चालकले राजीनामा दिएका हुन्। त्यसै गरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्रै राजीनामा दिएका छन्। राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाल हुनुहुन्थ्यो। त्यसै गरी सञ्चालकमा थान प्रसाद पंगेनी, लक्ष्मण घिमिरे, प्राध्यापक डाक्टर रामप्रसाद केवाली, रोमिला ढकाल उप्रेती, डाक्टर सूर्यबहादुर राणा, हरिकुमार सिलवाल हुनुहुन्थ्यो। यसै गरी कृषि विकास बैंकको अध्यक्ष डिम प्रसाद पौडेलले पनि राजीनामा दिनुभएको छ भने नेपाल बैंकमा प्राध्यापक डाक्टर डेलीराज शर्मा अध्यक्ष हुनुहुन्थ्यो, उहाँले पनि राजीनामा दिनुभएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले 16 युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न लागिएको जानकारी दिनुभएको छ। सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न लागेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार G2G र B2B गरी हाल 13 देशसँग मात्रै श्रम समझदारी गरिएको छ। तर नेपालीले भने रोजगारीका लागि 178 देशमा श्रम स्वीकृति लिएर जाने गरेका छन्। श्रम समझदारी नभएका देशमा जाने श्रमिक आर्थिक शोषणमा पर्ने गरेका छन्। अझै युरोप जाने नेपालीमाथि हुने ठगी अझै डर लाग्दो छ। श्रम मन्त्री यादवले युरोपमा वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्न सकेमा यी देशमा जाने नेपाली माथि भइरहेको ठगी नियन्त्रण हुने बताउनु

लाई घडेरी किन्ने ऋण दिने व्यवस्थाको घोषणा गर्नुभएको थियो। कोषले अघि सारेको घडेरी कर्जाको योजना यो पहिलो पटक हो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणहरूलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। दर्ताका लागि अनलाइन आवेदन दिएका 3 सहकारी संस्थामध्ये करिब 3,000 सहकारीलाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणले बाँकी 8,000 इजाजत भेरिफाई विवरण रुजू गर्ने तथा अपुग भएका कागजात अध्ययन गर्ने क्रममा रहेको जनाइएको छ। सहकारीमा नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने रकम बढेपछि सरकारले 1 वर्ष अगाडि प्राधिकरणको गठन गरेको थियो। सुन चाँदीको कारोबारमा 90% गिरावट आएको छ। बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको हो। निरन्तर मूल्य बढ्दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले सुनको मूल्य निरन्तर बढ्दै गएपछि सुनचाँदी व्यवसायमा ठूलो असर परेको जानकारी दिनुभयो। महासंघका अनुसार सामान्य अवस्थामा बिहेको सिजनमा दैनिक 30-40 किलो सुनको माग हुने गरेकोमा अहिले 5-10 केजीमा मुस्किलले कारोबार हुने गरेको उहाँको भनाइ छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर 1 को खरिद दर 150.51 रुपियाँ र बिक्री दर 151.11 रुपियाँ तोकिएको छ। यस्तै युरोपियन युरो 1 को खरिद दर 177.07 रुपियाँ र बिक्री दर 177.77 रुपियाँ। युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 204.87 रुपियाँ र बिक्री दर 205.68 रुपियाँ। स्विस फ्रैंक 1 को खरिद दर 193.46 रुपियाँ र बिक्री दर 194.23 रुपियाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: बारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हेलो
2: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
2: ल भिडियो अन गर्दा तलाई हेरम।
1: भिडियो अनै छ त, देख्नु भएन र?
2: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
2: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई टेकमाइललाई
6: ओहो ल क्यामेराम्यान खसेछ, हेतेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
9: प्रकृतिको धनी देश नेपाल, जहाँ हजारौं किसिमका जडीबुटीहरू पाइन्छन्, हरेक नेपालीको विश्वासिलो नाम, जसले आयुर्वेदिक चिकित्सालाई हरेकको घर घरमा पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणालीको विश्वास, प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले संकलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचार पछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ?
10: मेरो नाम पार्वती सुवेदी, रत्ननगर 1 बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गए राम्रो हुन्छ भने त्यहीमा गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो, खायो, अनि त्यो खानुन्जरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो भने काठमाडौँ नर्विकमा जानु पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ, वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि, यति राम्रो भयो, मैले सो आफैले पताएको थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त आश नलगाइ गरे कामले अहिले सधैँभरि यही औषधि हो। मैले त खाने डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराखे खा के को असर गर्ला र भन्नुहुन्छ, त्यस्तो छैन केही।
11: नमस्कार, मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ, र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक, अम्लपित्त, पानी आउने, पेट दुख्ने, एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने, चेक गर्ने, औषधि खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञान विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ। त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु। विश्वास चाहिँ अहिले मलाई सन्चो हुन्छ।
12: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। त्यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको. डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले. राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले.
13: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका साथबाट. मैले बुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ, त्यो पास राम्रो भयो. अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरू अरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नुपऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ.

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4943 4 93 580 र 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर।

0: संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया सुरु हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीहरूको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेसका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको सुनवाई समितिले बैठक सञ्चालन सम्बन्धी कार्यविधि तयार गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम सिफारिस गरेसँगै समितिले अब त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया सुरु गर्नेछ। सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशमा सिफारिस शर्माको नाम संसदीय सुनवाई समितिमा पठाइनेछ। संवैधानिक परिषदले हिजो सिफारिस गरेका शर्माको नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना निकाल्ने। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सिफारिस गरेपछि डाक्टर शर्माले 33 प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ। विक्रम सम्वत 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। शर्मा न्याय प्रधान न्यायाधीश नियुक्त भए उहाँको कार्यकाल 6 वर्षको हुनेछ। पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ। कार्यालयले विगतमा दैनिक औसतमा 5,000 किलोलिटर डिजेल र 2,000 किलोलिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रदेश कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा कमी आएको बताउनु भयो। अहिले डिजेल दैनिक औसतमा 3,500 किलोलिटर बिक्री हुँदै आएको छ भने पेट्रोल दैनिक 1,000 देखि 1,500 किलोलिटर औसतमा बिक्री हुँदै आएको उहाँको भनाइ छ। यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले भने पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दावी गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंहले इन्धनमा अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका धेरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसका एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाड़ी हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावनाका साथै हिमपात हुन सक्ने र तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने बिहान घाम लागे पनि अहिले बादल देखिएको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा

0: सतर्कता पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चारजना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कौसाङबाट गरी झण्डै 55 जना भन्दा बढीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा ललितपुरको खुमलटारमा आज विशेष समारोहको आयोजना गरेको नार्कले जनाएको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाएका नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेलले जानकारी दिनुभयो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन अगाडि लगाएर तीन समूहले 3200 मिटरदेखि 5500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितका क्यामेरा जडान गरेका छन्। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा तीन समूहले 6 शिकार ब्लकमा राखेर फर्केको बताउनुभयो। अब विदेशको खबर। मध्यपूर्वको अत्यन्तै संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका 3 जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। इरानले मिसाइल, ड्रोन र साना डुङ्गाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाफी कार्यवाही गरेको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेनाले तनाव बढाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको समेत जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढेको छ। अब खेल खबर। नेपाल एले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ। माथिल्लो मुल्पानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संज्ञानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले अभ्यास श्रृंखला खेल्दैछ। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्नेछ। हिजो भएको पहिलो खेलमा स्कटल्याण्डलाई नेपाल एले पराजित गरेको थियो। क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको तेस्रो खेलमा नेपालले भोलि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल एको चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ। आउँदो वैशाख अठाइस गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। यो खेल खेल्ने नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप झोरा, सन्तोष यादव, हेमन्त धामी, सरद रसिद खान, त्यसै गरी मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायिकको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। इस बैंक बाट

0: कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै।
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4395555।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा डिजेलबाट चल्ने गाड़ी मध्ये 71% वायु प्रदूषणको मापदण्ड विपरीत चलेको पाइएको छ। काठमाडौँ महानगरपालिकाले डिजेलबाट चल्ने 540 गाड़ीको प्रदूषण जाँच गर्दा 385 मापदण्ड विपरीत भेटिएका छन्। डिजेलबाट चल्ने गाड़ी मध्ये धेरै वातावरणीय मापदण्ड विपरीत गुडिरहेका छन्। पेट्रोलबाट चल्ने गाड़ीमा भने प्रदूषणको मात्रा कम हुने गरेको छ। पेट्रोलबाट चल्ने 575 गाड़ी जाँच गर्दा 539 जाँचमा पास भएका महानगरपालिकाले जनाएको छ। सवारी प्रदूषण जाँचमा 694 पास भएका छन् भने 421 फेल भएका छन्। महानगरपालिकाले चालू आर्थिक वर्षमा अहिलेसम्म 1115 गाड़ीको जाँच गरेको छ। उपत्यकामा उद्योग धन्दा, कल कारखानाबाट र गाड़ीबाट निस्कने हानिकारक धुवाले प्रदूषण गरिरहेको छ। त्यसका अतिरिक्त शहरी क्षेत्रमा बढ़दो विकास निर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढ़ावा दिएको छ। दैनिक 18,000 गाड़ी काठमाडौँ भित्रिने र बाहिरिने गर्छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै 13 लाख गाड़ी अहिले दैनिक उडिरहेका छन्। काठमाडौँको किर्तिपुर नगरपालिका वडा नम्बर 1 पोडे टोलमा खुकुरी प्रहार गरेर हत्या गर्ने 3 जनामाथि काठमाडौँ जिल्ला अदालतबाट 7 दिन म्याद थप गरिएको छ। अस्ति बुधबार 3 जनाले मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुरकोट गाउँपालिका घर भएका विपिन घिमिरेको ज्यान गएको थियो। हत्यामा संलग्न रहेको भन्दै पक्राउ परेका अछामको साफेबगर नगरपालिका वडा नम्बर 4 घर भई अहिले किर्तिपुर नगरपालिका 9 भाजंगल बस्ने 25 वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर 4 घर भई किर्तिपुर नगरपालिका 10 बस्ने 23 वर्षीय रविन्द्र धामी र कैलालीको घोडागोडी नगरपालिका वडा नम्बर 1 घर भई किर्तिपुर नगरपालिका 8 सिनेमा हल बस्ने 22 वर्षीय रोशन विष्टमाथि 7 दिन म्याद थप भएर अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भक्तपुरका विभिन्न सुकुम्बासी शिविरमा राखिएकाहरूको उपचारको जिम्मा बागमती प्रदेश सरकारले लिने बताउनु भएको छ। भक्तपुरको खरीपाटीमा रहेको सुकुम्बासी शिविरको अनुगमन गर्दै उहाँले यस्तो बताउनु भएको हो। यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले असारसम्मका लागि आवश्यक पर्ने औषधिहरूको विवरण तयार पारेर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरलाई निर्देशन समेत दिनुभएको छ। काठमाडौँ उपत्यकामा बढ्दो गाड़ीको चापसँगै दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सड़क चोक तथा उपत्यका भित्रिने प्रमुख नाकाहरूमा विशेष ट्राफिक जाँच अभियान तीव्र पारिएको छ। गाड़ी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक गाड़ीमाथि विशेष निगरानी बढ़ाएको प्रहरीले जनाएको छ। गएको सोमबार रोशी खोलामा आएको बाढ़ीका कारण बीपी राजमार्गमा रातको समयमा फँसेका यात्रुलाई उद्धार गर्ने सशस्त्र प्रहरीको टोलीलाई सम्मान गरिएको छ। बीपी राजमार्ग अन्तर्गत रोशीको सात लास्कोट र घुमाउने खोला बीच पाँच माइक्रो बसमा फँसेका 89 यात्रुको जोखिम मोलेर उद्धार गर्ने सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरी बल गण नम्बर 15 हेडक्वार्टर काभ्रे प्लाञ्चोकको 24 वार्षिक उत्सवका अवसरमा नगद सहित सम्मान गरिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यकामा डिजलबाट चल्ने 71% गाड़ी प्रदूषण मापदण्ड विपरीत, उपत्यकाभित्र मात्रै दैनिक 13 लाख गाड़ी गुड्दै। आज पनि वर्षा र बदली, कोशी र मधेसका केही ठाउँमा पानी पर्ने सम्भावना। र भक्तपुरका सुकुम्बासी शिविरमा रहेकाहरूको उपचारको जिम्मा बागमती प्रदेश सरकारले लिने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईं त सड़क खुला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईंको जस्तो सुविधा पाउनन् त।
2: श्री प्रदी तथा टाटा मोटर्स को सहकारिया

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सडक र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पाटपुर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: नेपाल जहाँ हजारों किसिम का जड़ीबुटी पाइन्छन्, हरेक नेपाली को विश्वासिलो नाम जसले आयुर्वेदिक चिकित्सालाई हरेक को घर घर में पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणाली को विश्वास प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले संकलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
1: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गए राम्रो हुन्छ भने त्यहीमा गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ। वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि मैले आफैले पता थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त आश नलगाई गरेका कामले अहिले सधैँभरि यही औषधि हो। मैले त खाने डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराख्या खा के को असर गर्ला र भन्नुहुन्छ, त्यस्तो छैन केही।
2: मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ। र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक अम्लपित्त पानी आउने पेट दुख्ने एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने चेक गर्ने औषध खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक एउटा हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ। त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु। विश्वास चाहिँ अहिले सन्चो हुन्छ।
3: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। त्यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
4: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले बुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ, त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने दुख्ने भएको हुँदा वैदिक आयुर्वेदिकले अरूहरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नु पऱ्यो भनेर वैदिक आयुर्वेदमा आएको हुँ।
5: जन्मदर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ
4: रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार आज तीनवटा संसदीय समितिको बैठक बस्दैछन् दिउँसो 1 बजे बस्ने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचय हालसम्म भएका काम कारवाही चालू आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ त्यस्तै बिहान 10:30 बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ बैठकमा समितिको आन्तरिक विषयमा छलफल हुने कार्यसूची रहेको छ त्यसै गरी दिउँसो 1 बजे बस्ने राज्यका निर्देशक सिद्धान्त नीति र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बुटवलमा प्रदर्शन गरेका छन् नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित संघर्ष समिति रूपन्देहीले उचित बासको व्यवस्था बिना भूमिहीनलाई हटाउन नहुने माग गर्दै विरोध प्रदर्शन गरेको हो रोजगार आतंक बन्द गर्न माग गर्दै बुटवलमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गरेका छन् नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालिनको राजीनामा माग्दै सरकार विरूद्ध चर्को नाराबाजी समेत गरेका छन् सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ काठमाडौँ र केही ठूला शहरमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना सरकारले हटाउन थालेको छ धेरै स्थानीय सरकारले सूचना जारी गरेर सार्वजनिक जग्गा खाली गर्न समय सीमा समेटिएका छन् रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र लगायतका स्थानमा अतिक्रमण गरेर भूमिहीन सुकुम्बासीहरू बसिरहेका छन् सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गरी गठित छनौट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना मार्फत योग्य र इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो सूचना अनुसार त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय पोखरा विश्वविद्यालय लुम्बिनी बौद्ध विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ यही वैशाख 24 गते स्वीकृत भएको विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम दरखास्त आह्वान गरेको सूचनामा उल्लेख गरिएको छ आवेदनका लागि 10 दिनको म्याद दिएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विपद जोखिम न्यूनीकरणका लागि नीति मन्थन गर्ने भएको छ यही 20 वैशाखको सचिवालय बैठकमा भएको छलफलका आधारमा 27 वैशाखमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयमा नीति मन्थन राखिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभएको हो जहाँका अनुसार कार्यक्रम काठमाडौँको प्रदर्शनी मार्ग स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आइतबार दिउँसो 3 बजेदेखि हुनेछ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: खरीदमा क्याशब्याक तथा स्योर शॉट गिफ्ट्स, वाशिंग मशीनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टीसीएल, इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। सिराहाको बरियार पट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी तथा व्यापारीहरू पुनः आन्दोलनमा उत्रेका छन्। नेपाल सरकारले 2083 वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियार पट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा विरोध चर्किएको हो। स्थानीयवासीले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलन थालेका हुन्। आन्दोलनकारीहरूले बिहिबार बिहान करिब 5 घण्टा हुलाकी मार्ग अवरुद्ध गर्दै दिउँसो करिब 2 बजे जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाएर पुनः चरणबद्ध आन्दोलन गर्ने घोषणा पनि गरेका थिए। सोही कार्यक्रम

निर्माण कम्पनीले काम स्थगित गरेको हो। निर्माण कम्पनीका अनुसार गत पुष र फागुनमा गरी दुई पटक कामको रकम भुक्तानी माग गर्दा पनि नआएपछि विगत 15 दिनदेखि काम पूर्ण रूपमा ठप्प रहेको छ। निर्माण कम्पनीका व्यवस्थापक विजय ठकालले आफूहरूले काम गर्न नसक्ने भएपछि रोक्नु परेको बताउनु भएको हो। दुईवटा बिलको करिब 10 करोड़ रकम भुक्तानी लिन बाँकी रहेको ढकालले बताउनु भएको छ। निर्माण कम्पनीले बिल भरतपुर महानगरपालिकामा पेश गरेको छ। महानगरपालिकाले प्रदेश सरकारबाट आउनुपर्ने रकम आउन ढिलाइ हुँदा भुक्तानी दिन नसकेको जनाएको छ। रंगशाला निर्माणको काम हिमालयन कालिनचोक बीवीआर जेबीले गरिरहेको छ। ठेका सम्झौताको म्याद सकिन करिब 7 महिना मात्रै बाँकी रहँदा 50% भन्दा केही बढ़ी मात्रै भौतिक प्रगति भएको छ। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रवीण छेत्रीका अनुसार पहिलो टावरको काम लगभग सकिएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 12 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456454613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हौ मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-493-74-95510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: शिक्षा चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
3: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।
4: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
5: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 11 o'clock. अहिले 11 बजेको छ
4: यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
5: ल ल ल म किन दिन्थे
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। मन्त्री परिषदको बैठक केही बेरमा बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान 11 बजेका लागि बैठक बोलाउनु भएको हो। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री एवं मन्त्री परिषदको कार्यालयमा बस्ने तय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका काम कारवाही तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। यसअघिको क्याबिनेटले यही वैशाख 28 गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा मनोज शर्माको नाम सिफारिश भएपछि सर्वोच्च अदालतको अन्तरिम व्यवस्थापन प्रभावित भएका कारण सुनवाई पनि प्रभावित हुन गएको छ। सधैँ 9:30 बजे प्रकाशित हुने दैनिक सुनवाईको सूची 10 बजे सक्दा पनि सार्वजनिक भएको छैन। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा आन्तरिक व्यवस्थापन गर्दै आएकोमा अब उहाँले के गर्ने भन्ने अन्यल रहेको र संवैधानिक परिषदले सिफारिश गरेका शर्माले नेतृत्व गर्ने वा वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरि भुयालले गर्ने भन्ने अन्यल कायमै रहेको छ। सुनवाई सकेर औपचारिक रूपमा पदभाली गर्न शर्मालाई समय लाग्ने भएकाले आन्तरिक रूपमा व्यवस्थापनमा समस्याहरू देखिएका छन्। शर्मालाई हिजो संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरिसकेको छ। मल्ल रेग्मी र भुयालले राजीनामा दिएको अवस्थामा एउटा अवस्था र राजीनामा नदिँदा कसले आन्तरिक प्रबन्धको नेतृत्व गर्ने भन्ने अन्यल कायमै रहेको छ। सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। छहारी र ओमकार प्रान्तको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इण्डस्ट्रिज पारीका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीमाथि तेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोप रहेको छ। ओमकार आयल इण्डस्ट्रिज ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 5 लिलीमा रहेको छ। श्रेष्ठसँगै 905 कार्टुन तेल पनि प्रहरीले बरामद गरेको छ। यस ब्राण्डको सूर्यमुखी तेलमा तोकिएको मापदण्ड भन्दा कम तौल राखी प्याकेजिङ गरी बिक्री वितरण भइरहेको सूचना प्रहरी सामु पुगेको थियो। प्रहरीको अनुसन्धानका क्रममा तोकिएको मापदण्ड भन्दा कम तौल भएको फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धी थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ताले जानकारी दिनुभएको छ। स्याङ्जाको कालीगण्डकी ए जलविद्युत उत्पादन केन्द्रको पावर हाउस सरसफाई गरिने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। कालीगण्डकी गाउँपालिका स्थित बेलटारीमा रहेको केन्द्रले पावर हाउसका तीनवटै टर्वाइन मेसिन पूर्ण रूपमा बन्द गरी शुक्रबार साँझ 5 बजेदेखि सरसफाई एवं मर्मत सम्भारको कार्य गर्ने जनाएको छ। नदी किनार तथा आसपासका बासिन्दा निर्माण व्यवसायी तथा सर्वसाधारणलाई निर्माणजन्य सामग्री उपकरण तथा अन्य वस्तुहरू सुरक्षित स्थानमा समयमै सार्न केन्द्रको आग्रह छ। हामीसँग खबर अझ रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं

0: तथा शेयर शॉट गिफ्ट वॉशिंग मशीन में 6 केजी एरियल मैजिक डिश वॉशर में वॉशिंग टैबलेट एयर कंडीशनर में इंस्टॉलेशन फ्री स्टैंडिंग ओवन में प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद कर सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। हिमाली जिल्ला मुगुको पूर्व भेक मुसुम कारमारोङ गाउँपालिकामा बहुमूल्य जडीबुटी यार्सा टिप्न जाँदै गरेका 25 जना पक्राउ परेका छन्। मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सा गुम्बा चोर्न जाँदै गरेका 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ। जुम्ला पातारासी गाउँपालिकाका वडा नम्बर 1 र 2 का 1 पालिका सहित 24 जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। यार्सा गुम्बा संकलनको लागि मुगुमा कारमारोङ गाउँपालिकाले हालसम्म कुनै पनि आधिकारिक सूचना प्रकाशित गरेको छैन। विगत वर्षहरूमा यार्सा गुम्बा संकलनको लागि विभिन्न छिमेकी जिल्लाबाट अनधिकृत रूपमा लुकाई छिपाई वन प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरी सम्झाइ बुझाइ गरेर सम्बन्धित ठाउँमा फर्काउने गरिँदै आएको थियो, तर यो चोटि पक्राउ परेका

परिसीपत्र तथा पञ्जीकरण विभागले विकल्पको खोजी शुरू गरेको छ। लामो समयसम्म प्रणाली मर्मत हुन नसकेपछि विभागका अधिकारीहरू अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न गृह मन्त्रालय पुगेका छन्। विभागका सूचना अधिकारी निराजन श्रेष्ठका अनुसार प्रणालीले काम नगर्दा उत्पन्न संकट बारे गृह मन्त्रालयसँग छलफल गरी पुरानै प्रणालीबाट काम अघि बढाउने वा अन्य कुनै वैकल्पिक बाटो अपनाउने भन्ने विषयमा निर्णय लिइनेछ। र गण्डकीको प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौंको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ। पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तर उन्नतिसँगै आधारभूत अस्पतालमा बढ़ाइएको विशेषज्ञ सहितको सेवाका कारण उक्त संख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धि सागर अधिकारीले बताउनुभयो। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98550-50934।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
8: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर, गोठ, धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: पाइन्छ। आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: बारिस्टा,
7: बेकरी, कुक, सुशी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 5570 2640
3: It's 12 o'clock. Ahile 12 bajeko cha.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पर्सीसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 $25 अर्ब व्यापारिक लक्ष्य निर्धारण। दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। नेपाल खबरमा अब पूरा खबर। विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको समेत जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजजन्य पदार्थ उत्खनन तथा संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहहरूलाई निर्देशन दिएको छ। कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, पालिकाबाटै हुँदै आएकामा नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, संकलन, ओसार पोसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खनिजजन्य पदार्थको अभाव हुन नदी, यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसार पसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा पालिकाहरूलाई पत्राचार गरी यस्तो आग्रह गरेको छ। जथाभावी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसार पसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन, जोखिम क्षेत्रमा स्थानीय वासी समेतको रोहभरमा अनुगमन तथा अवैध उत्खनन, संकलन तथा ओसार पसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। यो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनेको छ। पर्सी आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित वर्षा तथा बाँकी हिमाली भूभागमा 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने केही ठाउँमा हिमपातको पनि सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका 1-2 ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। महाशाखाले 3 दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। मौसमविदले अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान गरेका छन्। प्री मनसूनमा हावाभरी चट्याङ सहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन तोलामा 1,100 रुपियाँले बढ्यो, 11,600 सहकारी दर्ता प्रक्रियामा लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौ।
2: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, नदी तथा खनिज जन्य पदार्थ उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले

महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रुपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि बढेको छ। चाँदीको भाव आज 120 रुपियाँले बढेर तोलाको 5,275 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,155 रुपियाँ थियो। अब विदेशको खबर। भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सन् 2030 सम्ममा 25 अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पुर्याउने लक्ष्य निर्धारण गरेका छन्। भारतको 3 दिने राजकीय भ्रमणमा रहनुभएका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि ती समझदारीमा साझा हस्ताक्षर भएको हो। दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, त्यसै गरी शिक्षा र पर्यटन प्रवर्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समेत समझदारी भएको छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएलका टोलीहरूलाई हनी ट्र्याप र सुरक्षा सम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ। बीसीसीआईका सचिव देवजीत सकियाले टोलीहरूलाई साथ विश्वको निर्देशन पठाउँदै खेलाड़ी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहार सम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ। निर्देशन अनुसार अब टोली व्यवस्थापनको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाड़ी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन। पाहुनासँग भेटघाट गर्दा होटलको लबी वा सार्वजनिक ठाउँमै गर्नुपर्नेछ। यस्तै खेलाड़ी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीहरूलाई जानकारी दिनुपर्ने भनिएको छ। अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम लगाइएको छ। बीसीसीआईले केही टोली सदस्यहरूले परिचय पत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यास स्थलमा परिचय पत्र अनिवार्य रूपमा देखिने गरी लगाउन समेत निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन, दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पर्सीसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 सम्म 25 अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण, दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण समझदारीमा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 9034
3: चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
4: चापागाई सप्लायर्स कीर्तनपुर बजार माडी
5: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
4: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
6: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
7: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
8: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
9: प्रोपराइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 9855588002
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन पनि चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली सम्पर्क 97 45 23 91 63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयु सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
11: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
11: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
11: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
11: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656188353 5189353

0: क्षेत्रका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4935 80 र 98 5570 2640।
3: It's 1 o'clock. अहिले 1 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 1 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले आगामी वैशाख 28 गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी वैशाख 28 गते अपराह 9 बज्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिदिन राष्ट्रपति समक्ष आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। संघीय संसदको बजेट अधिवेशनको शुरूआतसँगै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वैधानिक व्यवस्था अनुसार यो अनुरोध गरिएको हो। यस्तै मन्त्री परिषदको बैठकले विभिन्न देशमा कार्यरत 15 जना अवैधानिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा 15 जना अनररी कन्सुलर जनरल तथा कन्सुलरहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले विभिन्न मुलुकहरूमा रहेर कार्यभार सम्हालिरहेका ती दूतहरूलाई हटाउने निर्णय भएको जानकारी गराउनु भएको हो। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गर्दा वरियता मेचेको विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहित सबै न्यायाधीश सहभागी आजको फुलकोर्ट बैठकमा न्यायपालिकाको स्वतन्त्रता र कार्यपालिकाको हस्तक्षेपका विषयमा सघन छलफल भएको हो। बैठकमा सहभागी अधिकांश न्यायाधीशहरूले हिजो भएको सिफारिशले स्थापित न्यायिक परम्परा मेचिएको र यसले न्यायपालिकालाई कार्यपालिकाप्रति कमिट टेड वा उत्तरदायी बनाउन सक्ने खतरा औल्याएका छन्। यसैबीच फुलकोर्ट बैठक लम्बिएका कारण आज सर्वोच्च अदालतको दैनिक पेशी सूची प्रकाशनमा समेत ढिलाइ भएको छ। ढिलो गरी निकालिएको पेशी सूचीमा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल र प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका न्यायाधीश डाक्टर मनोज शर्माको नाम समावेश गरिएको छैन। यता नेपाल बार एसोसिएसनले पनि यस विषयमा आफ्नो आधिकारिक धारणा तय गर्न गृह कार्य शुरू गरेको छ। बारले आजै सल्लाहकारहरू, संविधानविद, कानूनविद र पूर्व पदाधिकारीहरूलाई छलफलका लागि बोलाएको छ। विज्ञहरूको राय र परामर्शपछि बारले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। यता संवैधानिक परिषदले न्याय प्रधान न्यायाधीश सिफारिश गर्दा वरियता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिलवालले परिषदको निर्णय संविधानको मर्म विपरीत र बदनियतपूर्ण भएको दावी गर्दै छुट्टा छुट्टै रिट दर्ता गराउनु भएको हो। रिटमा चौथो वरियताका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गर्ने निर्णय बदर गरी प्रथम वरियताका न्यायाधीशलाई सिफारिश गर्न र संसदीय सुनवाईको प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

That's right. यो नया वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ। शर्तहरु लागू हुनेछन्। एलजी लाइफ्स गुड।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 kg एरियल, टॉप लोड वॉशिंग मशीन में 2 kg एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 kg एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थको उत्खनन र संकलनलाई स्वीकृत मापदण्ड अनुसार मात्र गराउन सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। ढुङ्गा, गिटी, बालुवा र माटो लगायतका प्राकृतिक स्रोतको अवैध उत्खनन, ओसार पसार र बिक्री वितरण भइरहेको गुनासो बढेपछि सरकारले यस्तो कदम चालेको हो। कार्यालयले साथै प्रदेशका मुख्यमन्त्री, सबै स्थानीय तह र गृह लगायतका सम्बन्धित मन्त्रालयहरूलाई पत्राचार गर्दै विकास निर्माण लागि आवश्यक सामग्रीको अभाव हुन नदी प्राकृतिक स्रोतको अत्यधिक दोहन रोक्न निर्देशन दिएको छ। यस्तै नदी तथा खोलाहरूमा उत्खननको समय सीमा पनि तोकिएको छ। अबदेखि स्थानीय तहहरूले दैनिक बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म मात्र उत्खनन गर्न पाउने व्यवस्था मिलाउनु पर्नेछ। र अनुमति बिना यस गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यर्स गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। हस्तेशका साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारायणगढ फोन 0556-595-174 मोबाइल 98550-50934।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
9: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
10: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0556934 9574 9510 61356।
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू सड़क प्रदर्शनमा उत्रिएका छन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा अहिले सरकार लागेपछि भूमिहीनहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। काठमाडौँका 16 बस्तीबाट 9 दिनमा 15,000 भन्दा बढ़ी विस्थापित भइसकेका छन्। यस्तै अवस्था आफ्नै क्षेत्रमा पनि आउने आशंकामा अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सड़कमा उत्रिएका हुन्। विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीले बुटोलमा सरकारको विरोधमा ठूलो प्रदर्शन गरेका छन्। नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि अहिले धनुषाको महेन्द्रनगरमा पनि सुकुम्बवासी प्रदर्शन गरिरहेका छन्। छिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेको थियो। यता सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू काठमाडौँको माइतीघर मण्डलामा उपस्थित भएर प्रदर्शनमा उत्रिएका छन्। काठमाडौँका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुम्बासी बस्तीका नागरिकहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले प्लेकार्डसँगै प्लेट र चम्चा छटाएर अहिले विरोध गरिरहेका छन्। सरकारले आगामी वैशाख 28 गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी वैशाख 28 गते अपरान्ह बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिदिन राष्ट्रपति समक्ष आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। संघीय संसदको बजेट अधिवेशनको शुरूआतसँगै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार यो अनुरोध गरिएको हो। यस्तै मन्त्री परिषद बैठकले विभिन्न देशमा कार्यरत 15 जना अवैधानिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा 15 जना अनररी कन्सुलर जनरल तथा कन्सुलरहरूलाई पदमुक्त गर्ने निर्णय भएको हो। सरकारका प्रवक्ता पोखरेलले विभिन्न मुलुकमा रहेर कार्यभार सम्हालेका ती दूतहरूलाई हटाउने निर्णय भएको जानकारी दिनुभएको छ। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गर्दा वरियता मिचेको विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित सबै न्यायाधीश सहभागी आजको फुलकोट बैठकमा न्यायपालिकाको स्वतन्त्रता र कार्यपालिकाको हस्तक्षेपका विषयमा सघन छलफल भएको हो। बैठकमा सहभागी अधिकांश न्यायाधीशहरूले हिजो भएको सिफारिशले स्थापित न्यायिक परम्परा मिचिएको र यसले न्यायपालिकालाई कार्यपालिकाप्रति कमिटेड वा उत्तरदायी बनाउन सक्ने खतरा औलाएका छन्। यसैबीच फुलकोट बैठक लम्बिएका कारण आज सर्वोच्च अदालतको दैनिक पेशी सूची प्रकाशनमा ढिलाइ भएको छ। यता नेपाल बार एसोसिएसनले पनि यस विषयमा आफ्नो आधिकारिक धारणा तय गर्नै गृह कार्य शुरू गरिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: खरीदमा क्याशब्याक तथा स्योर साउन्ड गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद छलेर ल्याइएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। आज विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्र प्रमुखलाई दबाव दिएर अध्यादेश जारी गराउनु र वरियता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्तीको संज्ञा दिनुभएको छ। सुशासन र थितीको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। बागलुङका 6 स्थानीय तहका 136,781 पशुलाई विभिन्न रोग विरूद्धको खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा खर्क र चलन क्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो। ढोरपाटन र गलकुट नगरपालिका, निसी खोला, तमान खोला, बडीघाट र ताराखोला गाउँपालिकाका गाई भैंसी, बाख्रा, भेडा, बंगुर र कुकुरलाई विभिन्न रोगको खोप लगाइएको छ। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556595174, मोबाइल 98555594।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: मनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर, चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98-119-32811 र 98-653-73-687।
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97-45-23-91-63।

0: मा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 भन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजे को साथ.
4: सीधा कुरा, प्रश्न विचार. उज्यालो रेडियो नेटवर्क. अहिले दिउँसो को 3 बज्यो.
5: यो समय किसान पाई प्रोडक्ट्स प्राली को हो.
4: राष्ट्र को शान किसान.
5: A complete piping solutions.

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसुनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न चारवटा निर्णय, विभिन्न देशमा रहेका 15 जना

0: अवैधानिक दूध
1: आइसियुमा भए तापनि मेरो आफ्नो नजरमा साह्रै क्रिटिकल थिएन. मैले उहाँसित पहिले बाल्यपनदेखि 1961 को नोभेम्बर महिनाबाट सँगसँगै हामीहरू बसेको र हामी
0: उन्नाइस सय 47 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ. सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ. वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्य कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो. आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो. प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो. त्यसै गरी उहाँले लिपुनले
2: सन्तुष्टि जनाउनु भएको छ. अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ. उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ. संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ. सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला.
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध.
4: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं.
3: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ.
4: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं.
3: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं.
4: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ.
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो.
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
5: ओहो, यस्तो सुविधा रहेछ. ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
8: फोन 0556-94-333, 4-93-555.
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz. नेपाल खबरमा अब थप खबरहरू. सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुमवासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुमवासीले प्रदर्शन गर्न थालेका हुन्।
2: सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए। अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढाइएको छ। मुगुका विभिन्न वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन लागि हुम्ला जुम्ला बाजुरा दैलेख कालीकोट अछाम सहित विभिन्न ठाउँबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। कतिपयले आफ्नो वर्षभरिको घर खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गरेका राष्ट्रिय समाचार समितिले जनाएको छ।

0: बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृङ्खलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाडौँमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आइसिसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। चारभन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिस कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिसमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारैको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भिडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481। वेबसाइट झुले.com.np।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिसका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको भन्ने विषयमा सत्यता नभएको सर्वोच्च अदालतका

0: अर्जुन प्रसाद कोइरलाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो। काठमाडौँको माइतीगर मण्डला क्षेत्रमा सुकुम्बासीले प्रदर्शन गरेका छन्। उनीहरूले नाराबाजीसहित आज प्रदर्शन गरेका हुन्। काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीले काठमाडौँ महानगरपालिका र सरकारले डोजर चलाएर आफूहरूलाई विस्थापित गराएको बताएका छन्। प्रदर्शनमा सहभागीले मानवाधिकारको रक्षा, सबैलाई बराबर गरिनुपर्ने लगायत माग राखेका छन्। सरकारले थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा बनेका अनधिकृत संरचना तथा घरटहरा हटाएको थियो। साथै त्यहाँ बसोबास गर्दै आएका विस्थापितलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर पनि राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, कला र संगीतले सामाजिक एकता सुदृढ बनाउने बताउनु भएको छ। राष्ट्रपति भवनमा आज आयोजित नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले साहित्य, कला र संगीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभयो। राष्ट्रपति पौडेलले साहित्य, कला र संगीत राष्ट्रिय सम्पत्ति र पहिचानका आधार भएका उल्लेख गर्दै बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता रहेको देशमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र नेतृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार रहेका बताउनुभयो। उहाँले नेपाली गीत संगीतको प्रवर्धनमा जोड़ दिँदै यसको विकास तथा आधुनिकता बीच सन्तुलन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। राष्ट्रपतिले परम्परागत शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीनतम प्रयोग मार्फत नयाँ सिर्जना गर्नु सर्जकहरूका लागि चुनौती र अवसर दुवै भएका बताउनुभयो। गीत संगीतको क्षेत्रमा लागेकोलाई सम्मान गर्न राज्यले कुनै कन्जुस्याई गर्न नहुनेमा उहाँको जोड छ। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 74.5 लाख रुपियाँ ठगी गरेको आरोपमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतका 29 वर्षीय सञ्जय कुमार, काठमाडौँ महानगरपालिका 16 बस्ने 52 वर्षीय नगेन्द्र शाह, बाँकेका 24 वर्षीय मोहम्मद अफताब खाँ र सल्यानका 19 वर्षीय केशव सुनार रहेका छन्। सञ्जय र नगेन्द्रले बेलायत पठाइदिने भन्दै 1 जनाबाट 22 लाख, अल्ताबले बुल्गेरिया पठाइदिने भन्दै 1 जनाबाट 51 लाख र केशवले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 1,50,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। काठमाडौँको माइतीघरमा सुकुम्बासीको प्रदर्शन, मानवाधिकारको रक्षा गर्न माग र वैदेशिक रोजगारीमा
1: पठाइदिने
0: भन्दै 74.5 लाख रुपियाँ ठगी गर्ने 4 जना पक्राउ।
1: स्वदेश FM 93.2 मेगाहर्ट्ज।

0: 뻑쳐 너무 뻑쳐 선생님이 뻑쳐
1: So this FM 트리아노비토블루 2메가헤르츠

0: 너뻑쳐 너 비뻑쳐 서대인디스뻑쳐
1: 소디스 FM 트리아노비토클루 2MHz

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन
0: स्वदेश एफएम 93.5।

0: खाजा खानी पैसा ल्याउ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्।
1: खबर यति नै, बेलुका 6 बजे
2: पत्ता संरक्षणमा नयाँ चुनौती थपिएको भन्दै त्यसलाई चिर्न प्रभावकारी कूटनीतिको खाँचो रहेको अनुभव भयो। सभामुख कार्यालयले नेपालको राष्ट्रिय हित र पहिचानलाई विश्व सामु सकारात्मक रूपमा प्रस्तुत गर्न परिषद जस्ता संस्थाहरूले बौद्धिक बहस र कूटनीतिक सुझाव मार्फत सहयोग पुर्याउनु पर्ने समेतमा जोड़ दिनु भएको छ। विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। आज नेकपा एमाले निकट अनेरा सोभ्यू तथा नेकपा निकट अनेरा सोभ्यू क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले रिट दर्ता गरेका छन्। रिट मार्फत संगठनहरूले निर्णय संविधान प्रदत्त संगठन स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार विपरीत रहेको जिकिर गरेका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर ज्यों। त्यो व्यक्तिको मृत्यु दर्ता प्रमाण पत्र बनाइदिएको अभियोगमा नवलप्रासी जिल्ला अदालतले सुस्ता गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्ष सहित 3 जनालाई पूर्वपक्षका लागि कारागार पठाएको छ। 66 वर्षीय जमालुद्दीन मुसलमान जीवितै रहेको अवस्थामा उनको मृत्यु दर्ता बनाएको ठहर गर्दै अदालतले यस्तो आदेश दिएको हो। पूर्वपक्षका लागि थुनामा पठाइएकाहरूमा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जय कुमार चौधरी र झुठा विवरण पेश गर्ने तारिख मिया रहेका छन्। उनीहरूलाई झुठा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेको कसुरमा थुनामा पठाइएको हो। गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा हराएको नेपाल प्रहरीको गोली काभ्रे पलाञ्चोकको बनेपामा फेला परेको छ। बनेपा नगरपालिका वडा नम्बर 8 स्थित सड़क छेउको नालामा एउटा बाकसभित्र व्यवहारिसी अवस्थामा राखिएको 255 राउण्ड गोली प्रहरीले बरामद गरेको हो। फेला परेका

गोलीहरू मध्ये दुई सय 31 राउन्ड एसएलआर राइफलको र 24 राउन्ड 303 राइफलको रहेको छ। बरामद गरिएका सबै गोली अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: 너 뻑쳐
1: Swadesh FM 93.2 MHz.

खदा गर्ने होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौ बोका खुनै

खेल्न पर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लान पर्यो भनेर सम्धिनले भन्छ। आयुर्वेदिक दबाईले म

0: मोबाइल 98 550 50 934।
1: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै
2: दुनिखोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
3: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518।
4: तपाईँ उत्कृष्ट, तपाईँको विचारले, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
5: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
7: प्रोप्राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550 83852, 98453 72852 र 98065 68852।

0: कोरियामा,
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493580 र 98 550 26 440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
0: अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: यस वर्ष मनसुनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: लिपू लेक, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
1: नार्कद्वारा अहिलेसम्म 177 बालिका, 1276 जात सिफारिस। कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
2: जनशक्तिको अभाव जसको कारणले गर्दाखेरि जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्नेछ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम। तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्युएचओको भनाई।
1: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आइपिएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादी को प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्ष मनसुनमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु आकलन 2083 अनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको हो। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ, अर्थात् गर्मी धेरै हुने देखिन्छ। जेठ 18 असो 14 सम्मको 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेश प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेश उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधि मनसुन अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झन्डै 80% पानी पर्छ। मनसुन आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ।
1: यसै बीच जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसुनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्त्वपूर्ण आधार हुने बताउनु भएको छ। विभागले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा विज्ञान वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान सुरु भइसकेको र अब प्री मनसुनको पूर्वानुमान पनि सुरु गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इन्डियन ओसियन डाइपोल तथा आर्टिक ओसिलेसन्स जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो। वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाइ छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने बताउनुभयो।
0: मौसमकै खबरमा आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा बाँकी हिमाली भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेको बताउनु भएको छ। वरियता क्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक सुरु भएको बताउँदै यसलाई अझै व्यवस्थित ढङ्गले अघि बढाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो दावी समेत गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ्ने पनि बताउनुभयो। आजै परराष्ट्र मन्त्रालयले पनि लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा अडान यथावत रहेको जनाएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभयो। उहाँले उपसभामुख रुबी कुमारी ठाकुरले वरियता उल्लङ्घन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानुनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। प्रधान न्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनवाई प्रक्रिया आजैदेखि अघि बढेको छ।
1: सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिसका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 ढिला गरी मात्रै सार्वजनिक भएको थियो।
0: विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083ले 40 वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधी उपाधि प्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको बेहोरा खुलेको सो घोषणा पत्र र अहिले कुनै राजनीतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख प्रकाशनमा बौद्धिक चोरी प्लेगारिजम नगरेको सो घोषणा पत्र समावेश गर्नुपर्ने उल्लेख छ। उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि

0: का ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333, 4-93-555।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त, लिपुलेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, प्रधान न्यायाधीश सिफारिसमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यो।
7: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले मध्य पूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्य पूर्वमा रहेका नेपाली नागरिकको अवस्था सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरुद्ध यातायात तथा आपूर्ति श्रृङ्खला छिट्टै सुरु हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार युएईको जेरामा भर्खरै भएका केही छिटफुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसै गरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानुनको उल्लङ्घन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका अनुसार इरानको बन्दरबासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्य पूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्च स्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्य पूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर संकेत गरेको छ। मध्य पूर्वमा कार्यरत झण्डै 18,00,000 नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औँल्याइएको छ।
6: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराको साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भयो। नारका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनु भयो।

0: कोर्टले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिस गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका नार्कले जनाएको छ। प्रविधि अनुसन्धान यसमा नार्कको समस्या तथा चुनौतीबारे साथी विकास सपागाईले कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
1: विशेष गरेर नार्कले नेपालको किसानहरूको लागि उन्नत कृषि प्रविधिको विकास गरी उहाँहरूको समस्या र उहाँहरूको जीवन स्तरलाई समस्या समाधान गरी र जीवन स्तर उकास्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ। त्यसमध्ये पनि महत्वपूर्ण कुरा विभिन्न कृषि बालीको र पशु तथा पन्छीको विभिन्न वस्तुहरूको नष्ट विकास र विभिन्न बालीहरूको जातीय विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणको लागि अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले जुन यसको स्थापना कालपछि 1159 विभिन्न बालिका जातहरूको विकास गरेका छन्, जसको कारणले गर्दाखेरि विभिन्न बालीहरू धान मकै र गहुँको उत्पादकत्वमा 54, 78 र 121% अभिवृद्धि भएको देखिन्छ। यसको अलावा पनि बालीहरूको लागि विभिन्न वस्तुहरूको लागि हामीहरूले उन्नत किसिमका प्रविधिहरू विकास गर्छौँ र जसमा रोग किरा बाट मुक्ति पाउनको लागि त्यस्तै झारपातबाट मुक्ति पाउनको लागि त्यस्तै व्यवस्थापन विधि यान्त्रिकरणका नयाँ प्रविधिहरू विभिन्न पशु पन्छीको लागि उन्नत किसिमको आहार व्यवस्थापन त्यसको रोग व्यवस्थापन विभिन्न बाली लगाउने तरिका त्यसका प्रशोधनका कुराहरूमा पनि हामीहरू प्रविधिहरूमा पनि हामीले विकास गरिरहेका छौँ।
2: यसका उपलब्धिहरू चाहिँ के के छन्?
1: उत्पादकत्वमा लगभग दोब्बर हामीले वृद्धि गर्न सकेका छौँ विभिन्न हामीहरूको खाद्यान्न बालीहरूमा प्रविधिहरू मार्फत बेमौसमी तरकारी मध्य पहाडको सबैजसो पूर्वदेखि पश्चिमसम्म नै हामीहरूको प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिन्छ, जसको कारणले सानो किसानहरू 60 वर्ग स्क्वायर मिटरबाट उसले 50,000 पनि आमदानी गर्न सक्छ।
2: नार्को अबको योजना चाहिँ के छ?
1: विशेष गरेर 2-3 समस्याहरू हामीहरूले भोगिरहेका छौँ। एउटा चाहिँ हामीहरूको जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्नेछ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ। जुन प्रायः हिसाबबाट अब जस्तै नयाँ नयाँ पालीहरूमा गर्नुपर्ने अनुसन्धानहरू हामीले गर्न सकिरहेका छैनौँ। दोस्रो कुरा, हामीसँग अलिअलि विकास भएका प्रविधिहरू किसानसम्म पुगिरहेको छैन। त्यसमा कारण के हो त भन्दाखेरि देश संहितामा गइसकेपछि हाम्रो प्रसार कृषि प्रविधिको प्रसारको प्रणाली हाम्रो बिग्रिसकेको छ। किन भन्दाखेरि त्यो कृषि प्रविधिको प्रसारको मुख्य जिम्मा स्थानीय निकायले दिएको छ। जुन हाम्रो पहिलाको जुन प्रसारको हाम्रो च्यानल चाहिँ भत्किसकेको छ, त्यो परिपूर्ति गर्नको लागि अहिले हामीहरूले प्रदेश सरकार र स्थानीय सरकारको मार्फतमा हामीहरूले नाकबाट विकास गरेका विभिन्न प्रविधिहरू हरेक प्रदेशमा कम्तीमा पनि 20 पालिकाहरूको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदबाट विकास गरेको त्यो हावा पानीको माटोको लागि उपयुक्त प्रविधिहरूको डेमोन्स्ट्रेसन त्यसको प्रसार गर्ने काम र तालिम दिने काम चाहिँ आगामी हामीहरूको 8 वर्ष सञ्चालन गर्छौँ।
2: कृषि प्रविधि विस्तारमा तपाईँहरूको मुख्य चुनौती चाहिँ के हो?
1: मुख्य चुनौती जुन कृषि प्रविधि विस्तारको लागि हामीसँग भएको पुरानो जुन निकाय छ संहितामा गइसकेपछि स्थानीय निकायको जिम्मामा गयो, तर स्थानीय निकायमा त्यही अनुसारको कृषि प्राविधिकहरू नपुग्नुको कारणले गर्दाखेरि पनि त्यो समस्या हामीहरूको आएको हो। अब त्यसको लागि हामीहरूले विभिन्न प्रदेशहरू मार्फत ती अहिले भएका कृषि प्राविधिकहरूको तालिम कार्यक्रमहरू हामीले सञ्चार गर्ने गरेका छौँ, तर त्यो पर्याप्त छैन।
0: उहाँ हुनुहुन्थ्यो नार्कका कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथरोग, नसा सम्बन्धी समस्या

0: वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696-98514-24063।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिनअघि काठमाडौँबाट सुरु भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देवखुरी क्षेत्रमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए।
3: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.49 अङ्कले बढेर 2745.65 बिन्दुमा पुगेको हो। नेप्सी 15 कारोबार दिनपछि दोहोरो अङ्कले बढेको हो। यसअघि वैशाख 2 गते नेप्सी 33 अङ्कले बढेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढेको छ। फाइनान्स, जलविद्युत, निर्जीवन बिमा समूहको सूचक 1.5% धेरैले उकालो लागेको छ। आज 235 कम्पनीको सेयर बढेकोमा 26 घटेको छ। त्यस्तै 8 कम्पनीको सेयर घटबड भएन। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 2.93 अर्ब कारोबार भएकोमा आज 335 कम्पनीको 74,78,000 कित्ता सेयर 3.28 अर्ब रुपियाँमा किनबेच भएको छ।
4: सुनको भाव आज तोलामा 1,100 रुपियाँले बढेको छ। सुन आज तोलाको 2,99,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रुपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि बढेको छ। चाँदीको भाव आज तोलामा 120 रुपियाँले बढेर तोलाको 5,275 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
3: अनुमति बिना यार्सा गुम्बा सङ्कलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा सङ्कलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब परीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कार्मरुङ गाउँपालिकाले यार्सा गुम्बा सङ्कलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा सङ्कलनको समय नजिकै गर्दा मुगुका पाटनमा सुरक्षा बढाइएको छ।
4: दाङको घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ। घोराही उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले आइतबार पनि पठन पाठनलाई निरन्तरता दिने निर्णय गरेको हो। केन्द्र सरकारले हप्तामा 2 दिन अर्थात् शनिबार र आइतबार विद्यालय पनि बन्द हुने निर्णय गरेको थियो। तर घोराही उपमहानगरले विद्यार्थीको हितमा भन्दै सूचना निकालेर आइतबार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्टा भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सर्वसाधारणमा यसको जोखिम अत्यन्तै कम रहेको जनाएको छ। डब्ल्युएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यत अत्यन्तै नजिकको सम्पर्कबाट मात्र फैलने भएकोले व्यापक महामारीको खतरा नरहेको बताएको हो। अर्जेन्टिनाको उसुआइयाबाट केप भडेतर्फ जाँदै गरेको बेलायती पानी जहाज एमबी ओन्डिएसमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा अहिलेसम्म 3 जनाको ज्यान गइसकेको छ भने डब्ल्युएचओको पछिल्लो विवरण अनुसार 5 जनामा संक्रमण पुष्टि भएको छ। थप 3 जनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको

0: परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ। जहाजमा संक्रमण कसरी सुरु भयो भन्ने बारे अनुसन्धान चलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले यात्रुको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। डब्ल्युएचओले सदस्य देशहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलन नदिन पनि आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृङ्खलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल एका मयन यादवले 72 रन बनाए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। एक दिवसीय अभ्यास श्रृङ्खलाको पहिलो खेल हिजो नेपाल एले स्कटल्यान्डलाई 45 रनले हराएको थियो। आइसिसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। यही वैशाख 28 देखि जेठ 8 गतिसम्म नेपाल अमेरिका र स्कटल्यान्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लिग 2 अन्तर्गतको खेल हुँदैछ।
0: नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लिग खेल्ने भएका छन्। लोकेशले एन्टवर्क एन्कर्सबाट यु टी20 बेल्जियम खेल्ने भएका हुन् क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
1: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल राति 7:45 दिल्लीको अरुण जेटली स्टेडियममा सुरु हुनेछ। प्रतियोगितामा दिल्ली 10 खेलमा 8 अङ्कसहित तालिकाको 7 स्थानमा छ। कोलकाता 9 खेलमा 7 अङ्कसहित 8 स्थानमा छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
1: नार्कद्वारा अहिलेसम्म 177 बालिका 1276 जात सिफारिस। कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्युएचओको भनाई।
1: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आइपिएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

0: शनि जयन्ती उत्सवको मुख्य कलाकारका रूपमा लोकदोहोरी तथा भजन गायक प्रकाश पराजुलीको प्रस्तुति रहने माडीमा साबुन हार्पिक फिनेल र पिताम्बरी बनाउने छ दिने तालिम सञ्चालन समानुपातिक निर्वाचनमा राजसपाले गरे सबैभन्दा धेरै खर्च दोस्रोमा काङ्ग्रेस पर्यटन मन्त्रालयको दायित्व 33 करोड भन्दा बढी र 3 अर्ब लागत अनुमानका 63 आयोजना अधुरा र 27 जना नेपाली कम्बोडियाको कारागारमा ठगीमा परेकालाई उजुरी गर्न आग्रह स्टोनमा बिहे भोज खाँदा 30 जना भन्दा बढी बिरामी नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ म सृजा थापा थप हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा माडी नगरपालिका साथ देवेन्द्रपुर स्थित शनिधाममा आउँदो ज्येष्ठ 2 गते मनाइने 11 शनि जयन्ती उत्सवको मुख्य कलाकारका रूपमा राष्ट्रिय ख्याति प्राप्त लोकदोहोरी तथा भजन गायक प्रकाश पराजुलीको प्रस्तुति रहने भएको छ गायक पराजुलीका दर्जनौं लोक भजनहरू चर्चित र लोकप्रिय रहेका छन् कार्यक्रममा अर्का आकर्षणका रूपमा चितवनमै पहिलोपटक आयोजना गरिएको धुना टपरी बनाउने प्रतियोगिता रहँदैछ भने भजन प्रतियोगिता र अन्य धार्मिक एवं सांस्कृतिक कार्यक्रम समेत रहने कार्यक्रम संयोजक युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो सरकालीका धार्मिक समिति शनिधामको आयोजनामा हुने उक्त कार्यक्रममा 111 वर्षका उमेर पार गरेका ज्येष्ठ नागरिक बालकृष्ण पौडेललाई विशेष सम्मान गर्दै धामलाई विभिन्न तवरबाट सहयोग गर्न संघ संस्था तथा व्यक्तित्वहरूलाई समेत सम्मान गरिने बताइएको छ पासपाण्डव मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा माडीमा साबुन हार्पिक फिनेल र पिताम्बरी बनाउने 6 दिने तालिम सञ्चालन भएको छ चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराको सहयोगमा माडी एक बनकटा स्थित बोटे सामुदायिक होमस्टेको सभाहालमा सो तालिम सञ्चालन भएको आयोजक संस्थाका अध्यक्ष राजकुमार पाठकले बताउनुभयो तालिममा स्थानीय 21 जना महिलाहरू सहभागी रहेका थिए उनीहरूको आय आर्जनमा सघाउने उद्देश्यले सो तालिम सञ्चालन भएको अध्यक्ष पाठकको भनाइरहेको छ नेपाल महिला संघको केन्द्रीय अध्यक्षमा चितवनकी महिला नेत्री एवं अधिकारकर्मी मीना खरेल चयन हुनुभएको छ केन्द्रीय कार्य सम्पादन समितिले दिएको म्यान्डेट अनुसार पार्टी सभापति गगन थापाले खरेललाई महिला संघको नेतृत्वको जिम्मेवारी दिनुभएको हो यसै गरी नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुट्टाकी करोडा कटुवाल तथा नेपाल तरुण दलको अध्यक्षमा काठमाडौँका मनिष कोइरालालाई पनि मनोनित गरिएको छ महिला संघको अध्यक्षमा खरेलको चयनसँगै चितवनको राजनीतिक वृत्तमा उत्साह थपिएको छ चितवनको देवघाट धाम जाने सड़कमा पर्ने सालका रुख काट्न सुरु गरिएको छ वन डिभिजन कार्यालय भरतपुरले शुक्रबार आँपटारीदेखि देवघाटसम्मको सड़कमा पर्ने 25 वटा रुख काट्न थालेको हो सड़क डिभिजन कार्यालय भरतपुर जिल्ला प्रशासन कार्यालय चितवन र देवघाट विकास समितिको समन्वयमा कानून सम्वाद तरिकाले रुख काटिएको वन डिभिजन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो चितवनमा बिहे भोज खाँदा 30 जना भन्दा बढी बिरामी परेका छन् गत बुधबार दिउँसो भरतपुर स्थित पार्टी प्यालेसमा भोज खाएका पाहुनाहरू बिरामी परेका हुन् बिरामीहरूको भरतपुरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भरतपुर अस्पतालमा बिहिबार दिउँसोदेखि नै बिरामीहरू अस्पताल भर्ना हुन थालेका हुन् अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार 15 जना भन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन् उनीहरूको अवस्था सामान्य रहेको र सबैको उपचार भइरहेको प्रवक्ता सापकोटाले बताउनुभयो कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दी मध्ये 1 जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् कारागारमा रहेका 11 जना भारतीय नागरिक भागेका थिए उनीहरूलाई वीरगंजबाट पक्राउ गरी ल्याइएको हो कार्यालयका प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाका अनुसार लागू औषध मुद्दामा कैद सजाय भोगिरहेका 70 वर्षीय रुवेदा खातुन भनिने सुशीला देवीलाई पनि पक्राउ गरी ल्याइएको छ जेएनजी प्रदर्शनका क्रममा कारागारबाट गत भदौ 25 गते 4 जना नाबालक सहित 743 जना कैदीबन्दी भागेका थिए तीमध्ये अहिलेसम्म 640 जना कैदीबन्दी फर्किएका छन् भने अझै 103 जना फर्कन बाँकी रहेको उहाँले बताउनुभयो सरकारी विकल्प बिना नै बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन् काठमाडौँबाट सुरु भएको बस्ती खाली अभियान देशभर विस्तार हुने तयारी भएपछि विभिन्न जिल्लामा प्रदर्शन चर्किएको हो बुटोल छापा दाङ मोरङ पोखरा हेटौडा बर्दिया धरान र धनुषा लगायत क्षेत्रमा भूमिहीनहरूले सड़क प्रदर्शन गर्दै पुनर्वासको व्यवस्था नगरी डोजर चलाउन नहुने बताएका छन् प्रदर्शनकारीहरूले वास्तविक भूमिहीनको पहिचान गरी लाल पुर्जा वितरण गर्न माग गरेका छन् सरकारले 60 दिनभित्र लगत संकलन र 1,000 दिनभित्र लालपुर्जा वितरण गर्ने घोषणा गरे पनि तयारी बिना नै बस्ती हटाउन थालेको भन्दै उनीहरूले विरोध जनाएका हुन्। भूमि आयोग खारेज गरेर नयाँ समिति बनाउने सरकारी योजनाप्रति पनि भूमिहीनहरूले असन्तुष्टि व्यक्त गरेका छन्। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको खर्चको विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस प्रणालीमा सबैभन्दा बढी खर्च गर्ने दलको सूचीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा देखिएको छ। राष्ट्रपाले समानुपातिकतर्फ कुल 2,11,64,919 रुपियाँ खर्च गरेको विवरण बुझाएको छ। यस्तै दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसले 1,96,31,306.70 रुपियाँ खर्च गरेको देखिएको छ। यस्तै एमाले 75,00,000 हाराहारी खर्च गरेको देखिएको छ। संघीयता कार्यान्वयनमा आएता कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रमा मात्रै करिब 10 अर्ब रुपियाँ खर्च गरिसकेको छ। तर उक्त लगानीको प्रतिफल नदेखिएको निष्कर्ष निकाल्दै प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले अब खुद्रा र साना योजनामा बजेट नछर्ने नीति लिएको छ। मन्त्रालयका सचिव डाक्टर इन्द्रप्रसाद सापकोटाका अनुसार अहिले पनि सो मन्त्रालयको बहुवर्षीय 4 आयोजनाको दायित्व 33,25,00,000 रुपियाँ रहेको छ। यस्तै मन्त्रालयले सुरु गरेर अधुरा 63 आयोजना निर्माण सम्पन्न गरेको खण्डमा झण्डै 3 अर्ब बजेट आवश्यक पर्ने सापकोटाको दावी रहेको छ। वैशाख 9 गते तत्कालीन गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। गृहमन्त्री नहुँदा नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा रोकिएको छ। गत वर्ष सरुवा भएका र अवधि पुगेका प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षकसम्मको सरुवा रोकिएको हो। पूर्व मन्त्री सुदन किरातीहरूको सम्बाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुनुभएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उहाँ श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरिएको हो। बिहिबार राजधानीमा भएको द्विपक्षीय वार्तामा किराती सहित उहाँ निकट नेताहरू पनि श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने सहमति भएको थियो। नेपाल सरकारले लिपुलेख, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा आफ्नो अडान पुनः स्पष्ट पारेको छ। सन् 1916 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै पहिलो विषयमा सरकार अडिग रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी पर्लोपाले पार्टीलाई वामपन्थी प्रगतिशील देशभक्त र समाजवादी धाराको रूपमा स्थापित गर्ने निर्णय गरेको छ। साथै पर्लोपाले समान विचार राख्ने शक्तिहरूसँग एकता र ध्रुवीकरण गर्ने नीति लिएको छ। पार्टीको अध्यक्ष परिषदको बैठकले पहिलो एकता महाधिवेशनसम्मका लागि सन्तोष परियारको अध्यक्षतामा बैठकहरू सञ्चालन गर्ने गरी कार्यविभाजन समेत गरेको छ। सरकारले विभिन्न मुलुकमा कार्यरत 15 नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले विदेश स्थित अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी वैशाख 28 गते सोमबार अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। र थाइल्याण्डको बैङ्कक स्थित नेपाली राजदूतावासले विवरण संकलनका लागि आह्वान गरे अनुसार हालसम्म कम्बोडियामा रहेका 211 जना नेपालीले अनलाइन फारम भरेका छन्। यसमा 9 जना महिला रहेका छन्। प्राप्त तथ्याङ्क अनुसार यी नेपालीहरू सन् 2022 मेदेखि 2026 मे महिनाको अवधिमा कम्बोडिया पुगेको देखिएको छ। दूतावासले विवरण उपलब्ध गराएका मध्ये ट्राभल डकुमेन्ट आवश्यक पर्ने व्यक्तिहरूको कागजात तयारी गरी कम्बोडिया पठाइसकेको जानकारी दिएको छ। अब पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 22 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 86% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। शनि जयन्ती उत्सवको मुख्य कलाकारका रूपमा लोकधोरी तथा भजन गायक प्रकाश पराजुलीको प्रस्तुति रहने। माडीमा साबुन, हार्पिक, फिनेल र पिताम्बरी बनाउने 6 दिनले तालिम सञ्चालन शुरू। समानुपातिक निर्वाचनमा राष्ट्रपाले गरे सबैभन्दा धेरै खर्च। दोस्रोमा काङ्ग्रेस। पर्यटन मन्त्रालयको दायित्व 33 करोड़भन्दा बढी, 3 अर्ब लागत अनुमानका 63 आयोजना अधुरा। र 27 जना नेपाली कम्बोडियाको कारागारमा ठगीमा परेकालाई उजुरी गर्न आग्रह। चितवनमा बिहे भोज खाँदा 30 जना भन्दा बढी बढी बिरामी। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत संगीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: लालसलाम हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5569-5553 98-550-77-061 र 98-550-77-053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी नेपालमा यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण र इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको मृत्यु
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: अब समाचार विस्तारमा सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो बैठकले विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो
8: माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बद्ध 2083 साल वैशाख 28 गते सोमबारका दिन 4 बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने विदेश स्थित 15 जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 P029 प्रोटोकल अफ 2014 टु फोर्स लेबर कन्भेन्सन 1930 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 C081 लेबर इन्स्पेक्सन कन्भेन्सन 1947 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने
4: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको बताउनुभयो
8: न्याय परिषदले हेर्दाखेरि पनि 5 जना सदस्य मध्ये 3 जना लगभग राजनीति नियुक्ति देखिन्छ त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानुनविदहरूले भन्दै नै आउनु भएको कुरा हो संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो यो पालि सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटर हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ
4: मन्त्री पोखरेलले पहिलो पटक मुद्दा फर्च्योट र कार्य सम्पादन सूचकका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको हुनाले यसलाई हालसम्मको सबैभन्दा राम्रो सिफारिस मान्नुपर्ने बताउनुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्री पोखरेलले आफूहरूको चुनावी बाचा पत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताउनुभयो। उहाँले आफूहरूको बाचा पत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी संगठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो। विद्यालयहरूले तोकिएको मापदण्ड भन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएकोले सो विषयमा नगरपालिका संघ गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको पनि जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मान सरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाई छ। नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको स्पष्ट पार्नुभयो। साथै त्यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा नेपालमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्ष

0: प्रक्षेपण गरेको छ। आज विभागले राष्ट्रिय मनसून फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसूनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसूनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो। मौसमविद हुमा गाईका अनुसार विभागले विश्व मौसम संगठन अन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च लगायतका अन्तर्राष्ट्रिय जलवायु मोडलहरूको विश्लेषणका आधारमा मनसूनको ऋतुगत आकलन तयार गरिएको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढ़िरहेकाले कोही पनि पीड़ित आँतिनु पर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम शुरू गरिसकेको बताउनुभयो। सरकारले भूमि सम्बन्धी समस्याको दिगो समाधानका लागि काम सुरु गरेको र अर्को हप्तासम्म प्रगतिको केही छनक देखिने मन्त्री रावलले बताउनुभयो।
1: कोही पीडित पनि आत्तिनु पर्दैन, पहिचान र व्यवस्थापन नभइकन अगाडि केही पनि कुरा बढ्दैन भन्ने कुराको सुनिश्चितता म यहीँबाट तपाईँहरूलाई गराउन चाहन्छु। तर पीडितको आडमा बसेर खेल्नेहरू चाहिँ डराउनु पर्यो, त्यसमा चाहिँ फेरि सरकार निर्मम हुन्छ। हामी निरन्तर यस विषयमा काम गरिरहेका छौँ। थप समाधान सहित अर्को हप्तासम्म हामी यसमा अगाडि कसरी बढ्दैछौँ, यसको समाधान हामी कसरी लिएर जान्छौँ, सबै समग्र विषय पनि यो भूमि सम्बन्धी
0: मन्त्री रावलले सहकारी पीडितको रकम फिर्ताका सम्बन्धमा ऋण असुली बचत फिर्ता र नियमनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि काम सुरु गरिसकेको बताउनुभयो। उहाँले सहकारी पीडितलाई राज्य कोषबाट नभई ऋण असुलीबाट नै बचत फिर्ता गर्ने कुरामा ढुक्क हुन पनि आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधान, गुठी सम्बन्धी समस्या समाधान र सहकारी पीडितका समस्या समाधानका लागि ऋण असुली र बचत फिर्ताका विषय उठाउनु भएको थियो। लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा शुरू गरेको छ। दाङको राप्ती उपत्यका देउखुरी स्थित प्रशासनिक केन्द्रबाट प्रदेश अन्तर्गतका सबै मन्त्रालय सञ्चालनमा आएसँगै सेवाग्राहीले सबै प्रकारका प्रशासनिक सेवा एकै स्थानबाट सहज रूपमा लिन सक्नेछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
2: लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका 3 देउखुरीमा निर्माण गरिएको मण्डला आकारको प्रशासनिक केन्द्रबाट मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सहित 10 मन्त्रालयले सेवा दिन थालेका हुन्। कुल 3,09,38,72 रुपियाँ लागतमा 17 बिघा 19 कठा र चारदूर क्षेत्रमा फैलिएको यो प्रशासनिक केन्द्रमा आधुनिक संरचना निर्माण गरिएको छ। प्रदेश राजधानी कार्यान्वयन इकाईका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराई।
3: मण्डला डिजाइनको हिसाबले गुरुयोजना तयार भएको छ, कम्प्लिट हुन त अरू केही थप पूर्वाधार पनि जोडिनुपर्छ। तत्काललाई गुरुयोजना अनुसार चाहिँ निर्माण कार्य कार्यान्वयन गरेका थियौँ। अहिले हामीसँग बनेका मन्त्रालय भवनहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको भवन चाहिँ बेसमेन्ट सहित 6 र अन्य मन्त्रालय भवनहरू बेसमेन्ट सहित 5 तल्लाको रहनेछन्। अपाङ्ग मैत्री सुविधा सहज हुने गरी भर्टिकल एक्सेसको लागि लिफ्टहरू र होरिजेन्टल एक्सेसको लागि ऱ्याम्पहरू सँगै हामीसँग सडकको दुवैतर्फ दायाँ बायाँ चाहिँ अपाङ्ग मैत्री पैदल मार्ग समेत निर्माण गरेका छौँ।
2: यसअघि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयहरू अब एकीकृत रूपमा सञ्चालनमा आएका छन्। नयाँ संरचनाले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव कृष्ण प्रसाद कार्पी।
4: लुम्बिनी प्रदेश सरकारको प्रमुख शासनिक संरचना संगठन हामीले निर्माण गरेका छौँ। त्यसपछि अरू निकायहरू अहिले यहाँ रहेका पुराना भवनमा पनि मातहतका निर्देशनालयहरूलाई पनि राख्न सक्दछौँ। त्यसो गर्दाखेरिमा यो अहिले रहेकै जमिनमा धेरै कार्यालयहरूलाई एकद्वार प्रणालीबाट जनताहरूलाई सेवा प्रवाह गर्न सक्छौँ। त्यो चाहिँ हाम्रो एउटा महत्वपूर्ण उपलब्धि हो।
2: नयाँ प्रशासनिक केन्द्रबाट सेवा सुरु हुनु संघीयता सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारको दावी रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र भौतिक पूर्वाधार मन्त्री भूमेश्वर ढकाल।
5: सिङ्गो लुम्बिनी प्रदेश सरकारको निम्ति लुम्बिनीवासी आम जनताको निम्ति यो गौरवको दिन हो भन्ने मैले त्यसरी बुझेको छु।
6: प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माणको कामलाई अगाडि बढायौं र आज यो चाहिँ सम्पन्न भएको छ। हिजो साँगुरो ठाउँमा

0: तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिट्टी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन, संकलन, ओसार प्रसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारी प्रति ध्यान आकर्षण भएको जनाएको छ। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदी यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसार प्रसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। सो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयलाई प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सृजना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नातिगाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। राष्ट्रपति पौडेलले आधुनिक गीत संगीतको सृजनामा नातिगाजीले पुर्याउनु भएको योगदान अनुकरणीय रहेको बताउँदै उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको बताउनुभयो। राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीत संगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कन्जुस्याई गर्न नहुनेमा जोड़ दिनुभयो। कार्यक्रममा विभिन्न 21 कलाकारलाई सम्मान गरिएको थियो। सभामुख डोल प्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्व झन बढ्दै गएको बताउनु भएको छ। नेपाल विश्व सम्बन्ध परिषदको 78 वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका मुख्य आधार स्तम्भहरूमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्धन, आर्थिक कूटनीति र विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालय परिषदको प्रयास र गतिविधिहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विदेश नीति तथा कूटनीति सम्बन्धी सुझाव र योगदानलाई उच्च मूल्याङ्कन गर्ने बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद पूर्व तयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले जल तथा मौसम सम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीवधनको सुरक्षा गर्न सकिने तथा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। देशैभरका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने सरकारको निर्देशन अनुसार कैलालीमा पनि अतिक्रमण भएका जग्गा खाली गर्ने तयारी थालिएको छ। स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि विस्तृत कार्ययोजना निर्माण, सरकारी जग्गाको पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलन लगायतको काममा सक्रियता बढाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सक्रियता बढाएको छ। अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन स्थानीय तहको सहयोग र समन्वय खोजेको स्थानीय प्रशासनले सुकुम्बासी भूमिहीन परिवारको उचित व्यवस्थापन हुने गरी प्राथमिकीकरणका आधारमा अतिक्रमण हटाउने गरी तयारी अघि बढेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी।
2: कार उठाउने, पाँचपछि उठाउने, 15 दिनपछि उठाउने, उठाउँदै नउठाउने, सम्बन्धित स्थानीय तहले, सम्बन्धित सरकारी निकायले त्यसलाई पहिचान गर्ने र स्वास्थ्य, शिक्षा, खान पान, व्यवस्थापन सबै कुराहरूको सुनिश्चित हुने गरी हामी गर्ने, यसमा जिल्ला प्रशासनले सुरक्षा प्रबन्ध गर्ने विषयमा हामी त्यहाँ दिन्छौँ भनेर एक किसिमको सैद्धान्तिक सहमति भएको।
1: अतिक्रमण हटाउनका लागि विस्तृत कार्य योजना निर्माण, सरकारी जग्गाको एकिन पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलनका लागि सम् सम्बद्ध निकायले तदारुकता देखाएका छन्। पहिलो चरणमा नदी खोला किनारा विकास आयोजना जोखिम युक्त ठाउँ बजार क्षेत्रको अतिक्रमण हटाउने तयारी भइरहेको छ। जिल्ला स्थित सरकार वाला निकाय तथा जनप्रतिनिधिसँग छलफल गरी अतिक्रमण हटाउन प्रशासन कार्यालय सक्रिय भएपछि स्थानीय तहले समेत अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन सहयोग र समन्वय रहने जनाउ दिएका छन्। घोडाघोडी नगरपालिका प्रमुख खड्ग रावत।
3: सार्वजनिक जग्गा सार्वजनिक स्थलहरू सरकारी

0: जग्गाहरू हो भन्ने कुरा पहिचान हो, प्रश्न भयो भने त हामी सहजीकरण गर्ने कुरामा त हाम्रो समस्या छैन, हामी समन्वय गर्न तयार छौँ। तर अतिक्रमण खाली गर्ने गराउने नाममा नागरिकहरूलाई दुःख दिने पीडा दिने नियतले चाहिँ गर्नुहुन्न। त्यस्ता परिवारहरूको एकिन पहिचान गरिकन उहाँहरूको व्यवस्थापनको सुनिश्चित गरिकन त्यो क्षेत्र खाली गर्ने गराउने कुरामा हाम्रो सहयोग रहन्छ।
1: सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा सरकारी तथा सार्वजनिक एवं निजी जग्गा गरी करिब 30,000 हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको बताइन्छ। अतिक्रमित जग्गामा सुकुम्बासी, अव्यवस्थित बसोबासी, मुक्त कमैया, बाढी पीडित परिवारको बस्ती रहेको सरकारी अधिकारीको भनाइ छ। कैलालीमा 1,34,000 परिवारले लाल पूर्जा प्राप्तिका लागि भूमि आयोगमा आवेदन दिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
2: नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको छ। हिउँचितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक, शिकार आरक्षको टोली र गणकहरू 56 क्यामेरा 6 वटा शिकार ब्लकमा जडान गरेर फर्केको आरक्षणका रेन्जर सागर सुवेदीले बताउनुभयो। क्यामेराले 45 दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको संख्या पत्ता लगाइने उहाँले बताउनुभयो। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा 3 पर्वतारोहीको मृत्यु भएको छ। ज्वालामुखी विस्फोटपछि बेपत्ता भएका 20 जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार 10 जना पर्वतारोही सिङ्गापुरका नागरिक रहेका छन्। वैज्ञानिकहरूले पछिल्लो समय इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि अप्रिल 17 सो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको थियो। माउन्ट डुकुनो हाल इन्डोनेसियाको चेतावनी प्रणालीको तेस्रो उच्च सतर्कता स्तरमा रहेको छ। दक्षिणी रूसको एयर नेभिगेशन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसका 13 वटा एयरपोर्टहरू सञ्चालनमा अवरूद्ध भएको रूसी यातायात मन्त्रालयले जनाएको छ। दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेशन तथा आक्रमणपछि सञ्चालनमा अस्थायी अवरुद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाएको छ। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण तथा बचतको कारोबार गर्ने देशभरका 11,600 सहकारी संस्थाहरू दर्ताको प्रक्रियामा आएको जनाएको छ। प्राधिकरणले सहकारीको कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सुरु गरेको दर्ता प्रक्रियामा 11,000 भन्दा बढी संस्थाले अनलाइन आवेदन दिएको र करिब 3,000 संस्थालाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणका कार्यकारी निर्देशक केशव राज भट्टराईले जानकारी दिनुभयो। इजाजत पत्र पाउन बाँकी संस्थाको कागज पत्र रुजु गर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने क्रम बढेपछि सरकारले 1 वर्ष अगाडि प्राधिकरणको गठन गरेको थियो। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले विभिन्न 6 स्थानीय तहका 1,36,000 भन्दा बढी पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको छ। पशुपालक कृषकको घर, खर्क र चरन क्षेत्रमै पुगेर गाई भैँसीलाई खोरेत विरुद्धको खोप तथा भेडा बाख्रालाई PPR, बङ्गुरलाई CFF र कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको अभियानमा पश्चिम बागलुङका 6 स्थानीय तहमा खोप अभियान सम्पन्न भएको र वैशाख मसान्तसम्ममा थप 4 स्थानीय तहका सबै पशुलाई खोप लगाइसक्ने भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले जनाएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजार मापक नेप्से परिसूचक 27.49 अङ्कले बढेर 2,745.65 बिन्दुमा कायम भएको छ। समग्रमा 1.01% बजार वृद्धि हुँदा सबै समूहका उपसूचकहरू बढेका छन्। शुक्रबार 335 कम्पनीका करिब 74,78,000 नागरिकता सेयर खरिद बिक्री हुँदा 3,28,00,00,000 रुपियाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। यस्तै शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला 1,300 रुपियाँ र चाँदीको मूल्य प्रतितोला 120 रुपियाँले बढेको छ। बिहिबारको तुलनामा बढेर शुक्रबार छापावाल सुन 2,59,900 रुपियाँ र चाँदी 5,275 रुपियाँ प्रतितोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
2: अब खेल समाचार अझै बमबाट।
5: नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल एसँग 3 विकेटले पराजित भएको हो। पहिलो अभ्यास खेलमा नेपाल एले बिहिबार स्कटल्यान्डलाई 45 रनले पराजित गरेको थियो। नेपाल एको यो लगातार दोस्रो जित हो। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 विकेट गुमाएर पूरा गर्यो। नेपाल एका लागि मयन यादवले सर्वाधिक 72 रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। कुशल मल्ल 33, कप्तान अनिल कुमार शाह 27, सन्दीप जोरा 36, बसिर अहमद 18 तथा तितराज दास 23 रनमा आउट हुँदा पवन शरा 24 रनमा अवस्थित रहे। अमेरिकाका लागि मिलिन्द्र कुमारले 2 तथा सन्तोष नुस्तुस केन्जिके रुसिल उगारक सञ्जय कृष्णमूर्ति सौरभ नेत्र मालभक र हरमित सिंहले समान 1-1 विकेट लिए। त्यसरी टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक 116 रनको शतकीय इनिङ खेलेका थिए। पटेलले शतकीय इनिङ खेले पनि अन्य ब्याटरले खास प्रदर्शन गर्न नसक्दा टोली मध्यम युगफलमा समेटेको थियो। नेपाल एका लागि पवन सराफले 2 तथा नारायण जोशी, रसिद खान, शेर मल्ल, बसिर अहमद, शाहब आलम र विपिन खत्रीले समान 1-1 विकेट लिए। तेस्रो अभ्यास खेलमा शनिबार नेपाल एले स्कटल्यान्डको सामना गर्नेछ। सिराहा हब र विराटनगर हब दोस्रो संस्करणको नेपाल हब पुरुष टी20 क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। नेपाल क्रिकेट फाउन्डेसन र कोशी क्रिकेट संघको आयोजनामा मेरिलिप विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको लिगको अन्तिम खेलमा विजयी हुँदै सिराहा हब र विराटनगर हब फाइनलमा प्रवेश गरेका हुन्। पहिलो खेलमा राजविराज हबलाई सिराहा हबले 1 रनले पराजित गर्यो। दोस्रो खेलमा इटरी हबले अपराजित टिम विराटनगर हबलाई 2 विकेटले पराजित गर्यो।
2: अब मौसम। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस वर्षा 0.2 मिलिमिटर र दिपालको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 14.3 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश, विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी, नेपालमा यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण र इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नु
6: बाबा। हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
7: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98650-54998।
11: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
12: मेरो नाम सानुमाया तामाङ भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
11: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40934।
13: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
14: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
13: कहाँ गएर के सिप सिकौ भन त। अब
14: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
15: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-493-374 98-510-61-356
16: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सुपारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: भरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। १५ काउन्सिलर फिर्ता बोलाउने सरकारको निर्णय, मन्त्रालयको संख्या पनि घट्दै, सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन,
2: बजारमा आएको रायोको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो।
1: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने, प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिसमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण, संसदीय सुनवाईको प्रक्रिया सुरु,
3: कुनै अवधि र कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
1: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार, अनलाइन ठगीको जालो खुल्दै, यस वर्ष मनसुनमा कम पानी पर्ने, गर्मी भने बढ्ने सम्भावना,
4: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ।
1: र स्कटल्यान्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृङ्खलामा नेपाल एको जित, भोलि स्कटल्यान्डसँग खेल्ने।
5: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ। अब खबर सन्तोषी रावलबाट।
6: यस वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अर्थात् 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसतभन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसुनमा दिउँसोको अधिकतम तापक्रम औसतभन्दा बढी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मञ्चले सन् 2026 को मनसुन अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसतभन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
4: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा चाहिँ सरदर वर्षा हुने सम्भावना हामीले चाहिँ अनुमान गरेका छौँ। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ, त जति गाढा रङ भयो त्यसले चाहिँ सम्भावना बढी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौँ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ।
6: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पनि अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45%देखि 55%सम्म छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
7: हाल चाहिँ मधेस बागमती र गण्डकी प्रदेश अब यो लगायतको सिलुम्बिनी कर्णाली सुदूरपश्चिम राइमारी र पहाडी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो छ बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा साथै अब यो मधेस गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
6: अहिले पनि कोशी बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश दय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सिआइएनसँग बताउनुभयो।
8: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुझा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलानी नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
6: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिसानाले सिआइएनलाई बताउनुभयो।
2: हाम्रो अब आरिपिआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको लागेको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, अब उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
6: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिस गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
9: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ, त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भन्दिनँ आउनुभएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
6: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदयुक्त मुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
3: कार्यविधि अगाडि बनेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गऱ्यौँ र यो नयाँको रूपमा नै ल्याछौँ। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गऱ्यौँ। सधैँ नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने एउटा हामीले सुनाइ अवधिलाई कति राख्ने भनेर कुरा गऱ्यौँ, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिनसम्म दिने भन्ने कुरा हो। त्यस पछाडि अर्को हामीले सधैँ महत्त्वपूर्ण कुरा चाहिँ के गरेका छौँ भन्दा यो सुनवाई भएर गइसकेपछि उहाँहरूले पेश गरेको कार्ययोजना नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने हो।
6: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृङ्खलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आइसिसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिएको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 वटा खेल खेल्ने भएको छ।
1: सन्तोषी रावल आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
10: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला स्वर्गीय दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
1: डडेलधुराको बिउ आलुको माग बढ्दो रिपोर्ट सँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृङ्खला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। भारतसँग सीमा जोडिएको लिपुलेक, लिम्पिया, धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलास मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
15: 1816 सनको सुगुली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेख र काला पनि नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौँ। नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौँ। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको व्यवहार पनि उक्त नोटमा स्पष्ट पारेका छौँ।
1: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालु आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रुपियाँ भन्दा बढी आमदानी भएको छ।
16: डडेलधुराको गन्यापधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढाउन सफल भएको उहाँ बताउनुहुन्छ।
17: आलु खेतीमा त हामी पहिले सुरुवातै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले सुरु गरे 2042 सालतिर भन्ने छ। पहिला हामी चाहिँ आलुमा थियौँ, अहिले हामीले करिब करिब हामीले 10 क्विन्टल जति आलु लाछौँ। योभन्दा पहिला बिक्री गर्यौँ। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चीजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन।
16: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालु आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खे आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रुपियाँ भन्दा बढी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मद्दत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
10: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला स्वर्गीय दैलेखसम्म पनि पठाएँ, खाएनालु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्डै 9 जिल्लामै पठाएको छु।
16: डडेलधुराको सदरमुकाम आसपासका तडीबाटा, भेटा, भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित बिउआलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेत:
18: आउने वर्षलाई पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ होइन। क्षेत्र विस्तार भनेको होइन आलुलाई किसानलाई बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खानाहरू उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ ट्यागसहित बिउ लिएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ ट्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेका छौँ र गर्दैछौँ पनि।
16: डडेलधुरामा वर्षमा 2 सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, CIN, रेडियो अमरगढी, डडेलधुरा।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधनपछि पनि सामुदायिक वनमा पर्यटन अघि बढ्न सकेन।
19: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौँ।
1: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृङ्खला प्रकृति र जीवन बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।

0: घरमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन वर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरोकारवाला पर्यटनको विकास र विस्तारका लागि कोसिस गरिरहेका छन्।
4: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
5: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छौँ। यो डाँडाहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौँ र तल चाहिँ खोला छ।
4: बाँकेको राप्ती सुनारी नौ बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएसन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
5: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ। यहाँ चाहिँ बाह्र मासै पानी रै राख्छ।
4: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
6: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएको अरे। आठजना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रले हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गराएको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ। ट्रेनिङलाई चाहिँ लगभग एक डेढ वर्ष दुई वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आँखाहरू जान नपाएको केही भएन भन्ने खालको सोच पनि आउँथ्यो कि हामीलाई पहिला। अहिले
4: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षण सँगै दुर्लभ रुख बिरुवा पनि देखिन थालेको उहाँको भनाइ छ।
7: हजुरबा हजुरआमाहरूले कसरी यहाँ घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यही जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामी सुनेको थियौँ। त्यो त अब हामी यहाँ हेर्न पाउँछौँ।
4: जंगल सफारी अर्थात् जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाडीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाडी थपेका छन्। नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स नाटा पाकेका अध्यक्ष दिल्ली राज रेग्मी,
8: जुन पर्यटक आए पनि गाडी छैन भने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाडी चाहिँ होमस्टेहरूले सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाडीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
4: बाँकेमा नाटा र होमस्टेका गरी तीनवटा सफारी गाडी छन्। एउटा गाडीमा 9-12 जनासम्मको सिट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाडी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
8: एउटा त अहिले त भयो, अब अझ एक दुईवटा चाहिँ थपौँ भन्ने चाहिँ पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले चाहिँ हामीले चाहिँ यो थालनी गरेका छौँ।
4: पर्यटन प्रवर्धन सँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसाय हरिप्रसाद शर्मा,
9: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वतत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौँ भने, बोकेर जान सक्यौँ भने हामीसँगै रोजगारका अवसरहरू छन्।
4: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरू मध्ये निकुञ्जमा प्रवेश गर्न नेपाल नेपालीले प्रति व्यक्ति 100, विदेशी पर्यटकले प्रति व्यक्ति 700 रुपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2,00,000 बढी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल:
10: निकुञ्जमा पर्यटनको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सिर्जना गर्ने, उनीहरूलाई आयार्जनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तरको आश्रय हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
4: बाँकी राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चितल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक बासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, CIN रेडियो कृष्णसार FM, नेपालगंज, माके।
3: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिँदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश चन्दले सोध्नु भएको छ।
11: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौँ। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखेका भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
12: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छ?
11: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन, फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
12: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो गरिराखेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
11: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन। अर्को चाहिँ त्योबाट केही आमदामी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठुलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो।
12: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यटनको राम्रो सम्भावना हुने, साँच्चै सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
11: होइन, यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ, त्यसको प्रतिफल कसले लिन्छ, होइन, त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन, सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ। त्यहाँ चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन, कम्तीमा नि त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्, त्यो कुरा ठुलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
12: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
11: उदाहरण छन् उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
12: त्यहाँ के छ त्यस्तो उदाहरण बताउनलाई?
11: उदाहरण
12: आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
11: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र सिरेपछि त।
3: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसुनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेक विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत सुरु गरिएको छ र स्कटल्यान्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जित भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: टाइम चेक
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 26 440
0: It's 8 o'clock. अहिले 8 बजे को छ।
4: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
5: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
4: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
5: अधिवेशन आह्वानको पहिलो दिन नै राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध अदालतमा मुद्दा संसदीय समितिमा उजुरी आह्वान।
4: लिपुलेख विवाद बारे सरकार भारतसँग कूटनीतिक संवादमा इरानमा बन्धक बनेका अमृत जहाजको रिहाई हुन अझै केही समय लाग्ने।
5: सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश। यो वर्ष अधिकांश स्थानमा सरदर भन्दा कम पानी पर्ने मौसम विभागको प्रक्षेपण।
4: रुसको एयर नेभिगेसनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण 13 वटा एयरपोर्टहरू अवरुद्ध।
5: र नेपाल एसँग अमेरिका 3 विकेटले स्तब्ध आइपिएलमा टस हारेर दिल्ली ब्याटिङ गर्दै।
6: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले अधिवेशन आह्वानको पहिलो दिन नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी वैशाख 28 गते बस्ने दुवै सदनको संयुक्त बैठकमै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी कार्यतालिका बनाएर प्रस्ताव गरेको हो। बैठकपछि संसद सचिवालयका प्रवक्ता एकराम गिरीले वैशाख 28 गते नै राष्ट्रपति रामचन्द्र पौडेलबाट आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने बताउनुभयो।
7: 28 गते अपराह्न 4 बजे सम्माननीय राष्ट्रपतिज्यूबाट संयुक्त सभालाई हुने सम्बोधन व्यवस्थापनका विषयहरू प्रतिनिधि सभामा अहिले उपलब्ध कार्यभार र सभाको बैठकलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सन्दर्भमा आजको कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको हो।
4: आजै बसेको मन्त्री परिषद बैठकले पनि संसदको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। यसअघिको मन्त्री परिषद बैठकको सिफारिस अनुसार राष्ट्रपतिले संसदको बजेट अधिवेशन वैशाख 28 गते दिउँसो 2 बजेलाई आह्वान गर्नुभएको थियो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बसेर अधिवेशन सुरु भएको जानकारी गराइनेछ। सोही दिनको दोस्रो बैठकमा नीति तथा कार्यक्रमप्रति धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची पनि तय गरिएको छ। नीति तथा कार्यक्रममाथि वैशाख 30 गते छलफल हुने संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यतालिकामा उल्लेख छ। सोही दिन नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। कार्यतालिका अनुसार वैशाख 31 गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि कर प्रस्ताव बाहेक छलफल सुरु हुनेछ। सोही दिन प्रतिनिधि सभाको बैठक सञ्चालन नियमावलीको मस्यौदामा छलफल गर्ने कार्यतालिका रहेको छ। सरकारले जेठ 15 गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रसारणमा पहिलो पटक सांकेतिक भाषा समेत समेटेर देखाइने व्यवस्था गर्न लागेको पनि प्रवक्ता गिरीले जानकारी दिनुभयो।
5: प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोज कुमार शर्माको नाम सिफारिस भएपछि त्यसको असर सर्वोच्च अदालतभित्रै देखिन थालेको छ। तीनजना न्यायाधीशले इजलास नै नहेरेपछि अदालतको नियमित काम प्रभावित भएको छ भने दैनिक पेशी सूची सार्वजनिक गर्न पनि ढिलाइ भएको छ। शनिबार र आइतबार सार्वजनिक विदा हुन थालेपछि सर्वोच्च अदालतले बिहान 9:30 बजेदेखि 10 बजेसम्म दैनिक पेशी सूची सार्वजनिक गर्दै आएको थियो। तर आज भने 11:15 बजे मात्र पेशी तोकिएको थियो। अदालत प्रशासनले भने पेशी सूची समयमै तयार भए पनि प्राविधिक कारणले सार्वजनिक गर्न ढिलाइ भएको दावी गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले तीन न्यायाधीश इजलासमा नबसेको विषयमा एकजना विदामा रहेको र अन्य न्यायाधीश कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेको बताउनुभयो।
8: पेशी त अगाडि आइसकेको थियो, त्यो प्राविधिक कारण ढिलो हो त्यहाँ चाहिँ अलि हाम्रो इन्टरनेट र पनि समस्या भएको हुनाले अलिक ढिलो भएको रहेछ। एकजना त बिदामा हुनुहुन्थ्यो, एकजना श्रीमानले अब कार्य व्यस्तता कारणले इजलास लिनु भएको छैन भन्ने बुझिएको थियो।
5: यसअघि सबै न्यायाधीश सहभागी फुलकोट बैठक बसेको थियो। बैठकमा वरियता मिचेर प्रधान न्यायाधीश नियुक्त गरिँदा भविष्यमा अदालतमा कार्यपालिकाको हस्तक्षेप बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको बताइएको छ। केही न्यायाधीशहरूले संवैधानिक परिषदले सिफारिस गरेका 6 जनामध्ये कुनै एकलाई नियुक्त गर्नु संविधानको भावना अनुरूप हुने धारणा राख्नु भएको थियो भने केही न्यायाधीशले तत्काल सार्वजनिक प्रतिक्रिया नजनाउने बताउनु भएको थियो।
4: प्रधान न्यायाधीशमा शर्माको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमै रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिलवालले छुट्टा छुट्टै रिट पेश गर्नुभएको हो। रिटमा संवैधानिक परिषदको निर्णय यथास्थितिमा राख्न र संसदीय सुनवाईको प्रक्रिया अघि नबढाउनु अन्तरिम आदेश माग गरिएको छ। त्रिपाठीले संवैधानिक परिषदको निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दायर गरेको बताउनुभयो। अधिवक्ता ढकालले वैशाख 24 गते 48 घण्टाको समय समेत नदिई बोलाएको र प्रधान न्यायाधीशमा गरिएको सिफारिस संवैधानिक नभएकाले बदर गर्न माग रिटमा गरिएको छ।
5: प्रधान न्यायाधीश सिफारिसको विषयमा प्रतिपक्षी दलहरूले पनि आपत्ति जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाले संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्न नदिन संविधानमा व्यवस्था गरिएको भए पनि त्यसको पूर्ण रूपमा धज्जी उडाइएको आरोप लगाउनु भएको छ।
9: त्यो बेलामा संविधान लेख्ने मान्छेले त्यस्तो किन लेख्यो होला भनेर त्यसको पछाडिको आइडिया ल्याएको छ। त्यसलाई हामी फ्रेमवर्क लु भन्छ, लेख्ने मान्छेहरू त्यो बेलाको आइडिया। जस्तो हिजोको संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी नसक्नु हुँदैन, सबै छ सरकारको प्रमुखले जबरजस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नको लागि यस्तो संवैधानिक परिषद बनाइएको छ भनेर लेखिएको छ। त्यसको कम्प्लिटली त्यसको धजी उडाइयो।
5: नेपाल कम्युनिष्ट पार्टी एमाले पनि प्रधान न्यायाधीश सिफारिस गलत ढङ्गबाट गरिएको आरोप लगाएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले न्यायालयमाथि ठाडो हस्तक्षेप गरी आफ्नो नियन्त्रणमा लिन खोजिएको टिप्पणी गर्नुभयो।
10: न्यायालयको आफ्नै गरिमा छ, आफ्नै मर्यादा छ, आफ्नै यसको चाहिँ प्रमाण प्रतिष्ठा छ, यसको आफ्नै एउटा पद्धति संस्कार संस्कृति छ। त्यो न्यायालयमाथि चाहिँ कार्यपालिकाको ठाडो हस्ते भनेको थियो र न्यायालयलाई पनि आफ्नो चाहिँ पन्जातिर राख्नका लागि जुन प्रकारको न्यायालयको धज्जी उडाउने, न्यायालयको त्यहाँको चाहिँ संस्कारको न्यायालयको जुन परम्पराको धज्जी उडाउने काम भएको छ, यो लोकतन्त्रलाई कमजोर बनाउने, न्यायालयलाई चाहिँ कब्जामा राख्ने, अथवा न्यायालयमा एक प्रकार आतङ्क बसाउने प्रयास सरकारले गरेका छ।
5: नेकपाका नेता माधव सापकोटाले सरकारले न्यायालयको थिति विधि र नजिर मिचेर मनोमानी गरेको आरोप लगाउनु भएको छ। सरकारका पछिल्ला गतिविधिबाट सकारात्मक सन्देश नआएको उहाँको बुझाइ छ।
11: न्यायालयको थिति विधि र नजिर मिचेर सरकारले मनमौजी गरेछ, विधि पद्धतिका हिसाबले यो लय सँगैन अदालतका स्थापित मानक र नजिरहरूलाई उल्लङ्घन गर्ने, उतातिर संसद छल्ने, संसदमा केही अभिव्यक्ति नदिने,
4: सरकारले कार्य क्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिस गरिएको प्रष्ट पारेको छ। आज बसेको मन्त्री परिषद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस मुद्दाको फर्स्यौटको हिसाबमा भएको बताउनुभयो।
12: सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्स्यौटको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ
4: नीतिगत कानूनी संवैधानिक रूपमा सुधार गर्नुपर्छ भन्ने विषय पहिलादेखि नै उठ्ने गरे पनि अहिलेको सरकारले मात्रै सही निर्णय गरेको उहाँको आशय थियो न्यायपालिका कार्यपालिका र व्यवस्थापिकालाई एकअर्काबाट टाढा राख्नुपर्नेमा अहिले न्याय परिषद हेर्दा पनि पाँचजना सदस्य मध्ये तीनजना राजनीतिक नियुक्ति जस्तो देखिएको उहाँले टिप्पणी गर्नुभयो
5: आजै संसदीय सुनवाई समितिले प्रधान न्यायाधीश सिफारिस हुनुभएका डाक्टर मनोज कुमार शर्मा विरुद्ध उजुरी आह्वान गरेको छ सिंहदरबारमा बसेको समितिको बैठकले शर्मा विरुद्ध उजुरी आह्वान गरेको हो समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार शर्मा विरुद्ध कुनै उजुरी भए भोलिदेखि जेठ चार गतेसम्म दस दिनभित्र उजुरी दिन सक्ने गरी व्यवस्था मिलाएको छ श्रेष्ठले उजुरी दिने प्रक्रियाबारे जानकारी दिनुभएको छ
13: विद्युतीय माध्यमबाट उजुरीहरू उपलब्ध गराउन सकिनेछ र अर्को खानबन्दी गरेर यहीँ सिंहदरबारमा जसले पत्रहरू बुझाइन्छ त्यसरी पनि यहाँ उजुरीहरू उपलब्ध गराउन सकिन्छ र सम्बन्धित शिविर कार्यालयहरू मार्फत पनि विभिन्न जिल्ला सतहत्तरै जिल्लाको शिविर कार्यालयहरूबाट पनि उपलब्ध गराउन सकिन्छ र यो आफ्नो नाम किटान गरेर पठाउन सकिन्छ बेनामे पनि पठाउन सकिन्छ तर बेनामेमा चाहिँ अब हामीले विशेष गरिकन प्रमाण सहितको पठाउनु पर्यो भन्ने कुरा अनुरोध गरेका छौँ
5: अब पाँच गते बस्ने बैठकमा उजुरी हेरेर सांसदहरूलाई वितरण गर्ने र अर्को बैठकबाट सुनवाई प्रक्रिया सुरु गर्ने तयारी छ प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका शर्मा संसदीय सुनवाई समितिबाट अनुमोदन भए मात्र राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ
4: नेपालको भूमि कब्जा गरेको भारतसँग कूटनीतिक संवादबारे सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ हिजो मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिम्पियाधुराबाट चीनको मानसरोवर जाने बाटो पुरानै भएको भन्दै नेपाल सरकारसँग भारत सरकार वार्ताका लागि तयार रहेको बताउनु भएको थियो त्यसको भोलिपल्ट बसेको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाइसकेको र दुई देशबीच संवाद सुरु भइसकेको बताउनुभयो आज दिउँसो परराष्ट्र मन्त्रालयले लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा आफ्नो अडान पुनः स्पष्ट पारेको छ 1816 को सुगौली सन्धि अनुसार

0: गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
1: इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाई हुन अझ केही समय लाग्ने भएको छ। परराष्ट्र मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर छेत्रीले इरानको वर्तमान अवस्था र कानूनी प्रणालीका कारण प्रक्रियामा केही समय लाग्ने देखिएको बताउनुभयो। तर पनि इरानी परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो। मन्त्रालय पीडितको परिवार र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको पनि उहाँले दावी गर्नुभएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौ, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याऊ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले आज अन्तरिम आदेश जारी गरेको हो। कानूनका विद्यार्थी सहित विभिन्न 11 जनाले सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले अब जे छ यथास्थितिमै राख्न र बाँकी भत्काउने कार्य नगर्न आदेश भएको बताउनुभयो।
0: यस्तै सुकुम्बासी बस्तीमा डोजरबारे नेपाली काङ्ग्रेसका सभापति गगन थापाले संघीय सरकारले गरेको गलत काम प्रदेश र स्थानीय सरकारले गर्न नहुने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्याउन नहुने बताउनु भएको हो। सभापति थापाले रासोपा सरकारले सुकुम्बासीहरूले अपराधीको रूपमा हेर्ने गरेकाले त्यसको विपक्षीमा प्रस्तुत हुन
6: अहिले नेपाली कङ्ग्रेस हामी सँग प्रतिपक्ष छौँ। प्रतिपक्ष भएको हुनाले गर्दाखेरि यो सङ्घको संसदमा तपाईँहरूले यो विषयलाई उठाउने, यो विषयको बारेमा तथ्य तर्क प्रमाण सहित प्रस्तुत हुने, किनकि एकदमै गलत ढङ्गले सुसूचित गरिएको छ। यस्तो बनाइएको छ कि खास गरी नयाँ पुस्ताका मानिसहरूलाई कि सबजना अपराधी हुन्, सबजना चाहिँ जग्गाएर कब्जा लगाएर बसेका हुन् भन्ने खालको भाष्य बनाउन खोजिएको छ। यसलाई चिन्ने काम तपाईँहरूको हाम्रो हो।
1: काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै माइतीघर मण्डलामा विशेष र्याली र प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले काठमाडौँ महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठीवासको डर रहेको संकेत गरेका छन्। सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबार विहीन बनाउने कार्यको भर्त्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन्। उनीहरूले समाजवादको नारा डोजरको सहारा विकासको नाममा विस्थापन बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। विकासको नाममा सुकुम्बासीहरूलाई कुनै विकल्प नदी बलपूर्वक हटाइनु मानवीय संवेदना विरुद्ध भएको उनीहरूको तर्क थियो।
0: विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन सोभियोको संरचना खारेज गर्ने सरकारको निर्णय विरुद्ध विभिन्न 8 विद्यार्थी संगठनले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। एमाले निकट अनिरा सोभियो, नेकपा निकट अनिरा सोभियो क्रान्तिकारी लगायत संगठनहरूले अध्यादेशबाट गरिएको सोभियो खारेज विरुद्ध आज रिट दायर गरेका हुन्। उक्त रिटमा विद्यार्थी संगठनहरूले संविधान प्रदत्त संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको जिकिर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय समेतलाई विपक्षी बनाई दायर रिटको सुनवाईका लागि 28 गते

0: पेशितो किएको छ।
1: विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य व्यक्तिले आजको मितिबाट 10 दिन भित्रमा आवेदन दिन सक्नेछन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त फारम पेश गर्न सकिनेछ। सरकारले अध्यादेश मार्फत यी विश्वविद्यालयहरूका पदाधिकारी पदमुक्त गरेको थियो। लगत्तै रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनौट तथा सिफारिस समितिले हिजो वैशाख 24 गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो। सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ।
0: सरकारले अध्यादेशबाट एकै पटक प्रतिष्ठानहरूको पदाधिकारी हटाएपछि ती निकायमा निमित्त तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान बोर्ड र अस्पतालहरूमा निमित्त निर्देशक तोक्नु भएको हो। मेहताले वीर अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर प्रभा कोइराला चापागाईलाई नियुक्त गर्नुभएको छ। यस्तै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर इन्द्र लिम्बू, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डाक्टर नरेन्द्र विक्रम गुरुङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर सुरेश रसाइली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर विनम्र विष्टलाई दिएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर उमेश नेपालले पाउँदा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी केन्द्रकै मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र भक्त तिमलालाई दिएको छ। स्वास्थ्य बीमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्तको जिम्मेवारी दिएको छ।
1: शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यालयहरूले विद्यार्थीसँग बढी शुल्क लिइरहेको विषयमा अनुगमन र कारवाही अघि बढाउन स्थानीय सरकारको ध्यान आकर्षण गराउनु भएको छ। मन्त्री परिषद बैठकपछि पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले सरकारले कुनै नयाँ कुरा नगरेको भन्दै शिक्षा नियमावलीमै विद्यार्थीसँग एकपटक भन्दा बढी भर्ना शुल्क उठाउन नपाइने उल्लेख रहेको बताउनुभयो। मन्त्रालयमा दिनहुँ विद्यालयहरूले विभिन्न विषयमा बढी शुल्क लिएको गुनासो आइरहेको भन्दै मन्त्री पोखरेलले यसको अनुगमन र कारवाहीको जिम्मा स्थानीय सरकारकै भएको बताउनुभयो। कानूनी व्यवस्था कार्यान्वयन गराउन आवश्यक परे संघीय सरकारले सहयोग गर्ने उहाँको भनाइ छ। मन्त्री पोखरेलले केही दिन अघि यही विषयमा मन्त्रालयमा भएको बैठकमा काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख र मेयर्स फोरमले समेत अनुगमन र कारवाहीका लागि प्रतिबद्धता जनाएको स्मरण गराउनु भएको छ।
0: जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। आज यो वर्षको मनसुन आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कर्णाली कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55%-65% रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिम भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 45%-55% रहेको महाशाखाको भनाइ छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
0: के रे यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि होइन र
2: त्यति मात्र होइन लेडले महिलाहरूमा बाँझोपना उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ यसले मृगौला मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ
3: आफू पनि बाँचौं भावी पुस्तालाई पनि बचाऊ लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी

0: रुख होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतोल कार्यालय वीरगंजका तत्कालीन वरिष्ठ निरीक्षक शशि भूषण कुमार यादव समेतका प्रतिवादीका हकमा गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरुद्ध 4,47,34,212 बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर गरेको हो। सो मुद्दामा विशेष अदालतले 2081 असार 23 गतेको फैसलामा आंशिक सफाई दिएको थियो। गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तहरूका नाममा राखेको पाइएको छ। विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। आयोगका प्रवक्ता सुरेश नेपानेले प्रचलित भ्रष्टाचार निवारण ऐन 2059 अनुसार थप कारवाहीको माग गर्दै पुनरावेदन गरिएको जानकारी दिनुभयो।
3: यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा हेम बहादुर मसाङ्गी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सेवाग्राहीसँग वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग 15,000 रुपियाँ घुस मागेको अभियोग लागेको छ। आरोपी नायब सुब्बालाई आयोगले घुस रकम सहित केही दिन पहिले पक्राउ गरेको थियो।
4: अनुमति बिना यार्सा गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका 1 बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब परीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सागुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढाइएको छ।
3: साताको अन्तिम कारोबार दिन आज नेप्सी परिसूचक 27.49 अङ्कले बढेर 2745.65 को बिन्दुमा कायम भएको छ। यो 1.01% वृद्धि हो। आज 335 कम्पनीको सेयर खरिद बिक्री हुँदा 3,28,68,570,59 बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी रुसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसका 13 एयरपोर्टहरू सञ्चालनमा अवरुद्ध भएको रुसी यातायात मन्त्रालयले जनाएको छ। एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले दक्षिणी रुसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेसन तथा आक्रमणपछि सञ्चालन अस्थायी रूपमा अवरुद्ध भएको जनाएको छ। घटनाको समयमा उक्त भवनमा रहेका सबै कर्मचारीहरू सुरक्षित रहेको र विशेषज्ञहरूले उपकरणको परिचालन स्थितिको अवलोकन गरिरहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाइएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। अमेरिका विरुद्धको एक दिवसीय अभ्यास खेलमा नेपाल एले 3 विकेटको रोमाञ्चक जित निकालेको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 विकेट गुमाउँदै पूरा गर्यो। नेपाल एको जितमा मयन यादवले सर्वाधिक 72 रनको योगदान दिए। त्यसै गरी सन्दीप जोहरा 36, कुशल मल्ल 33, पवन सराफ अभिजित 24, कप्तान अनिल कुमार शाह 27 तथा त्रित राज दासले 23 रन बनाए। देव खनालले 70 तथा बसिर अहमदले 18 रन जोडे। अमेरिकाका मिलिन्द कुमारले 2 तथा सौरभ नेत्र भालकर, नोस्थुस केन्जिगे र रुसिल उगरकरले समान 1-1 विकेट हात पारे। त्यसअघि माथिल्लो मुल्पानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनाएको थियो। अमेरिकाका लागि स्मिथ पटेलले 116 रनको शतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। त्यस्तै जसदीप सिंहले अभिजित 33 रन, हरमित सिंहले अभिजित 25 तथा कप्तान मुनाङ्क पटेलले 20 रन जोडे। बलिङतर्फ नेपाल एका लागि पवन सराफले 2 तथा विपिन खत्री, साहब आलम, बसीर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक एक विकेट लिए। जारी अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपाल एले हिजो स्कटल्याण्डलाई पराजित गरेको थियो।
4: र इन्डियन प्रिमियर लिग आइपिएलमा अहिले कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। दिल्ली स्थित अरुण जेटली स्टेडियममा कोलकाताले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले ताजा अवस्थामा 9 ओभर 2 बलमा 2 विकेटको क्षतिमा 78 रन बनाएर खेलिरहेको छ। कोलकाता अङ्कतालिकाको 8 स्थानमा छ भने दिल्ली 7 छ। कोलकाताले हालसम्म 9 खेल खेल्दा 3 जित र 5 हार बेहोरेको छ, उसको 7 छ। त्यस्तै 10 खेल खेलेको दिल्लीले 4 खेलमा जित र 6 हार बेहोरेको छ, दिल्लीको 8 छ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अधिवेशन आह्वानको पहिलो दिन नै राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध अदालतमा मुद्दा संसदीय समितिमा उजुरी आह्वान।
3: लिपुलेख विवादबारे सरकार भारतसँग कूटनीतिक सम्वादमा, इरानमा बन्दक बनेका अमृत झाको रिहाई हुन अझै केही समय लाग्ने।
4: सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश, यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने मौसम विभागको प्रक्षेपण।
3: रुसको एयर नेभिगेसनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण, 13 एयरपोर्टहरू अवरुद्ध।
4: र नेपाल एसँग अमेरिका 3 विकेटले स्तब्ध, आइपिएलमा टस हारेर दिल्ली ब्याटिङ गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा बिदा हुन्छौ, नमस्कार।
2: संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा
5: माया कुमारी ढकाल शीतलपुर माडी, पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या, एक दिदी कता गयौँ होइन, घर वरिपरि हेर्छ नि, गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ, क्यारे लडेको पनि देखिन्छ, त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ, यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको, अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई, कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु, तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ।
6: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
7: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550509334।
8: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
9: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
10: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्, खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
11: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
12: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
11: सम्पर्क 98119328 र 98653773687।
13: हेलो
14: हेलो बुढी, के छ खबर?
13: ठिकै छ, चलेकै छ।
14: ल भिडियो अन गर् त, तँलाई हेरौँ।
13: भिडियो अनै छ त, देख्नु भएन र?
14: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
13: माडीको नेट यस्तै त हो नि।
14: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
12: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
11: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 98452 0828 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
15: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
16: काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल्छ।
17: पर्ख दीपक,
16: किन
17: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
16: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
18: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
19: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
20: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताएँ रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
21: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
22: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
21: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
23: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
26: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
25: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिमहरू जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र हुर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वासिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एक अर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सिटहरू बढाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सिट गुमाएका छन्। ग्रिन पार्टीले पनि यसअघिभन्दा समर्थन बढाएको छ। इन्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिङ्गापुरका पर्यटकहरू रहेको र एकजना इन्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरिब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरिबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झन्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरणबारे सोधेका छौँ।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई
4: हामीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिमा जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकमासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट, त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानुनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानुन बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, नत्र जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइएको छ, हटाइसकिएको जुन बस्तीहरूलाबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ।
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
4: यसमा के बुझेको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेसिराखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौँ।
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला, अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधा स्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरू मध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी सुरुमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौँ।
5: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राधा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो।
0: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका, काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
5: म आउँदैछु, मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कुल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनेरि हामी पुग्दै गर्दाखेरि एउटा स्कुल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कुलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठुलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
0: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो, यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
5: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनु पर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनेरि बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
0: यो अर्थमा चाहिँ अब कानुन न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
5: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन उहाँहरूलाई घाँसबासको पार्क्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेऱ्यौँ र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सल्युसन दिने।
0: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशङ्कित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
5: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढङ्गले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौँ।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, हुर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजुद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
3: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र ड्रोन र साना ढुङ्गाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत सुरु गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: इस समय सूचकका साथमा
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि
8: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0564 93 440 493 580 र 98 550 26 440
9: It's 9 o'clock अहिले 9 बजेको छ
10: विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी नेपालमा यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण र युक्रेनी ड्रोन आक्रमणका कारण रुसका 13 विमानस्थल अवरुद्ध समाचार विस्तारमा सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सीमा दरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो बैठकले विभिन्न देशमा रहेका 15 महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको बताउनुभयो मन्त्री पोखरेलले पहिलो पटक मुद्दा फर्छोट र कार्य सम्पादन सूचकका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको हुनाले यसलाई हालसम्मको सबैभन्दा राम्रो सिफारिस मान्नुपर्ने बताउनुभयो मन्त्री पोखरेलले आफूहरूको चुनावी वाचा पत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको पनि बताउनुभयो संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया आजबाट सुरु गरेको छ संवैधानिक परिषदको हिजो बसेको बैठकले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिस गरेसँगै सुनवाई समितिको आज बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाउने क्रममा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिन आह्वान गरेको छ समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको जानकारी दिनुभयो परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको बताउनु भएको छ मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाई छ नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको स्पष्ट पार्नुभयो साथै त्यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको प्रवक्ता छेत्रीले बताउनुभयो विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो समितिले त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय पोखरा विश्वविद्यालय लुम्बिनी बौद्ध विश्वविद्यालय कृषि तथा वन विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारमा अव्यवस्थित र जोखिमपूर्ण बसोबास रहेका बस्ती खाली गर्ने काम पहिलो चरणमा सम्पन्न भएको छ। सरकारी तथा सार्वजनिक जग्गा अधिग्रहण गरेर बनाइएका संरचना खाली गर्ने पहिलो चरणको अभियान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। काठमाडौँ महानगरपालिका उपत्यका विकास प्राधिकरण अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र प्रशासन कार्यालयको संयुक्त समन्वयमा यही वैशाख 12 गतेदेखि शुरू भएको अभियान अन्तर्गत विभिन्न क्षेत्रबाट कुल 2,687 अवैध घर टहरा हटाउने कार्य सम्पन्न भएको छ। यसैबीच सरकारले यस प्रक्रियामा मानवीय पक्षलाई विशेष ध्यान दिँदै विस्थापित परिवारका लागि होल्डिङ सेन्टर मार्फत अस्थायी बसोबासको व्यवस्थापन गरिरहेको शहरी विकास मन्त्रालयले जनाएको छ। व्यवस्थापनका क्रममा बालबालिकाको अध्ययन र अभिभावकको रोजगारीमा प्रतिकूल असर नपरोस् भन्ने विषयमा सरकार सचेत रहेको मन्त्रालयले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असो 14 गतेसम्म रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
6: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
11: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 26 गतेसम्म।
11: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: अब बाँकी समाचार। कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले खाद्य गुणस्तरमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिनुभएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आज अनुगमनका क्रममा मन्त्री चौधरीले देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहेको बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढिरहेकाले कोही पनि पीड़ित आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम शुरू गरिसकेको बताउनुभयो। सरकारले भूमि सम्बन्धी समस्याको दिगो समाधानका लागि काम शुरू गरेको र अर्को हप्तासम्म प्रगतिको केही छनक देखिने मन्त्री रावलले बताउनुभयो। देशैभरका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने सरकारको निर्देशन अनुसार कैलालीमा पनि अतिक्रमण भएका जग्गा खाली गर्ने तयारी थालिएको छ। स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि विस्तृत कार्ययोजना निर्माण, सरकारी जग्गाको पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलन लगायतको काममा सक्रियता बढाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सृजना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा विभिन्न 21 कलाकारलाई सम्मान गरिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी रूसको एयर नेभिगेशन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसका 13 एयरपोर्टहरू सञ्चालनमा अवरुद्ध भएको रूसी यातायात मन्त्रालयले जनाएको छ। दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेशन तथा आक्रमणपछि सञ्चालनमा अस्थायी रूपमा अवरुद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको छ। अमेरिकाले आफ्नो पछिल्लो प्रस्तावित शान्ति सम्झौतामा इरानको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले स्ट्रेट अफ हर्मुजलाई आफ्नो नियन्त्रणमा राख्न खोज्न नहुने प्रतिक्रिया दिनुहुँदै शान्ति सम्झौतामा इरानको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताउनु भएको हो। आज दुवै पक्षले एकअर्कालाई रातभर झडप निम्त्याएको आरोप लगाएपछि अमेरिका इरान बीचको तनाव बढ्ने डरका बीच साउदी अरबले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र वा आधारहरू प्रयोग गर्न नदिने भएपछि मध्यपूर्वमा थप तनावको स्थिति टरेको थियो। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
13: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण तथा बचतको कारोबार गर्ने देशभरका 11,600 सहकारी संस्थाहरू दर्ताको प्रक्रियामा आएको जनाएको छ। प्राधिकरणले सहकारीको कारोबारलाई व्यवस्थित पारदर्शी र विश्वसनीय बनाउन सुरु गरेको दर्ता प्रक्रियामा 11,000 भन्दा बढी संस्थाले अनलाइन आवेदन दिएको र करिब 3,000 संस्थालाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणका कार्यकारी निर्देशक केशव राज भट्टराईले जानकारी दिनुभयो। इजाजत पत्र पाउन बाँकी संस्थाको कागज पत्र रुजु गर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। सहकारी संस्थाको नियमन अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने क्रम बढेपछि सरकारले एक वर्ष अगाडि प्राधिकरणको गठन गरेको थियो। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले विभिन्न 6 स्थानीय तहका 1,36,000 भन्दा बढी पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको छ। पशुपालक कृषकको घर खर्क र चरण क्षेत्रमै पुगेर गाई भैँसीलाई कोरेत विरुद्धको खोप तथा भेडा बाख्रालाई PPR, बङ्गुरलाई CFF र कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको अभियानमा पश्चिम बागलुङका 6 स्थानीय तहमा खोप अभियान सम्पन्न भएको र वैशाख मसान्तसम्ममा थप 4 स्थानीय तहका सबै पशुलाई खोप लगाइसक्ने भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले जनाएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजार मापक नेप्से परिसूचक 27.49 अङ्कले बढेर 2,745.65 बिन्दुमा कायम भएको छ। समग्रमा 1.01% बजार वृद्धि हुँदा सबै समूहका उपसूचकहरू बढेका छन्। शुक्रबार 335 कम्पनीका करिब 74,78,000 किता शेयर खरिद बिक्री हुँदा 3,28,00,00,000 रुपियाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। यस्तै शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला 1,300 रुपियाँ र चाँदीको मूल्य प्रतितोला 120 रुपियाँले बढेको छ। बिहिबारको तुलनामा बढेर शुक्रबार छापावाल सुन 2,79,900 रुपियाँ र चाँदी 5,275 रुपियाँ प्रतितोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ।
10: अब खेल समाचार अजय बमबाट।
14: नेपाल एले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल एसँग 3 पराजित भएको हो। पहिलो अभ्यास खेलमा नेपाल एले बिहिबार स्कटल्यान्डलाई 45 रनले पराजित गरेको थियो। नेपाल एको यो लगातार दोस्रो जित हो। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 विकेट गुमाएर पूरा गर्यो। नेपाल एका लागि मयन यादवले सर्वाधिक 72 रनको

पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश, विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। लिम्पिया धुरा लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। नेपालमा यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। र युक्रेनी ड्रोन आक्रमणका कारण रूसका 13 विमानस्थल अवरुद्ध। हवस् त, राति 9 समाचार सकियो। अब 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: पहिलो त अब विदेश जाने सोचिसके।
1: सुख दुख यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।

0: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुबाबु कपडा अब आशा छैन भनेर ल चाँड हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
2: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 98459064977 र 98020352012
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293230

0: अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

0: नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। थप हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका साथ देवेन्द्रपुर स्थित शनिधाममा आउँदो ज्येष्ठ 2 गते मनाइने 11 शनि जयन्ती उत्सवको मुख्य कलाकारका रूपमा राष्ट्रिय ख्याति प्राप्त लोकदोहोरी तथा भजन गायक प्रकाश पराजुलीको प्रस्तुति रहने भएको छ। गायक पराजुलीका दर्जनौ लोक भजनहरू चर्चित र लोकप्रिय रहेका छन्। कार्यक्रममा अर्का आकर्षणका रूपमा चितवनमै पहिलोपटक आयोजना गरिएको धुनाटा परी मनाउने प्रतियोगिता रहँदैछ भने भजन प्रतियोगिता र अन्य धार्मिक एवं सांस्कृतिक कार्यक्रम समेत रहने कार्यक्रम संयोजक युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो। दक्षिण सोमेश्वर कालिका धार्मिक समिति धामको आयोजनामा हुने उक्त कार्यक्रममा 111 वर्षका उमेर पार गरेका ज्येष्ठ नागरिक बालकृष्ण पौडेललाई विशेष सम्मान गर्दै धामलाई विभिन्न तवरबाट सहयोग गर्न संघ संस्था तथा व्यक्तित्वहरूलाई समेत सम्मान गरिने बताइएको छ। पासपाण्डव मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा माडीमा साबुन हार्पिक फिनेल र पिताम्बरी बनाउने 6 दिने तालिम सञ्चालन भएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराको सहयोगमा माडी एक बनकटा स्थित बोटे सामुदायिक होमस्टेको सभाहालमा सो तालिम सञ्चालन भएको आयोजक संस्थाका अध्यक्ष राजकुमार पाठकले बताउनुभयो। तालिममा स्थानीय 21 महिलाहरू सहभागी रहेका थिए। उनीहरूको आय आर्जनमा सघाउने उद्देश्यले सो तालिम सञ्चालन भएको अध्यक्ष पाठकको भनाइरहेको छ। नेपाल महिला संघको केन्द्रीय अध्यक्षमा चितवनकी महिला नेत्री एवं अधिकार कर्मी मीना खरेल चयन हुनुभएको छ। केन्द्रीय कार्य सम्पादन समितिले दिएको म्यान्डेट अनुसार पार्टी सभापति गगन थापाले खरेललाई महिला संघको नेतृत्वको जिम्मेवारी दिनुभएको हो। यसै गरी नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुट्टाकी करुणा कटुवाल तथा नेपाल तरुण दलको अध्यक्षमा काठमाडौँका मनिष कोइरालालाई पनि मनोनित गरिएको छ। महिला संघको अध्यक्षमा खरेलको चयनसँगै चितवनको राजनीतिक वृत्तमा उत्साह थपिएको छ। चितवनको देवघाट धाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु गरिएको छ। वन डिभिजन कार्यालय भरतपुरले शुक्रबार आँपटारीदेखि देवघाटसम्मको सडकमा पर्ने 25 रुख काट्न थालेको हो। सडक डिभिजन कार्यालय भरतपुर जिल्ला प्रशासन कार्यालय चितवन र देवघाट विकास समितिको समन्वयमा कानून सम्वाद तरिकाले रुख काटिएको वन डिभिजन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो। चितवनमा बिहे भोज खाँदा 30 भन्दा बढी बिरामी परेका छन्। गत बुधबार दिउँसो भरतपुर स्थित पार्टी प्यालेसमा भोज खाएका पाहुनाहरू बिरामी परेका हुन्। बिरामीहरूको भरतपुरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। भरतपुर अस्पतालमा बिहिबार दिउँसोदेखि नै बिरामीहरू अस्पताल भर्ना हुन थालेका हुन्। अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटक अनुसार 15 भन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र सबैको उपचार भइरहेको प्रवक्ता सापकोटाले बताउनुभयो। कारागारकाले चितवनबाट भागेका कैदीबन्दी मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन्। कारागारमा रहेका 11 भारतीय नागरिक भागेका थिए। उनीहरूलाई वीरगंजबाट पक्राउ गरी ल्याइएको हो। कार्यालयका प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाका अनुसार लागुसद मुद्दामा कै सजाय भोगिरहेका 70 वर्षीय रुवेदा खातुन भनिने सुशीला देवीलाई पनि पक्राउ गरी ल्याइएको छ। जेएनजी प्रदर्शनका क्रममा कारागारबाट गत भदौ 25 गते 4 नाबालक सहित 743 कैदीबन्दी भागेका थिए। तीमध्ये अहिलेसम्म 640 कैदीबन्दी फर्किएका छन् भने अझै 103 फर्कन बाँकी रहेको उहाँले बताउनुभयो। सरकारी विकल्प बिना नै बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन्। काठमाडौँबाट सुरु भएको बस्ती खाली अभियान देशभर विस्तार हुने तयारी भएपछि विभिन्न जिल्लामा प्रदर्शन चर्किएको हो। बुटोल, छापा, दाङ, मोरङ, पोखरा, हेटौडा, बर्दिया, धरान र धनुषा लगायत क्षेत्रमा भूमिहीनहरूले सडक प्रदर्शन गर्दै पुनर्वासको व्यवस्था नगरी डोजर चलाउन नहुने बताएका छन्। प्रदर्शनकारीहरूले वास्तविक भूमिहीनको पहिचान गरी लाल पुर्जा वितरण गर्न माग गरे सरकारले 60 दिनभित्र लगत संकलन र 1000 दिनभित्र लाल पुर्जा वितरण गर्ने घोषणा गरे पनि तयारी बिना नै बस्ती हटाउन थालेको भन्दै उनीहरूले विरोध जनाएका हुन्। भूमि आयोग खारेज गरेर नयाँ समिति बनाउने सरकारी योजनाप्रति पनि भूमिहीनहरूले असन्तुष्टि व्यक्त गरेका छन्। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू. गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको खर्चको विवरण सार्वजनिक भएको छ. निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस प्रणालीमा सबैभन्दा बढी खर्च गर्ने दलको सूचीमा रबिलामी सानी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा देखिएको छ. राष्ट्रपाले समानुपातिकतर्फ कुल 2,11,64,919 रुपियाँ खर्च गरेको विवरण बुझाएको छ. यस्तै दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसले 1,96,31,306.70 रुपियाँ खर्च गरेको देखिएको छ. यस्तै एमाले 75,00,000 हाराहारी खर्च गरेको देखिएको छ. संघीयता कार्यान्वयनमा आएता कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रमा मात्रै करिब 10 अर्ब रुपियाँ खर्च गरिसकेको छ. तर उक्त लगानीको प्रतिफल नदेखिएको निष्कर्ष निकाल्दै प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले अब खुद्रा र साना योजनामा बजेट नछर्ने नीति लिएको छ. मन्त्रालयका सचिव डाक्टर इन्द्रप्रसाद सापकोटाका अनुसार अहिले पनि सो मन्त्रालयको बहुवर्षीय 4 आयोजनाको दायित्व 33,25,00,000 रुपियाँ रहेको छ. यस्तै मन्त्रालयले सुरु गरेर अधुरा 63 आयोजना निर्माण सम्पन्न गरेको खण्डमा झण्डै 3 अर्ब बजेट आवश्यक पर्ने सापकोटाको दावी रहेको छ. वैशाख 9 गते तत्कालीन गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ. गृहमन्त्री नहुँदा नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा रोकिएको छ. गत वर्ष सरुवा भएका र अवधि पुगेका प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षकसम्मको सरुवा रोकिएको हो. गृहमन्त्री सुदन किरातीहरूको सम्बाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुनुभएको छ. शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उहाँ श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरिएको हो. बिहिबार राजधानीमा भएको द्विपक्षीय वार्तामा किरातीसहित उहाँ निकट नेताहरू पनि श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने सहमति भएको थियो. नेपाल सरकारले लिपुलेख, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा आफ्नो अडान पुनः स्पष्ट पारेको छ. सन् 1916 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै पहिलो विषयमा सरकार अडिग रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो. मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको छ. प्रगतिशील लोकतान्त्रिक पार्टी पर्लोपाले पार्टीलाई वामपन्थी प्रगतिशील देशभक्त र समाजवादी धाराको रूपमा स्थापित गर्ने निर्णय गरेको छ. साथै प्रलोपाले समान विचार राख्ने शक्तिहरूसँग एकता र ध्रुवीकरण गर्ने निर्णय लिएको छ. पार्टीको अध्यक्ष परिषदको बैठकले पहिलो एकता महाधिवेशनसम्मका लागि सन्तोष परियारको अध्यक्षतामा बैठकहरू सञ्चालन गर्ने गरी कार्यविभाजन समेत गरेको छ. सरकारले विभिन्न मुलुकमा कार्यरत 15 नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ. शुक्रबार बसेको मन्त्री परिषद बैठकले विदेश स्थित अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो. सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी 28 गते सोमबार अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ. र थाइल्याण्डको बैङ्कक स्थित नेपाली राजदूतावासले विवरण संकलनका लागि आह्वान गरे अनुसार हालसम्म कम्बोडियामा रहेका 211 नेपालीले अनलाइन फारम भरेका छन्. यसमा 9 महिला रहेका छन्. प्राप्त तथ्याङ्क अनुसार यी नेपालीहरू सन् 2022 मेदेखि 2026 मे महिनाको अवधिमा कम्बोडिया पुगेको देखिएको छ. दूतावासले विवरण उपलब्ध गराएका मध्ये ट्राभल डकुमेन्ट आवश्यक पर्ने व्यक्तिहरूको कागजात तयारी गरी कम्बोडिया पठाइसकेको जानकारी दिएको छ. हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै. हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्. अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु. नमस्कार.
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556-5963-98550-77061 र 98550-77053.
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल रोड भरतपुर 10 स्थित वन. फोन 0556-493-440, 493-580 र 98550-26-440.
4: It's 10 o'clock. अहिले 10 बजेको छ.

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

कसैली माछी जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ हे नमानेला तार्छु सैली

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
0: स्वदेश FM 93.2 मेगाहर्ज।

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज़।

हे के भनम खै हे।

0: केटाले फकाउन नसकेको जस्तो छ है।
1: गाउँदिन म।

राम्रो मान्छे

0: दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा इस्मिसे बिहान देखि राति अबेर सम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
2: नेपाली खबर

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सप्तमी 9 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंह सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: वरियता मिचेर नियुक्ति गर्दा न्याय सम्पादनमै असर पर्न सक्ने न्यायाधीशहरूको चिन्ता। सिफारिस भएका न्यायाधीश शर्मा विरुद्ध उजुरी माग। सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको सरकारलाई आदेश। हिमाल आरोहणमा विदेशीहरूको बढ्दो मोह। 15 अवैतनिक वाणिज्य महादूतहरू 15 अवैतनिक वाणिज्य दूतहरू पदमुक्त। उपकुलपतिका लागि एकीकृत कार्यविधि जारी। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोरखा पत्रमा छापिएको पढ्दै कमाउँदै विद्यार्थी शीर्षकको शुभ समाचार।
0: म्याग्दीको मंगला गाउँपालिका अन्तर्गत बाबिया चौरमा रहेको मंगला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पढ्दै कमाउँदै गर्न थालेका छन्। विद्यालयमा सञ्चालित प्राविधिक धारतर्फ बाल विज्ञान अध्ययन गर्ने विद्यार्थीले तरकारी उत्पादन गरी बजारमा बिक्री गरेर आमदानी पनि गर्न थालेका छन्। विद्यालयमा प्राविधिक धार कक्षा 9 देखि 12 सम्म अध्ययन गर्ने विद्यार्थीले आफ्नो मेहनतबाट आमदानी पनि गर्ने गरेका हुन्। बाल विज्ञान विषयमा पढ़ाई शुरू भएपछि विद्यार्थी कक्षा कोठामा पढ्ने र करेसबारीमा पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै मौसम अनुसारको कृषि उत्पादन गरी स्थानीय बाबिया चौर बजारमा बिक्रीका लागि लैजाने गरेका छन्। विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगत्मक अभ्यासका लागि 5 रोपनी जग्गा भाडामा लिएर तरकारी लगाएको छ। उक्त जग्गामा उत्पादन भएका तरकारीलाई टिपेर बाबिया चौर बजारमा बिक्री गर्ने गरेको प्राविधिक धारका संयोजक शिक्षक करण कडेलले बताउनुभयो। उहाँका अनुसार यस मौसममा साग र जुकिनी बिक्री गरिएको छ भने गोलभेडा फल्ने क्रममा छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 9855505934।

0: ठाउँका रेडियो स्टेशनहरू संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। वरियता मिचेर प्रधान न्यायाधीश सिफारिसमा प्रश्न, बल्की कार्यपालिकालाई अनुकूल शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिस गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिस गरेको भोलिपल्ट शुक्रबार कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फुलकोट पूर्ण बैठक नै राखेकी थिइन्। पूर्व न्यायाधीश समाजले यसै विषयलाई विज्ञप्ति जारी गरेको छ। यसमा नेपाल बार एसोसिएसनले सल्लाहकार समितिको बैठक पनि राख्यो। सिफारिस विरूद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। सर्वोच्चको फुलकोटमा तिलप्रसाद श्रेष्ठ बाहेक सबै राज न्यायाधीश सहभागी भएका थिए। श्रेष्ठ भने उपचारका लागि विदेशमा रहेका छन्। प्रधान न्यायाधीशमा सिफारिस भएका शर्मा पनि बैठकमा सहभागी थिए। उनले अब गोला प्रक्रियामा नराख्न आग्रह गर्दै आफूलाई मुद्दा सुनवाई अलग गराएका छन्। प्रधान न्यायाधीशमा गरिएको सिफारिसका विषयमा न्यायाधीश विभाजित देखिएको एक न्यायाधीशले बताएका छन्। भर्खरै सिफारिस भएको र संसदीय सुनवाईलाई प्रक्रियामा नपुगेकाले केही दिन पर्खनुपर्ने धारणा पनि ती न्यायाधीशले राखेका थिए। कार्यपालिकाले पिक एन्ड चुज शैली अपनाएको भन्दै त्यसलाई स्वीकार गर्न नहुने राय पनि अन्य न्यायाधीशले राखेका थिए। संविधानले नरोके यसले प्रधान न्यायाधीश बन्न अस्वस्त दौड निम्त्याउने र न्याय सम्पादनमै असर पर्ने अवस्था आउने उनीहरूको तर्क थियो। संवैधानिक परिषदको संरचना नै राजनीति भएको उल्लेख गर्दै यसलाई सच्याउन जरुरी रहेको पनि न्यायाधीशहरूले धारणा राखेका छन्। जो पुनरावेदनबाट बाहिरिएका थिए उपशीर्षकमा खबर छ। सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्ति बारे एउटा अनौपचारिक तर स्थापित अभ्यास रहँदै आएको थियो। वरिष्ठतम न्यायाधीश नै अन्तत नेतृत्वमा पुग्ने यसपटक भने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले 7 दशक पुरानो त्यो परम्परालाई तोड्यो। सर्वोच्चमा रिक्त प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र त्यसपछिका कुमार रेग्मी तथा हरि फुयाललाई छाडेर चौथो वरियताका मनोज कुमार शर्मालाई परिषदले सिफारिस गरेपछि न्यायिक वृत्त कानुनी व्यवसाय त्यसै गरी राजनीतिक क्षेत्र पनि तरंगित भएको छ।
1: पन्ध्र अवैधानिक वाणिज्य दूत पदमुक्त शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले विदेश स्थित 15 जना नेपाली अवैधानिक वाणिज्य दूतहरूलाई पदमुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले राष्ट्रपति समक्ष आगामी वैशाख 28 गते सोमबार अपरान्न 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो। साथै संघीय संसदका सदस्यको उपस्थितिका लागि आह्वान गर्ने निर्णय भएको उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने निर्णय भएको छ। त्यसै गरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिको 1947 नम्बर 81 पनि अनुमोदनका लागि संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। मन्त्री पोखरेलले लिपुलेखमा देखिएको सीमा विवाद बारे भारतसँग संवाद हुने बताउनु भएको छ। परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाइसकेकाले द्विपक्षीय संवादबाट निकास निकाल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्त्रालयको संख्या बाचा पत्र बमोजिम 18 बनाउने प्रक्रियामा रहेको बताउँदै उहाँले जुन मन्त्रालय एक आपसमा अन्तर सम्बन्धित छन् त्यसलाई मिलाएर कम बनाउने प्रक्रियामा गएको प्रष्ट पार्नुभयो।
0: सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश, डोजर आतंक रोक्न कंग्रेस सभापतिको माग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छापिएको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश नै जारी गरेको छ। सरकारले भट्टाभट सुकुम्बासी बस्ती खाली गरिरहेका बेला सर्वोच्चले शुक्रबार यस्तो आदेश गरेको हो। काठमाडौँ नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेपछि रिट निवेदन दायर भएको थियो। त्यसमाथि शुक्रबार सुनवाई गर्दै न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। इजलासले विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्न लगायतका आधारभूत आवश्यकता सुनिश्चित गर्न पनि भनेको छ। रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म बस्ती नहटाउन तथा प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न इजलासले सरकारलाई निर्देशन दिएको छ। यस्तै एकीकृत डिजिटल लागत संकलन गरेर उनीहरूलाई व्यवस्थित गर्न समेत निर्देशन दिएको छ। थापाथली बस्तीमा बस्ने गोपाल रोन पहली, जेनजी अगुवाहरू ओजस्वी भट्टराई, अवर्ण चौधरी, तनुजा पाण्डे, माजिद अन्सारी, प्रबल विक्रम राणा, कविता राई, विकास कुमार गुप्ताले सर्वोच्चमा रिट हालेका थिए।
1: उपकुलपतिका लागि एकीकृत कार्यविधि गोर्खापत्रमै खबर छ। सरकारले विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 को व्यवस्था बमोजिम आठवटा विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढाएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सरकारले उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेसँगै विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ। मन्त्रालयले दरखास्त पेश गर्न 10 दिनको समय सीमा तोकेको छ। मन्त्रालयका उपसचिव वीरबहादुर धामीका अनुसार सबै प्रक्रिया पूरा भई उपकुलपति नियुक्त हुन करिब 1 महिना लाग्नेछ। उहाँले भन्नुभयो, आवेदनका लागि 10 दिन समय तोकिएको छ। स्क्रिनिङ, संक्षिप्त सूची प्रकाशन, प्रस्तुतिकरण र अन्तर्वार्ता हुँदै सिफारिस गर्न करिब 3-4 साता लाग्नेछ। मन्त्रालयले उपकुलपति पदमुक्त भएपछि विश्वविद्यालयको दैनिक व्यवस्थापकीय कामकाज सहज बनाउन वैकल्पिक व्यवस्था गर्न लागेको छ।
0: संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी माग गरेको छ। समितिको निर्णय अनुसार शर्मा विरूद्ध उजुरी भए जेठ 4 गतेसम्ममा समितिमा दिनुपर्नेछ। उजुरी जोसुकैले दिन सक्नेछन्। समितिको शुक्रबार बसेको बैठकले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशका लागि सिफारिस भएका डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रिया अघि बढाउन उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिका सभापति बोध नारायण श्रेष्ठले संवैधानिक परिषदमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि डाक्टर शर्माको नाम शुक्रबार समितिमा प्राप्त भएको जानकारी दिएका थिए। नाम प्राप्त भएपछि समितिले 10 दिनको समय सीमा निर्धारण गर्दै जेठ 4 गतेसम्ममा उजुरी संकलन गर्ने निर्णय गरेको हो। प्रस्तावित न्यायाधीश शर्मा विरूद्ध उजुरी माग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
1: महानगरको बीचमा अस्थिपञ्जर भवन, गोर्खापत्र खबर लेख्छ। संघीय राजधानी काठमाडौँको मुटु मानिने पुरानो बस पार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावर समयमै सम्पन्न नहुँदा शहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको छ। मुख्यतया बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स तथा व्यवस्थित बस टर्मिनलको उद्देश्यले निर्माण शुरू गरिएको यस टावरको निर्माण स्थल लामो समयदेखि जस्तापाताले घेरिएको र अधुरो कंक्रिट संरचना अस्थिपञ्जर जस्तो देखिन्छ। यसका कारण शहरको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, पर्यटकीय केन्द्र रत्न पार्क क्षेत्र सहित महानगरको सौन्दर्य नै कुरूप बनाएको छ। भ्यू टावर भन्दै होचो भागमा गरिएको निर्माणलाई काठमाडौँ महानगरपालिकाले मेगा प्रोजेक्ट नाम दिएको छ।
0: मालपोत र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू अब नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। ऐनमा रजिस्ट्रेसन सम्बन्धी काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था थप गरिएको छ। तोकी बमोजिमको लिखित रजिस्ट्रेसन नामसारी दाखिल खारेज लगत कट्टा रोक्का तथा रोक्का फुकुवा गर्ने काम सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले गर्न सक्नेछ। मालपोत ऐनको दफा 8 गमा भनिएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम स्थानीय तहलाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध ऐनमा संशोधन गरेर उक्त प्रावधान थपिएको बताएका छन्। मालपोत र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू अब स्थानीय तहमै पुर्याउने प्रयास थालिएको उनको भनाइ छ। त्यसकै लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरू छनौट गर्ने काम पनि भइरहेको उनले जानकारी दिएका छन्। मालपोत र नापी सेवा अब पालिकाबाटै शीर्षकमा आजको कान्तिपुरमा खबर छापिएको छ।
1: वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात् स्वदेशी तथा विदेशी आरोहीहरूका लागि आरोहण गर्ने समय हो। कतिपय नयाँ आरोहीहरू आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्ड तोड्ने नयाँ कीर्तिमान राख्न आतुर देखिन्छन्। नेपाल पर्यटन बोर्डले 6500 मिटर भन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ। यसपटक 7 समिट ट्रेक्सबाट 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। हिमाल आरोहणमा विदेशीको मोह नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, सावधान, सामाजिक सञ्जाल,
3: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सरलाई नदिनुहोस्, अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
4: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ
5: झगडा गरेछ।